0: आत्मपौमेन सर्वत्र समं पश्यति अर्जुन सुखं वा यदि वा दुःखं स योगी परमो मतः।
1: भगवान श्री कृष्णले गीतामा व्यक्त गर्नुभएको श्लोकको अर्थ हो, प्रिय अर्जुन, जुन योगी आफूभित्र जस्तै सबैतिर समान देख्दछ, साथै सुख र दुःखमा पनि समान धारणा राख्दछ, त्यस्तो योगी परम श्रेष्ठ भनेर भनिएको छ। त्यस्तो योगीलाई परम श्रेष्ठ योगी मानिएको छ। हामीले आफूभित्र रहेका हरेक अङ्गलाई उत्तिकै महत्व दिएका हुन्छ। हामीले आँखालाई धेरै मूल्य, तर गुदद्वारबाट मल निस्कने भएका हुनाले गुदद्वारलाई कम मूल्य दिने काम कहिले पनि गर्न सक्दैन। हामीसँग मलमूत्र निष्कासन गर्ने अङ्गहरू पनि छन्, थोक, सिंगान, खकार आदिसँग सम्बन्धित अङ्गहरू पनि छन्, तर कुनै पनि अङ्गलाई विशेष र कम भनेर विभेद हामीले कहिल्यै पनि गर्न सक्दैनौ, गरेका पनि छैन। मेरो दाहिने हात ठिक, देब्रे हात बेठिक, दाहिने आँखा ठिक, देब्रे आँखा बेठिक, खुट्टा ठिक, टाउको बेठिक, यसरी विभेद कुनै पनि व्यक्तिले गर्दैन आफू स्वयंमा। सबै अङ्गहरूलाई समान मूल्य दिन्छ, सबैप्रति समान धारणा राख्दछ सबै अङ्ग प्रत्यङ्गहरूप्रति हरेक व्यक्तिले। हामीले जुन मूल्य टाउकोलाई दिएका हुन्छौँ त्यही मूल्य पैतलाका औंलाहरूलाई पनि दिएका हुन्छौँ। चाहे जुन अङ्गमा चोट लागेको होस्, हामीले समान रूपमा दुःख अनुभूति त्यसरी नै एउटा विशिष्ट साधकले आफ्नो जीवन र अर्काको जीवनलाई उस्तै प्रकारले हेरेको र बुझेको हुन्छ। बाहिर कसैलाई दुःख गर्दा उसले पनि महसुस गर्दछ भने, सुख पाउँदा त्यसको पनि अनुभूति गर्दछ। अर्थात् शरीरका आफ्ना अङ्गहरू जस्तै बाहिरको संसारलाई पनि उसले स्वीकार गर्दछ त्यही रूपमा। यसो किन भएको हो त भन्दा, सबैलाई आफू जस्तै छानेका हुनाले, जोसँग विशिष्ट अभिभावकीय योग्यता छ र त्यो विशिष्ट अभिभावकीय शक्तिको विकास भएको हुन्छ, उसले सबैलाई आफ्नै हुन् भनेर बुझेको हुन्छ। प्रिय सचिन, यो सारा संसारका नियमतालाई, यस ब्रह्माण्डका सानादेखि लिएर ठूलासम्मका सबैको उत्तिकै चासो र चिन्ता भइरहन्छ। त्यसरी नै आफूलाई जस्तै अरूलाई पनि मूल्य दिने व्यक्तिहरू सामान्यबाट माथि उठिसकेका हुन्छन्। प्रिय सचिन, दुःख र सुखप्रति पनि विशिष्ट पुरूषहरूमा भिन्न भिन्नै धारणा हुँदैन। दुःखमा पनि सुखको अनुभूति र सुखमा पनि दुःखको अनुभूति गर्ने विलक्षण शक्ति ती विशिष्ट साधकहरू भरिएका हुन्छन्। व्यापकको चिन्तन गर्दा गर्दै हामी पनि अन्तत व्यापक बन्दछौ। त्यसैले विचारलाई जहिले पनि व्यापक भएको अनुभूति गर्नु पर्दछ। आफैले दिन नसके पनि आफूले मानिसहरूलाई प्रशस्त दिएको कल्पना गर्दा हामीभित्र व्यापकताको भावना विकसित भएर जाने तथ्य राष्ट्रदर्शीहरूले आउँदाएका छन्, विद्वानहरूले बताएका छन्। तेरो र मेरो भन्ने भावना त सानो चित्त भएका मानिसहरूको हुन्छ, जो आफ्नै संकीर्ण चिन्तनको निश्चित घेराभित्र बन्दी भएर बसेको छ, उसले मात्र त्यो तेरो हो र यो मेरो हो भनेर विभेद गर्दछ। चेतनाको सर्वोच्चतालाई स्वीकार गरिसकेका, स्पर्श गरिसकेका बुद्ध पुरूषहरू भने यी सबै विषय र वस्तुहरू उसैका हुन् जसले यिनलाई बनायो भनेर भन्दछ। प्रिय सज्जन, समता निकै महत्वपूर्ण शक्ति हो मनुष्य मात्रको। हामीले आर्थिक समानताको कुरा गर्यौं, विभिन्न खाले अधिकारमा समानताको अधिकारको कुरा गर्यौं, तर मनुष्यका लागि मात्रै, मनुष्यको वर्गका लागि मात्रै, हामी मान्छेको वर्गका लागि मात्रै सोच्ने काम गर्यौं, तर समताको कुरा मनुष्यका लागि मात्रै भन्नु हुँदैन। मान्छे मान्छेका बीचमा बराबरी होइन, धरतीभरिका सबै पशु प्राणीका बीचमा बराबरी, हरेकले आफ्नो हैसियत अनुसारको अधिकार प्राप्त गर्न सक्नु पर्यो, पाउनु पर्यो। कार्ल मार्क्स लगायतका प्रगतिशील चिन्तकहरूले मानिस मानिस बीचको शोषण र विभेदको कुरा गरे, तर हाम्रा पूर्वीय मनीषी र तत्वज्ञहरू भने जड र चेतन बीच पनि समताको कुरा गर्दछन्। कति दूरदर्शी छन् हाम्रा चिन्तकहरूले त मनुष्य र ढुङ्गा मुढालाई फरक ढंगले हेर्ने कुरा कहिले पनि गर्दैनन्। हामी कहाँ कतिपयले यस्तो मान्यता राख्दछन्, ईश्वर राम्रा कुराहरूमा मात्रै हुन्छ, नराम्रा र निर्जीव जडमा हुँदैनन्। प्रिय सज्जन, यो ईश्वरीय मूल्यको एकदमै विपरीत मान्यता हो। यो मान्यता न त तर्कसंगत छ न त प्राकृतिक नै छ। यो केही उपल्ला सुकिला मुकिलाहरूलाई मात्रै खुसी पार्न बनाइएको संकीर्ण मान्यता बाहेक केही होइन। ईश्वर सबैका साझा हुन्, ढुङ्गा माटोदेखि मनुष्यसम्म सबैको निर्माण गर्ने शक्ति एउटै हो, फरक होइन। प्रिय सज्जन, हाम्रा चिन्तकहरूले हामीलाई धेरै अगाडि ल्याइदिएका छन्। हामी निकै धेरै अगाडि छौँ। सबैभन्दा क्रान्तिकारी र प्रगतिशील भनेर कार्ल मार्क्सलाई मान्ने गरिन्छ। ती कार्ल मार्क्सले पनि मान्छेको विभेदभन्दा अर्को विभेद देखेनन्। विभेद शोषण अन्याय मान्छे र मान्छेका बीचमा मात्रै भएको देखे उनले, त्यसैले उनको हृदय पनि एकपक्षीय रहेछ, व्यापक रहेर चाहिँ संकीर्ण रहेछ। मानिस मानिसका बीचमा समताको कुरा मात्रै गरे उनले, तर प्रिय सज्जन, गीतामा भगवान श्रीकृष्णले हजारौं वर्ष अघि कार्ल मार्क्सको भन्दा धेरै क्रान्तिकारी र समयभन्दा निकै परको विचार व्यक्त गर्नुभएको छ। गीतामा भन्नुभएको छ, सबैमा म रहेको छु, ममा सबै रहेका छन्। उहाँको आशय के हो भने संसारमा मान्छे मात्र होइन, कीट पतङ्ग पनि उत्तिकै मूल्यवान छ। मूल्यका दृष्टिले जीव र निर्जीव कति पनि फरक छैन, सबै उत्तिकै मूल्यवान छन्। कसैले कसैलाई पनि हत्या हिंसा र शोषण गर्न पाउँदैनन्। त्यसैले प्रिय सज्जन, हामी मार्क्सको प्रगतिशील समानताको दर्शनसँग प्रभावित छौं भने पनि नराम्रो कुरा भएन। कसैले कसैलाई शोषण गर्ने कुरा अत्यन्त अप्राकृतिक कुरा हो। प्रकृतिबाट हामीले निरन्तर यो समताको दर्शन सिक्न सक्दछौ। तर हामी क्रान्तिकारी हौ भने र साँच्चै नै क्रान्तिलाई मन पराउँछौ भने, माया गर्छौ भने, वैदिक मूल्यलाई स्वीकार्नुको कुनै विकल्प छैन। किनभने संसारमा वैदिक क्रान्ति जस्तो क्रान्ति अर्को कुनै पनि छैन। यति नवीन, यति गतिशील र यति सर्वपक्षीय, सार्वकालिक र सबैका पक्षमा अर्को कुनै पनि दर्शन, अर्को कुनै पनि क्रान्ति संसारमा देखिएको छैन। मार्क्सको साम्यवाद मान्छेको समस्याभन्दा माथि उठ्न सकेको छैन, तर गीताको साम्यवाद सबैभन्दा माथि उठेको छ, सबैलाई सँगै लिएर माथि उठेको छ। गीताको साम्यवादले सम्बोधन गरेको छ ढुङ्गा माटो कीट पतङ्ग बोट वनस्पति पशु पक्षी मनुष्य सबै सबै। मार्क्सको साम्यवाद एकाङ्की छ, तर वैदिक साम्यवाद पूर्ण र प्राकृतिक सक्रिय छ। गीताको साम्यवाद सर्वथा वैज्ञानिक छ, समावेशी खालको छ, सर्वदेशीय छ, सर्वपक्षीय छ, सर्वहितकारी छ। प्रिय सज्जन, सर्वजन सुखाय, सर्वजन हिताय छ, केवल जनको मात्र होइन। प्रकृतिका प्रत्येक कीट पतङ्ग बोट वनस्पति जीव जनावर पशु पक्षी मनुष्य सँगसँगै त्यति मूल्यवान छ। मान्छेका कारणले कुनै पनि पशु पक्षी पीड़ित हुनु हुँदैन, बोट बिरुवा जथाभावी काटिनु हुँदैन। मान्छेले कुनै पनि पशु पक्षीमाथि बोट बिरुवामाथि आफ्नो दादागिरी प्रकट गर्न मिल्दैन। प्रिय सज्जन, हाम्रो जुन पूर्वीय चिन्तन छ, गीताको जुन दर्शन छ, वेदको जुन मूल्य र मान्यता छ, वास्तवमा यही हो। सबै सँगै बाँचौं, सहना भवतु, सहनौ भुनक्तु, सहवीर्यं करवावहै। हामी सँगै बाँचौं, सँगै भोग गरौं, सँगै रमाऊ, हामी सँगै उन्नति र प्रगतिका कामहरू गरौं। मान्छे कीट पतङ्ग बोट वनस्पति सबै सबै मिलेर, किनभने हामी एउटै परमात्माका अनन्त सिर्जनाहरू हौ। प्रिय सज्जन, यो सन्देशलाई हृदयङ्गम गरौं, यो व्यापकतालाई हृदयङ्गम गरौं र हामी पनि यस्तै व्यापक बन्ने प्रयत्न गरौं। हवस्त प्रिय शिक्षक, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृंखला सम्मका निमित्त मलाई स्मरण गर्दै बिदा दिनुहोस्।

0: 99.4 Radio Tha Son Cha Studio Chai.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 29 गते सोमबार, नेपाल सम्बन्ध 1146, जुलाई 13 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: नेपालले सुस्तामा सुरक्षा उपस्थिति बढ़ाएपछि भारतले बढ़ाए चासो, 40 सशस्त्र प्रहरी सहित सेनाको सादा पोशाकमा गस्ती।
0: अभियन्ता र आलोचकमाथि पक्राउको श्रृंखलाले सरकारमाथि उठायो प्रश्न। सहमति माथि बन्देज लगाउन खोजेको भन्दै आलोचना। सुकुम्बासीलाई मन्त्री पिछे आश्वासन नै आश्वासन।
1: नेपालमा 3 दशकमा 3 पटक अस्वाभाविक कर्जा विस्तार हुँदा आर्थिक संकट देखिएको अध्ययनको निष्कर्ष। आईपीओ रोकिएपछि ओटीसी बजारमा शेयर खरिद बिक्रीको चाप।
0: हर्मुज जलमार्गको विवादले पश्चिम एसिया युद्ध लम्बिँदै, संयमता अपनाउन अमेरिका र इरानलाई पाकिस्तानको आग्रह।
1: र विश्वकपको सेमी फाइनलमा 4 पूर्व विजेता बेलिङ्घमको गोलमा विवाद।

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। सरकारले भारतसँग सीमा जोड़िएको पश्चिम नवलपरासी स्थित नारायणी पारीको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढ़ाएको छ। असार 19 गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो। निर्देशन लगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुस्तामा रहेको 25 जनाको टोलीलाई बढ़ाएर 40 पुर्याइएको छ। 3 दिनपछि असार 22 जर्नेल एमबहादुर अधिकारी प्रतीक्षाको नेतृत्वमा नेपाली सेना को टोली पुगेको थियो। 6 दिनपछि आइतबार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अञ्जनी पोखरेलले समेत स्थलगत भ्रमण गर्नुभएको छ। सुस्तामा निर्माणाधीन तटबन्धको पूर्वी सीमानामा काम चलिरहेका बेला 1.5 महिनादेखि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमै आएर निर्माण रोक्न भनेका थिए। यसै पृष्ठभूमिमा सरकारले त्यहाँ सुरक्षा उपस्थिति बढ़ाएको हो। यसलाई लिएर भारतीय पक्षले चासोपूर्वक नेपाल समक्ष प्रश्न गरेको अधिकारीहरूले बताएका छन्। खास गरी सादा पोशाकमा नेपाली सेनाका वरिष्ठ अधिकारीहरूको टोली पुगेपछि भारतीय पक्षले चासो दिएको हो। नेपाली सेना सुस्तामा पुगे लगत्तै भारतीय सीमा सुरक्षा बल एसएसबीका अधिकारीहरूले उनीहरूलाई सोधखोज गरेको जिल्लास्थित एक सुरक्षाकर्मीले बताएका छन्। औपचारिक जानकारी बिना सादा पोशाकमा नेपाली पक्ष सीमावर्ती बस्तीमा पुगेपछि भारतीय पक्षले सोधखोज गरेका थिए। भारतीय सुरक्षाकर्मीहरूले तपाईँहरू को र किन आउनुभएको भनेर सोधेका थिए। नेपाली सेनाको टोली आउँदैछ भनेर हामीलाई थाहा पनि भएन। एसएसपीले सोधेपछि सादा पोशाकमा गएका सेनाले हामीलाई खबर गरेपछि थाहा पायौं। ती सुरक्षा प्रमुखले भने सादा पोशाकमा पुगेका सैनिक अधिकारीहरूले सुस्ताका बासिन्दासँग सीमा क्षेत्रबारे बुझेका थिए। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले मुलुकभर मनसून र विपज्जन्य घटना हुन सक्छन् र जोखिमको अवस्था के छ भनेर बुझ्न सेनाको टोली सुस्ता पुगेको हुन सक्ने बताउनुभयो।

0: उहाँले विपदबाट बचाउन के कस्ता उपाय अप्नाउन सकिन्छ भन्ने बारेमा भ्रमण केन्द्रित रहेको बताउनुभयो। स्थानीय बासिन्दाले पनि सुस्ताको सुरक्षा र आफ्ना आधारभूत माग पूरा गर्न दबाव दिइरहेका छन्। दुई साता अघि सुस्ता बचाओ आन्दोलनका अगुवा मुन्ना खाँको नेतृत्वमा 52 स्थानीय बासिन्दाले काठमाडौँको माइतीगर मण्डलामा धरना दिएका थिए। गृहमन्त्री सहित उनीहरूले भेटे लगत्तै असार 19 मन्त्रालयले जिल्ला प्रशासनलाई पत्र पठाएर त्यहाँ रहेका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो। त्यहाँ दुईवटा बुदा छन्। पहिलो बुदामा सुस्ताभित्र सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नु भन्ने छ। बुदा नम्बर 2 सुस्तामा बसोबास गर्ने धेरै व्यक्तिको नागरिकता नरहेको गुनासो आएकाले नागरिकता प्राप्त गर्न योग्य व्यक्तिको विवरण संकलन गरी प्रोफाइल तयार पार्न भनिएको छ। नेपालले सुस्तामा बढ़ायो सुरक्षा उपस्थिति, भारतले देखायो चासो। कान्तिपुरमा समाचार छ।
1: भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरमा सारिएका सुकुम्बासीहरूलाई सरकारका आधा दर्जन मन्त्रीले आश्वस्त पार्ने प्रयास गरेका छन्। किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि त्यहाँबाट स्थानान्तरण गरी ल्याइएका सुकुम्बासीहरूलाई ढाडस दिन मन्त्रीहरूको जम्बो टोली आइतबार खरीपाटी पुगेको थियो। गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा पुगेको टोलीमा शिक्षा मन्त्री सस्मिता पोखरेल, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी र श्रम तथा रोजगार मन्त्री रामजी यादव सहभागी हुनुहुन्थ्यो। मन्त्रीहरूले होल्डिङ सेन्टरको अनुगमन गर्नुका साथै सुकुम्बासीहरूसँग अन्तर्क्रिया गरी उनीहरूका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा सुकुम्बासीहरूले 15 दिनभित्र व्यवस्थापन गर्न भन्दै होल्डिङ सेन्टरमा राखिएको भए पनि 3 महिना बितिसक्दा समेत कुनै पहल नभएको गुनासो गरेका छन्। मन्त्रीका उभाना आश्वासन, सुकुम्बासीका रसाई रहे नयन शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
0: सुकुम्बासीलाई राखिएको किर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले शनिबार जेएनजी अगुवा माजिद अन्सारी, सरिस्मा थापा र नेल्सन घतानीलाई नियन्त्रणमा लियो। पानी परेर होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको सम्मानजनक व्यवस्थापनको माग गर्दै आएका उनीहरू पीड़ामा ऐक्यबद्धता जनाउन त्यहाँ पुगेका थिए। तर अन्सारी होल्डिङ सेन्टरको गेटमै प्रहरीबाट कुटपीटमा परे। थापा सहितलाई प्रहरीले अपशब्द बोल्दै ध्यानमा हाल्यो। कानून व्यवसाय समेत रहेका अन्सारीले प्रहरीसँग पक्राउपूर्जी मागे। प्रहरीले अश्लील शब्द सहित विद्यार्थी भएर राजनीति नगर्न भन्दै हप्कायो। उनलाई तुरन्तै प्रहरी वृत्ति कीर्तिपुर लगिएको थियो। डीएसपी शिवकुमार बुढाथोकीले प्रहरीको काममा अवरोध गरेको आरोप लगाउनुभयो। सामान्यत प्रहरीले कसैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा राख्नु अघि अस्पताल लगेर स्वास्थ्य जाँच गराउने गर्छ। उहाँका अनुसार बेलुकी सोधपूछ प्रस्ताव छोड़िएको थियो भन्ने ब्यौराको कागजातमा हस्ताक्षर गराएर 2 छोड़िएको थियो। माजिदलाई थप उपचारका लागि त्रिवी शिक्षण अस्पताल लगिएको थियो। अहिले पनि अस्पताल पुगेर प्रहरी अधिकारीहरूले माजिदलाई नियन्त्रणमा रहेको बताउने गरेका छन्। शनिबारै अन्सारीको पक्षमा जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धरना दिन पुगेका 26 प्रहरीले पक्राउ गर्यो। राति 9:30 प्रहरी कार्यालय को गेटमा शान्तिपूर्वक धरना दिएका उनीहरूलाई प्रहरीले आइन्दा यस्ता गतिविधिमा संलग्न नहुने कागज गराएर हिजो अभिभावकको जिम्मा लगाएर छोडेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाल उनीहरूले प्रहरी कार्यालयको मूल गेट अवरूद्ध पारेर प्रहरीको काम कारवाही तथा सवारी साधनको आवजावतमा बाधा पुर्याएकाले पक्राउ गरेको दावी गर्नुभयो। सरकारको काम कारवाहीका विषयमा धारणा राख्ने घोषणा गरेका अभियन्ता दुर्गा प्रसाईलाई पनि प्रहरीले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लियो। कतिपय जानकारहरू भने प्रहरीले विरोधका शान्तिपूर्ण स्वरलाई समेत सुरक्षा चुनौतीका रूपमा देख्न थालेको बताउँछन्। हुन पनि सरकारको आलोचना गर्दा पक्राउ गरिएको घटनाका श्रृंखला यतिमा मात्र सीमित छैन। 2082 चैत 29 प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गलौज गरेर भिडियो स्ट्रीमिङ प्लेटफर्म युट्यूबमा कन्टेन्ट बनाएको आरोपमा 5 थरमा युट्यूबर रोशन पोखरेल पक्राउ परेका थिए। मानव अधिकार आयोगका पूर्व आयुक्त प्राध्यापक कपिल श्रेष्ठ गिरफ्तारीको पछिल्लो श्रृंखलाबाट सरकारले विरोध र प्रश्न गर्नेहरू कोही पनि सुरक्षित छैनन् भन्ने सन्देश दिन खोजेको बताउनुहुन्छ। नेपाल प्रहरीका एकजना उच्च अधिकृत सामाजिक सञ्जालमा लेखिएको कतिपय विषयमा साइबर ब्यूरोमा उजुरी परेपछि मात्र आफूहरूले कार्यवाही प्रक्रिया अघि बढ़ाउने गरेको बताउनुहुन्छ। नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल सरकारलाई प्रश्न आलोचना विरोध गरेकै भरमा पक्राउ अनुसन्धान र अभियोजन गर्न नमिल्ने बताउनुहुन्छ। प्रश्न गर्दा पक्राउ शीर्षकमा कान्तिपुरमा समाचार छ।
1: सरकारले अनावश्यक हैरानी दिएको भन्दै सुकुम्बासीहरूले आइतबार पनि प्रदर्शन गरेका छन्। किर्तिपुर चाँगु नारायण बनेपा रेड क्रस लगायत होल्डिङ सेन्टरमा बस्दै आएका भूमिहीन सुकुम्बासीहरू सरकारले आफूहरूमाथि दमन गरेको भन्दै विरोधमा उत्रिएका हुन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले नेतृत्व गरेको प्रदर्शनमा होल्डिङ सेन्टर बाहिर रहेका सुकुम्बासीहरू पनि उत्रिए हातमा प्लेकार्ड बोकेका उनीहरूले यथाशीघ्र स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने र हाल बसिरहेको ठाउँमा दमन नगर्न माग गरे। लाल पूर्जा वितरण गर्नुपर्ने र त्यति बेलासम्म सरकारले भूमिहीनलाई होल्डिङ सेन्टरमा व्यवस्थित रूपमा राख्नुपर्ने माग उनीहरूले राखेका छन्। शनिबार किर्तिपुर स्थित होल्डिङ सेन्टरमा पुगेका अभियन्तालाई सरकारले गरेको पक्राउको पनि उनीहरूले विरोध गरेका छन्। शनिबार किर्तिपुर स्थित राधास्वामी सत्संग आश्रम डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेकाहरूलाई भक्तपुरको खरीपाटी र बोडीमा सारिएको थियो, तर सरकार ले अनावश्यक दुःख दिएको भन्दै केही परिवार डेरामा सरेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार खरीपाटीमा 38 र बोडेमा 18 परिवारलाई राखिएको छ। 7 परिवार डेरा खोजेर सरेका छन्। सरकारले हैरानी दिएपछि सड़कमा सुकुम्बासी शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
2: सुरक्षा घरको
3: साथ जीवन।

0: his bonus palm.
1: I co kochę na disco, ciężko macza i ciała pywą.
0: भरपूर मनोरंजन सहित मात्र रु 919 मै डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरदय मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं. नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ.
4: अब बाँकी समाचार. पछिल्ला 3 दशकमा नेपालमा 3 पटक स्वाभाविक कर्जा विस्तार भएको र लगत्तै अर्थतन्त्रमा गम्भीर संकट आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ. हरेक क्रेडिट बूम पछि अर्थतन्त्रका बाह्य सूचक सुधारान्तर घाटा र चालू खाता घाटा बढ़ेको, विदेशी मुद्रा संचित घटेको र कर्जा वृद्धि दरमा संकुचन आएको अध्ययनले देखाएको हो. यसरी तीनवटै क्रेडिट बूम पछिको आर्थिक संकुचनबाट अर्थतन्त्र तंग्रिन निकै सकस परेको अध्ययनले औल्याएको छ. राष्ट्र बैंकका कायमका निर्देशक वीरेन्द्र बहादुर बुढाले गरेको एन एनाटोमी अफ नेपाल क्रेडिट बूम सन् 1990 देखि 2025 शीर्षक अध्ययन अनुसार गएको 3 दशकमा यस्तो देखिएको हो. 3 पटक अस्वाभाविक कर्जा विस्तार भएको छ. हरेक अस्वाभाविक कर्जा विस्तार पछिका केही वर्ष अर्थतन्त्रमा गहिरो संकट आएको अध्ययनले देखाएको छ. बेला बेलाका विस्तारकारी वित्त नीति, लामो समयसम्म अपनाएको खुकुलो मौद्रिक नीति र वित्तीय क्षेत्रको तीव्र उदारीकरण सँगै उच्च कर्जा विस्तार भएको देखिन्छ. तीव्र रूपमा कर्जा विस्तार भएका बेला शेयर बजार उकालो लाग्ने, बैंकहरूको जोखिम बढ़ने, चालू खाता घाटा चुलिने, विदेशी मुद्रा संचित घट्ने र अन्तत अर्थतन्त्र सुस्ताएको अध्ययनले देखाएको छ. हरेक उच्च अंक विस्तारपछि अर्थतन्त्रमा संकट आएको पनि देखाएको छ. नेपालमा 3 दशकमा 3 पटक अस्वाभाविक कर्जा विस्तार लगत्तै आर्थिक संकट. कान्तिपुरमा समाचार छ.
3: नेपाल धितुपत्र बोर्ड सेबोनबाट प्राथमिक शेयर निष्कासन आईपीओ स्वीकृतिको प्रक्रिया अघि बढ़न नसक्दा ओभर दि काउन्टर ओटीसी मार्फत शेयर किनबेचको चाप परेको छ. ओटीसी मार्फत चालू आर्थिक वर्ष 2082-83 को साउन एकदेखि 2083 को साउन एकदेखि असार 5 सम्म 4,63,71,00,000 रूपियाँ बराबरको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ. सो अवधिमा विभिन्न कम्पनीका 2,70,59,105 कृत शेयर किनबेच भएका छन्. आर्थिक वर्ष 2081-82 ओटीसी बजारमा 47 कम्पनीको कुल 20,69,607 कित्ता शेयर 2,95,43,13,679.50 रूपियाँ कारोबार भएको थियो. चालू आर्थिक वर्षमा गत आर्थिक वर्षको झण्डै दोब्बरले कारोबारमा वृद्धि भएको छ. सेबोनको पाइपलाइनमा लामो समयदेखि कम्पनीको आईपीओ स्वीकृतिको पर्खाईमा छन्. सेबोनको पाइपलाइनमा 69,30,77,00,000 रूपियाँ बराबरको पुँजी स्वीकृतिको चरणमा छन्. पाइपलाइनमा 3 वर्षदेखि विभिन्न कम्पनीका 47,28,94,163 कित्ता शेयर छन्. लामो समयदेखि आईपीओ स्वीकृत नहुँदा लगानीकर्ता ओटीसी मार्फत शेयर किनबेच गर्न बाध्य भएका छन्. आईपीओ रोकिँदा ओटीसी बजारमा शेयर खरिद बिक्रीको चाप. नयाँ पत्रिकामा समाचार छ.
4: राजपा सभापति रवि लामिछानेले सरकारको कामका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग असन्तुष्टि जनाउनु भएको छ. पार्टी पहिलो महाधिवेशनसँगै आन्तरिक विवाद सार्वजनिक हुन थालेको बेला दुई नेता बीच आइतबार छलफल भएको हो. छलफलका क्रममा लामिछानेले शाहलाई सरकारको काम गर्ने शैली परिवर्तन गर्न सुझाव दिनुभएको छ. पार्टीमा पदाधिकारी नियुक्ति, सरकारमा सहभागी मन्त्रीहरूको हेरफेरका विषयमा छलफल गर्न प्रधानमन्त्री शाह सभापति लामिछानेको निवासमा पुग्नु भएको थियो. काठमाडौँ सहित विभिन्न स्थानबाट सुकुम्बासीलाई हटाएको विपक्षी विभिन्न राजनैतिक दलका नेतालाई पक्राउ प्रक्रिया, शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु लगायत विषयमा लामिछानेले प्रधानमन्त्री शाहसँग चासो र चिन्ता व्यक्त गरेको निकट स्रोतको दावी छ. अहिलेकै प्रक्रिया र तरिकाबाट सरकार अघि बढ्दा जनताको जनविश्वास र पार्टीप्रतिको भरोसा गुम्न सक्ने र मुलुक अर्को संकटमा पर्ने तर्फ लामिछानेले शाहसँग चिन्ता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीको सचिवालयमा रहेका सदस्यहरूका साथै केही मन्त्रीको कार्यशैलीप्रति लामिछानेले असन्तुष्टि जनाउनु भएको छ। सरकारका कामप्रति रवि असन्तुष्ट शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
3: चैतको मध्यतिर सिरा बजारको एक घरको हाउस सेफ्टी ट्याङ्की सफा गर्दै थिए बिक्की मिस्तर। मेसिनले फोहोर तानेपछि आधा खाली भएको ट्याङ्कीमा तलतिर जमेको मलमूत्रको लेदो अझै बाँकी थियो। त्यो निकाल्ने जिम्मा बिक्की र उनका दुई साथीले पाएका थिए। रबरका पंजा र साधारण मास्क लगाएका उनीहरू दुर्गन्धले भरिएको ट्याङ्कीबाट फोहोर कन्स्टरमा जम्मा गरेर नजिकैको पोखरीमा फालिरहेका थिए। सिरा नगरपालिकाका सफाईकर्मीका रूपमा काम गर्ने 26 वर्षीय विक्कीको पुर्ख्यौली पेसा यही हो। मधेसका अधिकांश जिल्लामा सेप्टिक ट्याङ्की, ढल, शौचालय र मानव मलमूत्रजन्य फोहोर सफा गर्ने काम खास गरी मेस्तर र हलखोर लगायतका दलित समुदायका पुरूषले गर्दै आएका छन्। सरकारी कार्यालय, अस्पतालदेखि निजी संस्था र घरहरूसम्म सफाईको सबैभन्दा जोखिमपूर्ण काममा उनीहरू नै अगाडि हुन्छन्। तर उनीहरूका लागि न पर्याप्त सुरक्षाको व्यवस्था छ, न स्वास्थ्य बीमा, न सामाजिक सुरक्षा, त कुनै सुरक्षा मापदण्ड नै। सेप्टिक ट्याङ्की सफा गर्न अहिले धेरै ठाउँमा मेसिन प्रयोग हुन थालेको छ, तर त्यसले सबै फोहोर निकाल्न सक्दैन। सिराका दलित अधिकार कर्मी अरूण कुमार पासवानले सबैको घरमा सेप्टिक ट्याङ्की सफा गराउँदा जस्तै अनुभव गर्नुभयो। पहिले ट्याङ्कर सहितको सक्सन मेसिन लगाएर 5,000 रूपियाँ खर्चिए। तलको बाक्लो फोहोर बाँकी रहेपछि फेरि हातैले सफा गराउँदा थप 6,000 रूपियाँ तिर्नु पर्यो। 2079 चैत 17 धनुषाधाम नगरपालिका 3 स्थित सार्वजनिक शौचालयको सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा 45 वर्षीय ठेकु मल्लिकको ज्यान गयो। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार 10 वर्षमा सेप्टिक ट्याङ्कीमा डुबेर 54 जनाको मृत्यु भएको छ। जोखिमपूर्ण कामको कानूनी सुरक्षा भने निकै कमजोर देखिएको छ। यसैबीच त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका परिवारलाई क्षतिपूर्ति रकमको सुनिश्चितता बिना नै सरकारले 9 बजे सहमति गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ, काठमाडौँ महानगरपालिका र पीड़ित परिवारबीच भएको सहमतिमा मृतकका परिवारलाई उचित क्षतिपूर्ति बापत यथोचित रकम दिने उल्लेख गरिएको छ। सहमतिसँगै पीड़ित परिवार शवको दाह संस्कार गर्न तयार भएको छ। मृतक गणेशका दाई मदन नेपालीले सरकारसँग 9 बजे सहमति भएको तर क्षतिपूर्ति बापत प्राप्त हुने रकमको परिमाण बारे पनि थाहा नभएको बताउनुभयो। नयाँ पत्रिकामा समाचार छ।
4: सरकारले सार्वजनिक संस्थासँगै निजी, सहकारी र गैर सरकारी क्षेत्रमा हुने भ्रष्टाचारलाई पनि प्रभावकारी रूपमा नियन्त्रण गर्ने लक्ष्यसहित भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको छ। रणनीतिले सबै क्षेत्रका भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने, कसुरजन्य सम्पत्ति जफत प्रणालीलाई प्रभावकारी बनाउने, सुशासन प्रवर्धन गर्ने तथा निजी क्षेत्रको सेवा प्रवाहलाई समेत जवाबदेही र पारदर्शी बनाउने नीति अघि सारेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयकमा अख्तियारको क्षेत्र अधिकारभित्र निजी क्षेत्र पनि पार्ने गरी प्रस्ताव गरिएको थियो। बैंक, मेडिकल कलेज र अस्पताल जस्ता निजी संस्थाहरूलाई पनि अख्तियारको क्षेत्र अधिकारभित्र ल्याउने प्रस्ताव गरिएको थियो। राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा व्यापक विरोधपछि यो व्यवस्था हटाइएको थियो। दुरूपयोगको अनुसन्धान आयोग सम्बन्धी विधेयक अलपत्र नै छ। मालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको भ्रष्टाचार विरूद्धको रणनीतिक योजनामा सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने र राज्यलाई हानि नोक्सानी भएको वा अनुचित लाभ दिएकोमा कार्यवाही गर्न नीति तथा कानूनी व्यवस्थाको कार्यान्वयनमा सुधार गर्ने उल्लेख छ। भ्रष्टाचार विरूद्ध दोस्रो रणनीतिक योजना निजी क्षेत्र पनि निगरानीको दायरामा अन्नपूर्ण पोस्टमा समाचार छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौजदात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौजदात घटाउन पाइँदैन। साथै न्यूनतम मौजदात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ, नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np, वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। आगामी साउन एकदेखि बागमती प्रदेश सरकार 14 मन्त्रालयबाट घटेर 8 मन्त्रालयको संरचनामा जाने तयारीमा छ। प्रदेश मन्त्री परिषदले वैशाख 22 मई मन्त्रालय संख्या 8 कायम गर्ने निर्णय गरे पनि त्यसअनुसार गठन हुने नयाँ मन्त्री परिषदमा को को मन्त्री रहने र कसलाई फिर्ता बोलाउने भन्ने विषयमा सत्ता साझेदार कंग्रेस र एमाले निष्कर्षमा पुग्न सकिरहेका छैनन्। कंग्रेस मन्त्री मात्र सबै हेरफेर गर्नुपर्ने पक्षमा रहँदा एमाले भने मुख्यमन्त्री पाउनुपर्ने दावी गरिरहेको छ। नयाँ पत्रिकामा समाचार छ।
4: वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने तथा विभागले मागेको विवरण नबुझाउने 593 वैदेशिक रोजगार व्यवसायी संस्था म्यानपावर विरूद्ध कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। तीमध्ये अनुमति बिना भारतका विमानस्थल प्रयोग गरेर श्रमिक पठाउने 159 कम्पनीलाई चेतावनी दिएको छ भने दोस्रो पटक कसूर दोहोराएका 8 कम्पनीलाई जनही 50,000 रूपियाँ जरिवाना गरिएको छ। वैदेशिक रोजगार विभागले 593 मेनपावर व्यवसाय संस्थालाई कार्यवाही गरेको छ। 8 मेनपावरलाई 50,000 दरले जरिवाना तोक्दै कार्यवाही अगाडि बढ़ाएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।
3: काठमाण्डुका पानीका स्रोतमा गरिएको परीक्षणमा हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ। काठमाण्डुवासीले प्रयोग गर्ने खानेपानीमा कोलिफर्म र ई कोलाई जीवाणु फेरा परेको हो। जनस्वास्थ्य कार्यालय काठमाण्डुले हालै गरेको परीक्षणमा सबै खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएको हो। मनसून सक्रिय भएसँगै काठमाण्डुका अधिकांश पानीका स्रोतमा बाढ़ी पसेको छ। काठमाण्डुका पानीका स्रोतमा हानिकारक जीवाणु कोलिफर्म पुष्टि कान्तिपुरमा समाचार छ।
4: शहरमा बसेर झन्नै 15 वर्ष जागिरे जीवन बिताउनुभएका रमेश मैनाली यति बेला गाउँ फर्केर गाई पालन गरिरहनु भएको छ। मोरङको रतुवामाई 5 गोविन्दपुरमा उहाँको आफ्नै 7 बिघा जग्गा छ। गाउँ फर्केर आफ्नो खेती आफै गर्न थाल्नुभएका 40 वर्षीय मैनाली अहिले कड़ा मेहनतका साथ काम गर्नुहुन्छ। आफ्नै खेतबारीको घाँस पराल खुवाएर गाई पालन गरिरहनु भएको मैनालीले सबै खर्च कटाएर मासिक 1,50,000 रूपियाँ बचत गरिरहनु भएको बताउनुहुन्छ। गोर्खापत्रमा समाचार छ।
3: र पोखरा महानगरपालिकाले करिब 20 वर्षसम्म फोहोर व्यवस्थापनका लागि प्रयोग गरेको ठाउँ पोखराको बाछे बुडुवा अचेल पुष्करिणी परोपकार गोकुलधाम गौशालाका नामले परिचित हुन थालेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि सो ठाउँबाट ल्याण्डफिल साइट हटाइएपछि गौशाला सञ्चालनमा आएको हो। कुनै समय फोहोरको डंगुरले भरिएको सो क्षेत्र हाल हराभरा गोकुलधाम बनेको छ। गोर्खापत्रमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरान बीच बढ़ेको तनावले जारी पश्चिम एसियाई युद्ध लम्बिने देखिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स आईआरजीसीको जलसेनाले अर्को सूचना जारी नभएसम्मको लागि हर्मुज बन्द गरिएको घोषणा गरेको छ। पश्चिम एसिया क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म हर्मुज खुल्ला नहुने पनि उसले जनाएको छ। आइतबार बिहान आईआरजीसीले जारी गरेको एक विज्ञप्तिमा इरानको चेतावनीलाई ख्याल नगरी अवैध मार्ग हुँदै अघि बढ़न खोजेको एक जहाजमाथि गोली चलाइएको उल्लेख छ। चेतावनीलाई व्यवस्था गरियो र विदेशीहरूद्वारा उक्साइएका केही जहाजले स्वीकृति मार्ग बाहेक अन्यत्रबाट जाने प्रयास गरे समुद्री सुरक्षालाई खतरामा पार्ने एक जहाजलाई चेतावनीका रूपमा गोली चलाएर रोकिएको छ। विज्ञप्तिमा भनिएको छ 28 फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि इरानले हर्मुज बन्द गरेको थियो। पछि 17 जूनमा भएको अन्तरिम शान्ति सम्झौतामा हर्मुज जलमार्ग खुल्ला रहने उल्लेख रहेको थियो। जलमार्गको विवादले गर्दा पश्चिम एसियामा युद्ध चर्किएपछि संयमता अपनाउन पाकिस्तानले अमेरिका र इरानलाई आग्रह गरेको छ।
3: विश्वकप 2026 अब चार टीम मात्र बाँकी रहे पनि चारै टीम पूर्व विजेता पनि रहे। यति मात्र होइन, फिफाको वरियतामा शीर्ष चार स्थानमा रहेका टीम नै प्रतियोगिताको सेमी फाइनलमा पुगेका छन्। यस्तोमा अब यी टीमबीच खासै केही अन्तर छैन, न त एक टीमलाई बलियो प्रत्याशी नै मान्न सकिने अवस्था छ। विश्वकपको सेमी फाइनलमा अर्जेन्टिना, स्पेन, फ्रान्स र इंग्ल्याण्ड पुगेका छन्। त्यसैले अबको खेलमा जसले पनि जित्न सक्नेछ। यस्तो समीकरण तयार हुनु पछाडिको प्रतियोगिताको ड्र पनि जिम्मेवार रह्यो। यस्तो समीकरण थियो कि सहभागितालाई ठिक आधा भागमा विभाजन गर्दा दुवैतर्फ पूर्व विजेता समान रूपमा बाँधिएका थिए। यसैबीच नर्वेको उत्कृष्ट विश्वकप यात्राको अन्त्य इंग्ल्याण्डसँग 2-1 क्वार्टर फाइनल हारसँगै भयो र पराजयपछि नतिजाभन्दा बढ़ी चर्चा जुड बेलिङ्गमको बराबरी गोलले पायो। नर्वेको दावी, उक्त गोल अघि बल स्टेडियममाथि झुण्डाइएको स्पार्स ड्यामको तारमा लागेको थियो, त्यसैले गोल मान्य हुन नहुने तर्क उनीहरूले गरेका थिए। फिफाको नियम अनुसार खेलका क्रममा बल स्पाइडर क्यामको तार वा त्यससँग जोड़िएको संरचनामा लागेको पुष्टि भए खेल रोकिएर ड्रप बलबाट शुरू गरिन्छ। त्यस अघि भएको आक्रमणलाई मान्यता दिइँदैन। खेलपछि नर्वेका मिडफिल्डर सान्डर बेर्गेले निर्णयहरू विपक्षमा देखिएको भन्दै निराशा व्यक्त गरेका छन्। नर्वेका कप्तान मार्टिन ओडेगार्डले पनि निर्णायक क्षणमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: नेपालले सुस्तामा सुरक्षा उपस्थिति बढ़ाएपछि भारतले बढ़ायो चासो। 40 सशस्त्र प्रहरी सहित सेनाको सादा पोशाकमा गस्ती।
3: अभियन्ता र आलोचकमाथि पक्राउको श्रृंखलाले सरकारमाथि उठायो प्रश्न। असहमतिमाथि बन्देज लगाउन खोजेको भन्दै आलोचना। सुकुमवासीलाई मन्त्री पिच्छे आश्वासन नै आश्वासन।
4: नेपालमा 3 दशकमा 3 पटक अस्वाभाविक कर्जा विस्तार हुँदा आर्थिक संकट देखिएको अध्ययनको निष्कर्ष। आईपीओस रोकिएपछि ओटीसी बजारमा शेयर खरिद बिक्रीको चाप।
3: हर्मुज जलमार्गको विवादले पश्चिम एसिया युद्ध लम्बिँदै संयमता अपनाउन अमेरिका र इरानलाई पाकिस्तानको आग्रह।
4: र विश्वकपको सेमी फाइनलमा चार पूर्व विजेता बेलिङहमको गोलमा विवाद।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज विदा हुन्छ। नमस्कार।

0: संसारमा रोल्पाने आवाज यो रेडियो जलजला एफएम 94.4 MHz।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: अरे न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरियो कि बाँच्यो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
0: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रेडियो 99.4 मा अबको प्रस्तुति
5: द न्यूज प्लस।

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। 15 दिनमा व्यवस्थापन गर्ने भन्दै सरकारले बागमती, धोबी खोला, मनोहरा लगायतका किनारबाट ठाउँबाट उठाएका सुकुम्बासीको अझै व्यवस्थापन हुन सकेको छैन। शुक्रबार राति कृतिपुरको होल्डिङ सेन्टरमै बाढ़ी पसेपछि त्यहाँबाट त्यहाँ रहेका सुकुम्बासीलाई भक्तपुरमा सारिएको छ र यस अगाडि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई होल्डिङ सेन्टर छोड्न सरकारले दबाव समेत दिएको थियो। उनीहरूलाई 25,000 रूपियाँ बुझाएर होल्डिङ सेन्टरबाट निकाल्ने सरकारको योजना सार्वजनिक भएको थियो र त्यसभन्दा अगाडि होल्डिङ सेन्टरहरूमा खाना पानी लगायतका सुविधाहरू बन्द गरिएको थियो। अर्कोतिर सुकुम्बासी व्यवस्थापनका लागि सरकारले कस्ता योजना बनाइरहेको छ भन्ने विषयमा व्यापक चासो छ र चासोसँगै विरोध पनि बढ़ेको छ, जसका कारण सुकुम्बासीका समस्याहरू थप बल्झिने, सुकुम्बासीमा थप अन्योल बढ़ने र विपक्षी दलहरूमा आक्रोश पर्ने काम पनि भइरहेको जस्तो देखिन्छ। सरकारले कमजोरी गरिरहेको हो कि विपक्षले मसला पाएका हुन् भन्ने पनि एक खालको बहस अहिले देखिएको छ। आजको द न्यूज प्लस कार्यक्रममा यिनै विषयहरूमा रहेर कुराकानी गर्दछौं। कुराकानीका लागि सुकुम्बासी अधिकारका अभियन्ता, भूमि आयोगका पूर्व अध्यक्ष एवं अखिल नेपाल किसान महासंघका महासचिव नरेन्द्र खड्का हाम्रो टेलिफोन सम्पर्कमा हुन्छ। खड्काजी नमस्कार। कार्यक्रममा स्वागत छ यहाँलाई। सुकुम्बासी समस्याका सम्बन्धमा चाहिँ ठ्याक्कै तपाईँहरूले देखेको समस्या के हो? सरकार कानेर चुकिरहेको
1: हो? सुकुम्बासीको समस्या समाधान गर्ने सन्दर्भमा हामीले शुरूआतमा पनि भनेका थियौं, उहाँहरू चाहिँ कुनै पनि योजना बिना अगाडि बढ़िराख्नु भएको छ। ध्वंस मात्रै गर्नका लागि कुनै योजना चाहिँदैन, तर निर्माण गर्ने हो भने योजना चाहिन्छ। समस्या सिर्जना गर्नलाई कुनै योजना चाहिँदैन, तर समाधान गर्ने हो भने योजना चाहिन्छ। उदाहरणलाई, नयाँ घर एउटा घर भत्काउने मात्रै हो भने कुनै योजना चाहिँदैन, तर नयाँ घर बनाउने हो भने त पहिला नक्सा बनाउनु पर्यो, पैसा संकलन गर्नु पर्यो आफ्नो चाहिँ, त्यसपछि बल्ल पुरानो घर भत्काउने, जग खन्ने, नयाँ निर्माण हुन्छ। त्यस्तै सुकुम्बासी समयमा काठमाडौँको हकमा चाहिँ उहाँहरूले पहिले लगत संकलन गर्ने, प्रमाणीकरण गर्ने, उजुरबाजुर गर्ने विधिहरूलाई अपनाएर छानबिनको प्रक्रियालाई अगाडि बढ़ाउने, जग्गा नापजाँच गर्ने, त्यो बीचमा जग्गा दिन मिल्ने ठाउँ हो होइन पहिचान गर्ने, जग्गा दिन मिल्ने व्यक्ति हो होइन पहिचान गर्ने, जग्गा दिन मिल्नेहरूलाई लालपुर्जा दिने र नमिल्नेहरूलाई यो विधि नियम ऐन कानूनको कारणले तपाईँलाई हामीले लालपुर्जा दिन सकेनौ भनेर विदाई गर्ने विधि अप्नाएको भए यो केही पनि समस्या सिर्जना हुने थिएन। तर अहिलेका शासकहरू चाहिँ अब सुनै सुनको चाहिँ यो थुप्रोमा चाहिँ जन्मेर हुर्केका शासकहरूको कारणले कुनै योजना, कुनै रणनैतिक योजना कार्यक्रमहरू नभएका, अरूलाई घृणा गरेको भरमा आएका शासकहरू हुनुको नाताले उनीहरूसँग कुनै योजना थिएन। त्यसैले हाम्रो शहरमा, हामी धनीहरूको शहरमा तिमीहरू सुकुम्बासीहरू बस्ने भन्ने जस्तो घृणाको भावसहित उहाँहरूले डोजर लगाउनुभयो, अनि उहाँहरूसँग कुनै योजना कार्यक्रम अनुभव नभएको हुनाले यो समस्या कसरी समाधान हुन्छ भन्ने थाहा थिएन। त्यसैले यहाँ बस्ने सब चाहिँ सुकुम्बासी होइनन्, हुकुम्बासी हुन् भनेर सुकुम्बासीलाई अपमान गर्ने कोसिस गर्नुभयो। नाम माग्यो भने त कोही पनि आउँदैनन् भनेर हल्ला गर्नुभयो। 2600 भन्दा धेरै नामहरू दर्ता भएका छन्, सेना लाएर रोक्न बज्दा पनि उहाँहरूले होइन। अनि त्यसपछि त अब नाम आइसकेपछि त होल्डिङ सेन्टर राख्नु पर्यो, उहाँहरूले पहिला होटलमा राखिन्छ, 5-स्टार होटलमा मिठो मिठो खाना खाइन्छ भनेर केही लम्पट चाहिँ युट्युबेहरू समेतलाई परिचालन गर्नुभयो, आफ्ना स्टार्सहरूलाई परिचालन गर्नुभयो, सुकुम्बासीहरूलाई कन्भिन्स गर्नुभयो। अन्तिममा उहाँहरूले त्यसो गर्न नसकेपछि केही होल्डिङ सेन्टरहरूमा राख्नुभयो। प्रधानमन्त्रीले आफै तपाईँको चाहिँ त बाढ़ी लाग्ने ठाउँबाट चाहिँ राम्रो ठाउँमा सारेको भनेर वक्तव्य निकाल्नुभयो त्यसको मार्फत होइन। तर अस्ति राति चाहिँ पौने 2 बजे करिब चाहिँ घुँडाभन्दा माथिसम्म पानी पग्ने गरेर होल्डिङ सेन्टरहरूमा बाढ़ी पस्यो। यो सबै चिजहरूले अहिलेको सरकारसँग कुनै योजना छैन, योसँग छ त केवल गरीबहरू, सुकुम्बासीहरू, किसान मजदूरहरू र चाहिँ दलितहरूमाथि घृणा मात्रै छ भन्ने कुरा देखिन्छ। अहिलेको समस्या सुकुम्बासी समस्या राज्यद्वारा निर्मित धेरै पुरानो समस्या हो। अहिले काठमाडौँ उपत्यकाभित्रको समस्या चाहिँ अहिलेको सरकारको असक्षमता एउटा चाहिँ कार्यक्रम विहीनता, अनुभव विहीनता र गहिरो राजनैतिक संस्कारको चाहिँ परिणाम।
0: अब अहिले यो समस्याका विषयमा तपाईँले जति भन्नुभयो नि, त्यो विपक्षी दलले र सरकार विरूद्ध बोल्ने मान्छेहरूले जति समस्या देखिरहेका छन् त्यति समस्या होइन भन्ने फेरि सरकारतिर अथवा सरकारको समर्थन गर्नेहरूको त्यो दावी छ नि। बाढीले त एक दिन आउँछ, समस्या पार्छ, त्यसपछि व्यवस्थापन गरिन्छ। विभिन्न ठाउँहरू डुबेका छन्, डुबिसकेको ठाउँमा उद्धारका कामहरू चल्छन्। यो एउटा सामान्य प्रक्रिया, नियमित प्रक्रियाभित्र पर्छ। व्यवस्थापनका लागि पनि केही समय लाग्छ, यो पनि नियमित प्रक्रियाभित्र पर्छ। सुरुमा केही गर्नका लागि केही ध्वंस पनि हुन्छ, त्यो पनि एउटा नियमित प्रक्रियाभित्र पर्छ भन्ने पनि तर्क छ नि सरकार पक्षको चाहिँ।
1: अब यसमा सुनै सुनको थुप्रोमा ठूला ठूला महलहरूमा बस्नेहरूलाई घुँडा घुँडा पानी आउनु, सारा मानिसहरूका चाहिँ पहिलो त होल्डिङ सेन्टरमा बाढी नपस्दै कस्तो जिन्दगी थियो भन्दा नर्क तुल्य जिन्दगी थियो। मेरो एउटा साथी त्यहाँ जानुभएको थियो, सर त्यहाँ मैले कुकुर लगाएर गएँ, मेरो कुकुरलाई छोडिदिने भने एक दिन बस्दैन भन्दैन, त्यो खालको स्थिति थियो। सबै परिवार एकै ठाउँमा आउनुपर्ने, लुगा फेर्ने कुराको समेत चाहिएको चाहिँ गोपनीयता नहुने स्थितिको होल्डिङ सेन्टरमा एउटा सानो कोठामा बुवा आमा छोराछोरी नाति नातिन बस्नुपर्ने बाध्य पारिएको थियो। भुइँमा चाहिँ सुत्केरीहरू, रोगीहरू, दमका बिरामीहरू त्यहाँ आउनुहुन्थ्यो। त्यो बाढी नपस्दैको होल्डिङ सेन्टर आफैमा नर्कतुल्य थियो भने बाढी पसेपछि के भएको होला? रचनाहरू, सिरेकहरू भुइँमा बस्नुहुन्थ्यो, उहाँहरू खाटमा होइन, भुइँमा बस्नुहुन्थ्यो। त्यो सारा चिज सबै बाढीले बगाए। जो बगाएन भिजेको सिरे रचनाहरूको के हुन्छ हालत? एउटा सुकुम्बासी जोसँग पैसा छैन, होल्डिङ सेन्टरमा बसेका छ, उसको सबै लत्ता कपडा सारा सारा चिजहरू, डकुमेन्टहरू, नागरिकता पासपोर्टहरू, सिरानिया राखेको लाल के अरे नागरिकता पासपोर्टदेखि सबै डकुमेन्टहरू उहाँहरूको हराएको छ, नष्ट भएको छ। यो कुनै मजाक होइन, होइन। यो गाउँतिर चाहिँ अन्न खाने मान्छे भन्छ कि, अन्न खाने मान्छे र अन्न नखाने मान्छे दुईटा हुन्छ। अखानेले के खान्छ मलाई थाहा छैन, अन्न खाने मान्छेले के बुझ्छ भने एउटा गरिब कुनै पनि चिज नभएको सुकुम्बासीको बस्तीमा उनीहरूलाई राखिएको ठाउँमा बाढी तिर्नु भनेको कुनै मजाको हो। उहाँहरूले चाहिँ युट्युबमा चाहिँ कमेडी सो, कमेडी क्लबहरूमा चाहिँ कमेडी गरेको जस्तो कुनै
0: यसमा जोड्न पर्ने अर्को कुरा के भने, यसलाई चाहिँ राजनीति गर्नेहरूका लागि, विपक्षीहरूका लागि त मसला बने होइन, विपक्षीहरूले अथवा राजनीति गर्नेहरूले अधिकार कर्मीहरूले समेत मसला बनाए, तपाईँहरूले पनि मसला बनाउनु हो भन्ने आरोप छ। तपाईँ त प्रहरीको लछार पछाडि गिरफ्तारमै पनि पर्नुभयो, एकजना व्यक्तिले टोपी पनि छुतेर फालेको भिडियो सार्वजनिक भइरहेको थियो।
1: हामीलाई एरेस्ट हुनलाई रहर छ होला, त्यो सुकुम्बासीहरूलाई ती ठाउँमा त्यस्तो नारकीय जिन्दगी बिताउन रहर छ होला। कस्तो खालको चिन्तन बोकेका मानिसहरू छन्, मुख दङ्ग पर्थ्यो क्या, रहर हुन्छ। तपाईँलाई लगेर त्यो होल्डिङ सेन्टरमा 24 घण्टा राख्दिए तपाईँ 24 घण्टा डिप्रेसन भएर, अहिले होल्डिङ सेन्टरको 78 होल्डिङ सेन्टरमा संयुक्त सुकुम्बासी मोर्चाले मनोचिकित्सकहरू पठाउँदा 78% मान्छेहरूलाई डिप्रेसन भएको समस्या, त्यो बस्न सक्नुहुन्छ तपाईँ 24 घण्टा? त्यो चिज बस्न रहर छ, मलाई एरेस्ट हुन रहर छ गएर चाहिँ तपाईँको तर्फमा बस्न रहर छैन। यो मसला होइन, काठमाडौँ मात्रै महानगरपालिका होइन, भरतपुरमा नि ठुलो महानगरपालिका छ नि त। भरतपुरमा पनि त सुकुम्बासी समस्या थियो नि त, हजारौंको संख्यामा। यहाँ त खोला किनारका चाहिँ 3500 जतिको डोजर लगाएर अहिले चाहिँ मान्छे निकाल्नु भएको छ, तर भरतपुरमा त तपाईँको 10,500 भन्दा बढी परिवार सुकुम्बासी, भूमिहीन दलित सुकुम्बासी रहेको थियो, सुकुम्बासी हुनुहुन्थ्यो। रेणुदालले सबैको टाटा लगत लिनुभयो, धानी गर्नुभयो, झगा नाचाँच गर्नुभयो, र पुरै लालपुर्जा बिचाउनुको प्रक्रिया आउँदै गर्दाखेरि हाम्रो आयोग विघटन भयो, पछि उहाँले मेयरबाट नै राजीनामा दिनुपर्ने स्थिति भयो। त्यहाँ त यस्तो त केही भएको छैन, किन भएको छैन? त्यहाँ त लालपुर्जा वितरण भएको छ, सुरुवात किन भएको छैन भन्दा, त्यहाँ रेणुदाल जनताको मेयर हुनुको कारण, जनताको भावना बुझ्ने मेयर हुनुको कारणले उहाँले त्यहाँ दम्भ देखाउनु भयो, अहंकार देखाउनु भयो, उहाँले सुकुम्बासीलाई माया गर्नुहुन्थ्यो, घृणा गर्नुहुन्थेन। त्यसकारण त्यहाँ त त्यहाँ केही भरतपुरमा विपक्षी छैन नि त, भरतपुरका विपक्षी पार्टीहरू सबै मर्याद थिए, त्यहाँ मर्याद थिएन। त्यसैले एउटा मेयर थियो समस्या समाधान गर्ने, त्यसकारणले त्यहाँ समस्या आएन. काठमाडौँको हिजोको मेयर जो अहिले प्रधानमन्त्री भएको थियो ऊ अहङ्कारी थियो.
0: तर दल नमिल्दाखेरि मात्रै समस्या भयो, फलानुदलाउँदाखेरि समस्या आयो भन्दाखेरि त
1: समस्या आएको हो.
0: यो त राजनीतिक पूर्वाग्रहको कुरा भएन.
1: मेयरले हिजो मेयरले काम नगरेका कारणले आएको समस्या हो. अहिले प्रधानमन्त्रीको रूपमा उसले हिजो डोजर लाउन नपाएको शक्ति देखाएर चुचुक देखाएर सुकुम्बासीहरूलाई घृणा गर्दाको परिणाम हो. यसमा चाहिँ अब यसमा पनि हामीले विरोध नगरिदिनु पर्थ्यो. त्यो सरकारले जे गरे पनि हामीले विरोध नगरेर बस्ने, त्यो सरकारले चाहिँ नेपाललाई भारतमा लगेर गाप्छु भन्न पनि विरोध नगर्ने.
0: तर यो विषयमा चाहिँ जस्तो सुकुम्बासीका विषयमा वर्षदेखिको समस्या पुराना राजनैतिक दलहरूले समाधान गरेनन्, बरु त्यसलाई चाहिँ आफ्नो भोटमा परिणत गर्ने, भोटमा रूपान्तरण गर्ने कोसिस गरे सुकुम्बासीहरूको समस्यालाई जहिले पनि, त्यसैले सेटल गर्ने भनेर लागेको मानिन्छ नि त सरकार त होइन. सुकुम्बासीका एउटा समस्या छँदैथे, अरूतिर बढी राजनीति भयो भन्ने पनि अर्को कुरा थियो.
1: सुन्नुहोस् अब सेटल भएको भए हाम्रो कुनै समस्या हुने थिएन. सेटल भयो त भन्दा त भएन त. पन्ध्र दिनमा हामी लालपुर जातिन्छौ तिमी जस्ता हौ भने होइन, भएन त. तीन महिनाभन्दा त बढी भइसक्यो. मैले भनेको थिएँ कि तत्काल मैले बालेनलाई प्रधानमन्त्री के अरे मेयर हुँदा नि भनेको थिएँ, सबै इन्टरभ्यूहरूमा चुनौती दिएको थिएँ. करिब 100 दिन लाग्छ प्रक्रिया सुरु गर्न. उहाँ त मेयर त धेरै वर्ष हुनुभयो, उहाँले त्यो प्रक्रिया सक्नुभयो त. उहाँको विधिले कल जप्ती गर्दा सक्नु भए. यहाँ पनि मैले भनेको थिएँ, अब केही मेरै साथीहरू पनि थिए त्यो पछिल्लो आयोगमा, अघिल्लो आयोगमा जाहिर अलि लम्बाउन खोज्नेहरू, उनीहरू कतिपय रिसाएर नि फोन गरे. अब अर्काको दुई दिएको सरकार आए कि मेरो जाहिर खाइरहन्छु भन्ने त्यो आफै मूर्खता. मैले भनेको थिएँ कि यो आयो अर्को पार्टीको भयो, मेरो अनुकूलको हुन्न कि भन्ने भनेलाई विघटन गर्नु. आफ्नो मान्छेहरू राख्नुहोस् त्यहाँ, भरोसाका मान्छेहरू राख्नुहोस्. 14 लाख चाहिँ परिवारको लगत संकलन भएको छ, त्यसको कामलाई अगाडि बढाउनुहोस्। निरन्तरता लैजानु. केही कानुनी बाधाहरू छन्, समस्याहरू छन्, ती समस्याहरूलाई हल गर्नुहोस्. छिटोभन्दा चाहिँ लालपुर्जा वितरण गर्न सकिन्छ, किनभने लगत लिने 14 लाख परिवारको लगत लिने त्यो काम सकिएको छ होइन. 12 लाख भन्दा धेरै मान्छेहरूको 5 पुस्ताको चाहिँ डाटा, 5, 6, 7 पुस्ताको डाटा छ त्यहाँ, त्यो सबै लिने काम सकिएको छ. धेरै ठाउँमा उजुर बाजुर हाल्ने त्यो छानबिन गर्ने प्रक्रियाहरू सकिएको छ. भनेपछि त यो कामलाई अगाडि बढाउनुहोस् भनेको हुँदैन. यस्तो आयोग समिति हुँदैन भन्नुहुन्थ्यो, अहिले त्यही नाम फेर आयोगको ठाउँमा समिति बनाउनु भएको छ होइन. अनि अर्को स्ट्यान्ड हाल्नुभयो अस्ति, 35 वर्ष लालपुर्जा दिएनन् हामी असार 15 फटाफट लालपुर. लाज लाग्दैन प्रधानमन्त्री जस्तो मान्छेलाई त्यस्तो कुरा लेख्न? नेपाली जनतालाई उहाँले मूर्ख तान्नु भएको छ. अस्ति 29 लालपुर्जा बाँडेको पुरानो आयोगको आयोगले तयार गरेर सही अरे लालपुर्जा बाँड्या हो. अनि त्यो लालपुर्जा उहाँहरूले नयाँ फारम भराउनु भएको छ छैन, नयाँ सिस्टम बनाएर डाटा एन्ट्री गर्नु भएको छ छैन, नयाँ जग्गा नापजाँच गरेका छ छैन. पुरानो आयोगले बाँडेको लालपुर्जा दिएर अनि फुर्ति गर्ने, जनतालाई मूर्ख ठान्ने, उल्लु ठान्ने, उहाँहरू यही जनतालाई झाँटेर सत्ता फुत्ता आइहाल्नुभयो. अनि उहाँहरूलाई जनता त उल्लु रहेछन्, जे भने नि हुने रहेछ, जे गरे पनि हुने रहेछ भन्ने परेको छ. तर नेपाली जनता विवेकशील छ. नेपाली जनताले विगतका मान्छेहरू जस्तै सुकुम्बासी, सबै सुकुम्बा, अधिकांश सुकुम्बासीले उहाँहरूलाई घोटाल्या हुन्. अर्को कुरा, उहाँहरूले ल मान्नुहोस् न विरोधीलाई घोटाले रे, अनि विरोधीलाई घोटाले भन्ने चाहिँ कति उठाउनु पाइन्छ? यस्तो घृणा गर्न पाइन्छ? यो देशमा विपक्षीहरू विपक्षीलाई घोटाल्ने मान्छे बस्ने र बाँच्न पाउने अधिकार छैन?
0: अहिले अब जेसम्म भएको छ, अहिलेसम्म भएका जे जे उपलब्धिहरू छन्, यसले चाहिँ सुकुम्बासीलाई यो समस्या समाधान गर्नेतिर सरकार अगाडि उन्मुख भएको र केही दिनभित्रै लालपुर्जा बाँडिसक्ने भन्ने कुरा त त्यो त राम्रै सन्देश हो होइन.
1: देशभरि हामीले गरेका कामका आधारमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्छ. उहाँहरूले चाहनुभयो भने तर उहाँहरूले चाहनुहुन्न मलाई त्यो विश्वास छैन. यो सरकार लालपुर
0: हिजो भक्तपुरको
1: बाँड्न चाह्यो भने, भक्तपुर बाँड्न चाह्यो भने काठमाडौँ बाहिर त्यो सम्भव छ. काठमाडौँभित्रको हकमा अहिलेसम्म राष्ट्रिय त्यो भूमि समस्या समाधान समितिले जो अहिलेसम्म फारम वितरण गर्ने, काठमाडौँको चाहिँ मेयरहरूले सम्झौता गर्ने, हिजो भएको सम्झौतालाई कार्यान्वयन गर्छौँ भन्ने प्रतिबद्धता जाहेर गर्ने, अनि राष्ट्रिय भूमि आयोगले 35 दिने सूचना चाहिँ जारी गर्ने, वडा वडामा फार्महरू संकलन गर्ने लगायतको कुनै पनि काम भएको छैन. त्यसकारण नक्कली अब यहाँ नक्कली नोट छापेर बाँड्ने हुन्छ नि अपराधीहरू, त्यस्तै नक्कली लालपुर्जा छापेर बाँड्ने हो भने मलाई थाहा छैन. नभए भोलि अदालतमा उजुर पर्दा त्यो लाल पूर्जा कायम हुने खालको लाल पूर्जा हो भने विधि र प्रक्रियामा जानुपर्छ. अहिले लगत संकलन कसले गरेका छन् नै थाहा छैन, निवेदन कहाँले नै थाहा छैन. भेडा बाख्रालाई जस्तो ल होल्डिङ सेन्टर आयो उहाँ चाहिँ के अरे दर्शन संघशाला आयो भने जस्तो सेनाहरू आएर लगत लिएको छ. सेनालाई भूमिको चाहिँ लगत लिने अधिकार छ अनि उसले लिएर लगत लिएर लाल पूर्जा सेनाले थापेर दिएर हाम्रो देशको कानूनले सेनालाई चिन्छ चिन्दैन. त्यसो हुँदाखेरि भोलि अदालतमा हुजुर पर्दाखेरि पनि ठहरने खालको लाल पूर्जा दिने हो भने विधिलाई महानगरले हिजोको सूचना बालेन्द्र शाह मेयर हुँदै सम्झौता गरेर कार्यान्वयन नगरेको सूचना अनुसार तत्काल 35 दिने सूचना यहाँ जारी गर्नुपर्छ. त्यो महानगरको सूचना अन्तर्गत चाहिँ तपाईँको चाहिँ वडाहरूमा सूचना जारी गरेर यहाँको सबै भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने कामलाई अगाडि बढाइनुपर्छ. किनभने अलग्गै खोला किनारको सम्बन्धी कुनै ऐन नियमावली छैन अनि काठमाडौँको अरू सुकुम्बासी सुकुम्बा होइन हो भनेपछि त त्यसको पनि समस्या समाधान गर्नुपर्छ. अनि उहाँहरूले काठमाडौँ सबै वडाको गर्न लायो भने त सकिन्न. यहाँ त 15 दिन खै त नि 100 दिन त पुगिसक्यो त, 100 दिनमा त सकिन्छ, 35 दिनमा सूचना निस्कन्छ.
0: तर 35 वर्षदेखिको समस्या समाधान गर्न 15 दिनमा 100 दिनमा सकिन्छ त भन्ने चाहिँ उहाँहरूको प्रति प्रश्न छ है.
1: यो मैले भने अब त मैले त 15 दिनमा सकिन्न भनिराखेको छु त. हाम्रो पार्टीले त 35 दिनमा सकिन्न, 35 दिनमा सक्न पनि पर्दैन, 6 महिना सक्नु न. डोजर नलाइकन 6 महिना प्रक्रिया पूरा गरेर सकिया भए के हुन्थ्यो, पुरा हुन्थ्यो काम हुन्थ्यो. 15 दिनमा सक्छु भनेर डोजर त उहाँहरूले लागेको हो त. अनि उहाँहरूले आफूले चाहिँ बोलेर भन्ने अनि हामीलाई गाली हेर्नु भएको छ. हामीले त भनेको 15 दिनमा यो समस्या समाधान हुन सक्दैन.
0: के भइरहेको छ भने सरकारको आलोचना
1: सुन्नु न, सूचना जारी गर्नलाई पनि त कति दिनको सूचना होला नि त, सूचनाको त अवधि होला. भूमि आयोगमा हिजो हामीले 35 दिनको सूचनाको अवधि गरेका थियौँ अनि सूचना निकाल्नै पर्छ 35 दिन लगत लिनलाई. उहाँहरूले 15 दिनमा लाल पूर्जा दिन्छौ भने होइन, मैले भने आएर 15 दिनमा लाल पूर्जा दिनुहोस् भनेर उहाँहरूले भने आएर दिन्छौ भने त्यसकारण उहाँहरूमा योजना छैन, अनुभव छैन, राजनैतिक विचार छैन, दृष्टिकोण छैन, केही पनि छैन. अहंकार छ, घमण्ड छ, सुकुम्बासीहरूप्रति घृणा छ, किसान मजदुरहरूप्रति घृणा छ, आफूलाई भोट नहाल्ने सब मान्छेहरूलाई घृणा छ. उहाँहरूले सक्ने भने हिटलरले जस्तो ग्यास च्याम्बर बनाएर आफूलाई भोट नहाल्ने, आफूलाई विरोध गर्ने सबलाई ल्याएर चाहिँ मार्न करोडौंको संख्या उहाँहरूमा त्यो हिटलरको जस्तो प्रवृत्ति.
0: तर अहिले चाहिँ सरकारले काम गर्न खोज्दा सकारात्मक रूपमा सहयोग गर्नुपर्ने, आफ्नो अनुभवहरू सेयरिङ गर्नुपर्ने ठाउँमा पुराना राजनैतिक दलहरू जो अहिले प्रतिपक्षमा छन् ती राजनैतिक दलहरूले निरन्तर सरकारको आलोचना गर्ने र खुट्टा तान्ने काम गरिरहेको अवस्था पनि त हो नि होइन. सकारात्मक सुझाव दिने कुरा र सेटलमेन्टका प्रक्रियामा साथ दिने कुरा गर्नुपर्ने होइन.
1: भूमि मन्त्रीले हामीलाई बोलाएर अनुभव सेयर गर्नु माग्नुभयो, बोलाउनुभयो, बालनले बोलाउनुभयो. मैले त बकाइदा हामीले हिजो यसरी काम गरेका छौँ भनेर अनुभव त तपाईँहरू जस्तो सञ्चार माध्यमबाट सेयर गरे गरेछ. हिजो हामीले लगत संकलन यसरी गऱ्यौं, छानबिन यसरी गऱ्यौं, बालेन्दीले 3 पुस्ता धाक्लाउनु भएको छ, हामीले 5 पुस्ताको छानबिन गरिरहेका छौं, उजुर बाजुर हाल्ने प्रक्रिया गरेका छौं. के अरे यो बायोमेट्रिकबाट भन्नुभएको थियो, बायोमेट्रिकबाट निस्कँदैन, सम्भव छैन, यसलाई चाहिँ प्रक्रियामा जानुपर्छ. र लाल पूर्जा कसैले झुक्याएर लियो भने त्यो सम्बन्धी गलत लिएको छ भने कानुनी हतना चाहिँ नहुने व्यवस्था गरिन्छ. त्यसैले यसलाई विधिमा जाँदाखेरि हुन्छ भनेर हामीले सञ्चार माध्यम मार्फत चाहिँ अनुभव सेयर गरेका छौँ. उहाँहरूले हामीलाई सेयर गर्न बोलाउनु भएको छ र छैन, उहाँहरूले हामीलाई कसरी जाउँ भन्नुभएको छैन. अनि जनताका घर डोजर लाउँदा पनि विरोध नगर्ने भन्ने हुन्छ, यो कस्तो चेतनाको कुरा हो मैले बुझ्दिनँ. जनता घर ड्याङडाङ डोजर ला, अहिले बालेङको घर डोजर लाउन जाउन, भत्काउन जाउन, हावा लाउन जाउन, उहाँले सिंहदरबार उहाँ चुपचाप बस्नुहुन्छ. रविको घर कोही जलाउन जाला, डोजर लाउन जाला, उहाँ चुपचाप बस्नुहुन्छ. लालपुर्जा हुनेको धनीहरूको घर चाहिँ डोजर लाउन नमिल्ने, गरिबहरूको घर चाहिँ डोजर लाउन आनन्द हुने हुन्छ र हुन्न. केपी हिमालको घर त लालपुर्जा नभए ल, उहाँहरू लालपुर्जा भएको छोडिदिनुहोस् अहिले. केपी हिमालको घर त लालपुर्जा रहन्छ, डोजर लाउन जाउन त अहिले, त्यहाँको मेयर जानुहुन्छ, उहाँ चुपचाप बस्नुहुन्छ, बस्नु. केपी खनालको चाहिँ लालपूर्जा नभए पनि उसको चाहिँ बा दुःख गरेर कमाएको हो नि. अनि अर्काको चाहिँ बा आमाले के चिप त्यहाँ पाउँछ र ढुङ्गा गिटी बालुवा थाप्रै भए पनि त चिन किने होला, चित्या पाएको हुन्छ, दुःख नगरी पा हुन्छ. तपाईँ बागमती किनारमा बस्ने मान्छेहरू गरिब छन्, 3-4 घरमा गएर भाँडा माझ्ने परिवारहरू छन्, कपडा धुने परिवारहरू छन्. त्यही बस्तीको एकजनाले बालेन्दीको घरमा चाहिँ घरेलु काम गर्नुहुन्थ्यो, उहाँले जागिर छोडेपछि सनकमा आएर चाहिँ तपाईँको डोजर लागेको भन्ने पनि छ। अब यो के हो, म पुष्टि राखेँ, पुष्टि राखेन, म यो प्रश्न गर्न चाहन्छु। आरोपहरू छन्, त्यो मलाई थाहा छैन, थाहा भयो नि भन्ने कुरा आएन, होइन कुराहरू छन्। त्यस कारणले तिनवटा चारवटा पाँचवटा घरमा भाँडा माझेर खाने मान्छेहरू छन्। बालेनको श्रीमतीलाई तिनवटा घर गएर भाँडा माझ भन्नु पनि मान्नुहुन्छ? मान्नुहुन्न। मान्छे अर्काको घर भाँडा मान्ने भन्ने कुरा रहर हुन्छ र कुनै होटलमा चाहिँ गएर सम्मान गर्ने कुरा हो र घर गएर एक ठाउँमा हो दुईटा तिनवटा चारवटा ठाउँमा गएर बच्चाहरूको गुरु दिसा पिसाब सहितको कपडा धोएर मान्छे बाँचिराखेको छ अनि उसको घर भत्काएको छ अनि तेरो घर भत्काउँदा विरोध गर्न पाउन्न भन्नु पाइन्छ। अनि राजनैतिक दलहरूले उनीहरूको समर्थन गर्न पाउन्न, उनीहरूको चाहिँ हाम्रो विरोध गर्न पाउन्न भन्न पाइन्छ। लाज लाग्दैन उहाँहरूलाई? युट्युबहरू ल्याएको छ, फर्काएको छ।
0: तर अब अहिले अहिले जे भइरहेको छ त्यो चाहिँ एकहोरो विरोध भयो, सरकारले काम गर्दैछ, एकछिन त पर्खिनुहोस्, केही दिन त पर्खिनुहोस् भन्ने आग्रह छ। तपाईँहरूको यो विरोध चाहिँ अलिक बढी भयो कि निरन्तर विरोध?
1: पहिलो कुरा, अब गर्न नसकिने काम गर्न खोज्ने अनि हामीले विरोध नगर्ने भनेर हुन्छ। मान्छे कसैले मार्न लायो, मैले मार्न लागेको मात्रै हो, म यसलाई फेरि यसको टाउको जोड्छु भन्छ, पत्याउने, नमार, विरोध गर भन्नु पर्ने, पढ्यो भने पड्काइदिनु पर्ने पनि छ। पागल हुन्छ नि त मान्छे कति चाहिँ, मान्छे काटेर यसको काटेर म यसको टाउको जोड्छु भन्ला कसैले, म त एकदम अगोरीको चाहिँ तपाईँको तपस्या गरेर मान्छे म गर्छु भन्ला दिने घाटन भएन नि त। हामीले यसो भन्यौँ तर रोक्न सकिएन, घरहरू त भत्काउनु भयो। तपाईँले तपाईँहरूसँग अनुभव छैन, ज्ञान छैन, जान्नेलाई छान्ने भने पनि बल्ल प्रधानमन्त्री भएपछि थाहा भयो भन्ने उहाँहरूको सूचना छ। त्यस कारण तपाईँहरूले जे गर्नुभएको छ गलत छ भनिरहेका छौँ हामीले। त्यसो नगर्नुहोस्, नबच्काउनुहोस्, प्रक्रियामा जानुहोस्, विधिमा जानुहोस्, समय लिनुहोस् भनेका छौँ के हामीले। समय नलिनुहोस्, अहिले गर्नुहोस्, भर्खर गर्नुहोस् भने अब र समय नलिनुहोस्, तिन महिना लिनुहोस्, समय लिनुहोस्, आरामले गर्नुहोस्, विधिले गर्नुहोस् भनेको हामीले नमानेर।
0: अब अहिले जुन ठाउँमा पुगेको छ सरकार, सुकुम्बासीको अवस्था जुन ठाउँमा आइपुगेको छ र सरकार जुन ठाउँमा पुगेको छ, व्यवस्थापनका हिसाबले होस् वा अलमलका हिसाबले होस्, सुकुम्बासीको भोगाईका हिसाबले होस्, जुन ठाउँमा आइपुगेको छ यो ठाउँबाट अगाडि बढ्ने बेठो उपाय के हो? हामी अन्ततिर पनि छौँ, तपाईँहरूले लागेको
1: पहिलो कुरा उहाँहरूले त्यसमा कामै गर्नु आएन। लगत संकलन अधिकार प्राप्त निकायले लगत संकलन गरेको छैन। लाल पूर्जा दिनलाई त आकाशको लाल पूर्जा दिने होइन होला नि त, जमिनको लाल पूर्जा दिने होला, कुन ठाउँको लाल पूर्जा दिने तयारी गरिराख्नु भएको छ उहाँहरूले? तपाईँहरूलाई थाहा छ, कृपया बोलाइदिनु न मन्त्रीलाई। ल, लाल पूर्जा दिने 15 दिनमा दिने होइन, 1 महिना कुन ठाउँको दिने?
0: भाइ
1: जमिन खोल्नु
0: होइन,
1: ल ठिक छ कि, ल ठिक छ, केही दिनमा दिने, कहाँ दिने? आकाशको दिने हो र, पातालको दिने हो, किशोरगढको दिने हो, सबलाई चाहिँ मारेर यहाँ धरतीको दिने हो भने त धरतीको कुन ठाउँको लाल पूर्जा दिने हो? जमिन खोल्नुपर्ने होला नि त, मजाक छ त्यहाँ? त्यो जमिन कहाँको? जग्गा नापजाप गर्नुपर्ने होला, नक्सा बनाउनु पर्ने होला, त्यसपछि श्रेष्ठ र पूर्जा भन्ने कुरा आउँछ। कहाँ हेर्नु भएको जमिन? कहीँ हेर्नु भएको छैन। त्यसैले स्टन्टबाजी होइन काम गर्नु, विधि अन्तर्गत काम गर्नु। पहिला अधिकार प्राप्त निकाय मार्फत, महानगर र महानगरका वडाहरू मार्फत सबैको लगत लिनु होइन। तपाईँहरूले ल्याएको यो होल्डिङ सेन्टरको समस्या त उहाँहरूले सिर्जना गरेको, अबको होल्डिङ सेन्टरको कम्तानी बाढीको नै छैन। बजेटमा उहाँहरूले राख्नु भएको छैन, बजेटमा उहाँहरूले त्यो जमिन कहाँको? जग्गा नापजाप गर्नुपर्ने होला, नक्सा बनाउनु पर्ने होला, त्यसपछि श्रेष्ठता र पूर्जा भन्ने कुरा आउँछ। कहाँ हेर्नु भएको जमिन? कहीँ हेर्नु भएको छैन। त्यसैले

0: घृणा गर्नुहुन्छ भने लखेट्न सकिन्छ भन्ने छ कि, 25,000 दिने लखेट्ने भन्ने छ. जनताले त्यो पैसा लिन माने छैन. त्यसैले होल्डिङ सेन्टर कम्ती नै हो, बाढी लाग्ने ठाउँमा छैन. बजेट ल्याउनुहोस्, थप्नुहोस् बजेट. होल्डिङ सेन्टरमा मानिसहरूलाई केही दिनलाई पस्न सक्ने गरी व्यवस्थापन गर्नु, होइन होटलबाट
1: खुवाउने,
0: कहाँबाट खुवाउनुपर्ने, वा मेस चलाउने व्यवस्था गर्नु. जनताले आफै पनि आफ्नो मेसमा भोलिन्टियरहरू हुन्छन्, आफै पकाएर खान्छन्. तपाईँहरूलाई ठुलो हुन्न, बजेट धेरै लाग्दैन. योजना बनाउनुहोस्, बजेट बनाउनुहोस्, उनीहरूलाई सुरक्षित तरिकाले राख्नुहोस् र यता तपाईँहरू नियम र विधि अन्तर्गत लगत सङ्कलन गर्नुहोस्, प्रमाणीकरण गर्नुहोस्, छानबिन गर्नुहोस्, जग्गा खोज्नुहोस्, त्यसपछि चाहिँ त्यो जग्गाको नाप जाँच गर्नु, श्रेष्ठता नाप नक्सा बनाएर श्रेष्ठता पूर्जा तयार गर्नु, लाल पूर्जा वितरण गर्नुहोस् र जनतालाई विदा गर्नुहोस्. यसो गर्नलाई 15 दिनमा सक्नुहुन्न क्या, त्यो नसक्ने बाचा नगर्नु.
2: 15 दिन भन्ने शब्द फिर्ता लिनु पर्यो
0: होइन, केही दिन भनेको त अझ थोरै होला नि त. 15 दिन होइन कि, मैले भनेको 15 दिनमा सक्नुहुन्न.
3: प्रायोजक
0: महिना लाग्छ, त्यो 2-3 महिना लिनुहोस् बरु. केही बजेट थप्नुहोस्, यसै पनि तपाईँहरू आइसकेपछि 48 अरब ऋण लिनुभएको छ. थोरै पैसा सुकुम्बासीको नाममा लिएर बजेट व्यवस्थापन गर्नुहोस्. हाम्रो विरोध समर्थन रहन्छ त्यसका लागि. बजेट व्यवस्थापन गर्नुहोस्, होल्डिङ सेन्टरहरूलाई व्यवस्थित गर्नुहोस्, नियम र विधि अन्तर्गत लाल दुर्गा दिनुहोस्. 15 दिनमा सक्नुहुन्न, केही 15 दिनमा भन्नुहोस्. छिटोभन्दा छिटो गर्न पुरै सरकारी तागत लगाउनुहोस्, तर तपाईँहरूले 1 महिना 2 महिना 3 महिना लागे पनि हामीले विरोध गर्दैनौ. क्लियर छ हाम्रो कुरो? केही दिन नभन्नुहोस्, 15 दिन नभन्नुहोस्, यो सहित यहाँले हाम्रा विचारहरू राख्ने अवसर दिनुभयो. त्यसका लागि यहाँलाई थाहा संसार नेटवर्कलाई धेरै धेरै
2: धन्यवाद. पाउनु थियो भूमि आयोगका पूर्व अध्यक्ष एवं अखिल नेपाल किसान महासंघका महासचिव नरेन्द्र खड्का. सुकुम्बासी समस्या समाधान गर्न सरकारले जुन पहल गरिरहेको छ त्यो पहल चित्त बुझेन भन्ने उहाँहरूको कुरा छ. मुख्य गरी विपक्षी दलहरू, भूमि अधिकार कर्मीहरू, सुकुम्बासी अधिकार कर्मीहरू यो विषयलाई लिएर चिन्तित देखिएका छन्। यस विषयमा रहेर कुराकानी गरौं. यसअघि कार्यक्रमको समय सकिएको छ. प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु. नमस्कार.

0: रायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगवीरध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं वन्दे विष्णुं

सबैलाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मिसादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त

एउटा सघाउ हुन्छ, कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुनिराखनु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, ईशा कामना एफएम 102.4 MHz ईशा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो कलेजी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz श्रीवान रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गो नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz ब्रिगन पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 छ, 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

मिति 2083 साल असार महिनाको आज 29 गते तदनुसार ईस्वी सन् 2026 जुलाई 13 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 असलागा रौद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज सोमबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज चतुर्दशी तिथि रहेको छ। आज 29 गते आज चतुर्दशी तिथि रहेको छ। 32 घडी 35 बेला रहेको छ। यसै गरेर नक्षत्रमा रहेको छ आद्रा नक्षत्र रहेको छ। 55 घडी 51 पला रहेको छ। योगमा रहेको छ धृति योग रहेको छ। करणमा रहेको छ भद्राकरण रहेको छ। चन्द्रमा मिथुन राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा नै हुनुहुन्छ आज। यस्तै गरेर आनन्दादि योगमा आज कालयोग रहेको छ। आज बिहान सूर्योदय 5:18 भयो भने सन् सूर्यास्त ठिक 7 हुनेछ। आजको दिनमान घडी 13:42 बेला रहनेछ। आज निशिबार नै भानु जयन्ती भनेर पञ्चाङ्गले उल्लेख पनि गरेको छ। आज दिन विशेष रहेको छ। आज चाहिँ 29 गते रहेको छ। आज सोमबारको दिन रहेको छ। आज दिन विशेष रहेको छ। आज निशी बार्ने भानु जयन्ती भनेको छ। यस्तै गरी 10 श्राद्धहरू बार्ने चाहिँ भोलि रहेको छ, अमावस्या औंसी भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी पनि गराउनेछु। त्योभन्दा पहिले आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछु। आजको कालबेला यानि कि आजको अशुभ समय भनिरहेको छ बिहानको ठिक 7:03 बिहानको 8:43:13 कालबेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 3:35:51 साँझको 5:19 चाहिँ लाभ बेला रहेको छ। आजको शुभ बेला रहेको छ बिहानको 8:43:13 बिहानको 10:26:22 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र ग्रह गोचरको विषयमा जानकारी भने गराउने बाँकी छ। ग्रह गोचरको विषयमा जानकारी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी भने म तपाईँहरूलाई विशेष रूपमा जानकारी पनि गराउनेछु। विशेष गरी तपाईँहरूले विशेष ख्याल गरेर एकदमै ख्याल गरेर तपाईँले सुन्नुहोला। सूर्य मिथुन राशिमा, चन्द्रमा पनि मिथुन राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति विशेष गरी बृहस्पति रहेको छन्। आज कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि विशेष गरी आउँदैछ मिथुन राशि। नाम आउँछ कुबाट कुमार अथवा कुबेर भन्ने नामहरू आउँछ, यस्तो नामहरू आउँछ भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुने हरूका लागि आजको दिन अरूले भनेको भन्दा आफूले देखेको र बुझेको कुरालाई आधार बनाउनु राम्रो र उचित हुनेछ। एउटा सानो प्रयासले रोकिएको बाटो खोल्दै जाँदैछ, त्यसैले बीचमै पछि नहट्दा राम्रो हुनेछ। घरका सदस्यहरूसँग मिलेर बोलेको कुराले वातावरण सहज बनाउनेछ। आजको लागि मेष राशि हुनेहरूका लागि आजको लागि शुभ रंग कलेजी हो भने शुभ अंक 9 नम्बर रहेको जानकारी राशि मेषलाई विशेष गरी रहेको छ। वृष राशि हुनेहरूको लागि आजको दिन लामो समयदेखि भेट नभएको व्यक्तिसँग फेरि संवाद हुन सक्छ, भेटघाट हुन सक्छ। घरभित्रको कुनै काम मिल्दा सबैलाई राहत मिल्दैछ। खर्च गर्दा आवश्यकता र रहर छुट्याउन अघि बढ्दा राम्रो र उचित हुनेछ। आजको राशि वृषलाई शुभ रंग हरियो भने शुभ अंक 3 रहेको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन विशेष गरी बिहानको योजना बेलुकासम्म उस्तै नहुन पनि सक्छ। दिनभरि नयाँ सूचना थपिँदै जाँदा आफ्नो सोचमा परिवर्तन आउन सक्छ। कुनै विषय बुझ्न हतार नगरी ध्यान दिन र दिएर सुन्न राम्रो हुनेछ। सानो गल्ती सच्याउने अवसर पनि मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक चाहिँ विशेष गरी 6 नम्बर रहेको राशि मिथुनलाई विशेष जानकारी रहेको छ। कर्कट राशि हुनेहरूको लागि आजको दिन आफ्नो घर परिवारसँग जोडिएका विषयमा बढ़ी ध्यान जानेछ। सबैको आवश्यकता बुझेर अघि बढ्दा धेरै कुरा आफै मिल्दै जाँदैछन्। साँझा पख थोरै आराम गर्न समय छुट्याउनुहोस्। आजको शुभ रंग कर्कट राशिको लागि सेतो हो भने शुभ अंक 1 नम्बर रहेको विशेष जानकारी रहेको छ। सिंह राशि हुनेहरूको लागि आजको दिन आज तपाईँको शान्त व्यवहारले बिग्रिन लागेको कुरा पनि मिलाउन मदत गर्नेछ। बोल्दा मिठास राख्नुभयो भने सम्बन्ध अझ नजिक रहनेछ। दिनको अन्त्यमा आफूले गरेको कामप्रति सन्तोष रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक राशि सिंहलाई विशेष गरी 5 नम्बर देखिएको छ। कन्या राशि हुनेहरूको लागि आजको दिन थन्किएर बसेका साना काम आज क्रमसँगै सकिँदै जाँदैछन्। आफ्नो स्वास्थ्य लिएर सचेत रहनुहोला। परिवारजनसँग बसेर बिताएको समय स्मरण रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ भने आजको शुभ रंग खैरो हो भने शुभ अंक विशेष गरी 5 नम्बर विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन विशेष गरी धेरै समयदेखि बोल्न नपाएको व्यक्तिसँग फेरि संवाद हुन सक्छ, त्यसैले सम्बन्धमा न्यानोपन फर्कन सक्ने योग रहेको छ। अरूलाई खुशी पार्ने प्रयास भन्दा आफ्नो मनको कुरा स्पष्ट राख्नुभयो भने उचित हुने योग रहेको छ। बेलुकातिर घरको वातावरणले थर्काउन बिसाउने दिने खालको योग भनिरहेको छ। विशेष गरी बेलुका घरको वातावरणले थकान भने तपाईँको दिनभरिको थकान बिर्साइदिनेछन्। आजको शुभ रंग तुला राशिको लागि गुलाबी हो भने शुभ अंक चाहिँ नि विशेष गरी 2 नम्बर रहेको विशेष जानकारी रहेको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन कुनै पुरानो अन्डुल हटेपछि अगाडि बढ्ने बाटो खुल्ला देखिन सक्छ। हरेक कुरामा प्रतिक्रिया दिनुभन्दा केही कुरा समयमै छोडिदिनु राम्रो हुनेछ, बुद्धिमानी रहनेछ। आफ्नो योजनालाई अन्तिम रूप लिएर मात्र सार्वजनिक गर्नु राम्रो हुनेछ। आजको शुभ रंग वृश्चिक राशिलाई मरून हो भने शुभ अंक चाहिँ विशेष गरी 7 नम्बर विशेष देखिएको छ। धनराशि हुनेहरूको लागि आजको दिन विशेष गरी दैनिक एउटै तालिकाबाट केही फरक अनुभूति हुने योग रहेको छ। सानो परिवर्तनले पनि दिनभरि ताजापन महसुस गराउन सक्छ। मन लागेको कामलाई पछि सारेर राख्नुहोला, विशेष गरी नराखेर राम्रो हुनेछ। मन लागेका कामहरू विशेष गरी आजको दिनमा गर्दा असाध्य शुभ रहनेछ। आजको लागि धनुराशिहरूको लागि शुभ अंक केसरी हो भने शुभ अंक विशेष 4 नम्बर देखिएको छ। मकर राशि हुनेहरूको लागि आजको दिन आफूले बनाएको योजना अनुसार अघि बढ्दा अनावश्यक हतार पर्दै जाने खालको योग देखिएको छ। परिवारबाट आएको सुझावले एउटा निर्णय पनि लिन सजिलो बनाउनेछ। बेलुकातिर आफ्नो लागि केही समय छुट्याउनु राम्रो हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक विशेष गरी 6 नम्बर विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूको लागि आजको दिन लामो समयदेखि मनमा राखेको कुरा व्यक्त गर्दा सम्बन्ध अझ स्पष्ट रहनेछ। अरूको दृष्टिकोण पनि बुझ्ने प्रयास गर्नुहोस्। त्यसैले गलत काम कार्यबाट अलि विशेष टाढा रहँदा राम्रो हुनेछ। आजको अन्त्य हल्का र सन्तुलित अनुभूति हुनेछ। आजको बेलुका खाना पठाएको साँझ पख आजको शुभ रंग तपाईँको लागि निलो हो भने शुभ अंक विशेष गरी 1 नम्बर राशि कुम्भलाई विशेष देखिएको छ। मीन राशि हुनेहरूको लागि आजको दिन घरमा साना साना काम मिलाउँदै जाँदा दिन सहज ढंगले बित्दै जाँदैछ। अरूलाई र आफूलाई मनपर्ने कामका लागि पनि केही समय निकाल्न सक्नुहुनेछ। नजिकका व्यक्तिसँगको आत्मीय कुराकानीले अनुहारमा मुस्कान ल्याउनेछ। आजको शुभ रंग बैजनी हो भने तपाईँको लागि शुभ अंक विशेष गरी 4 नम्बर विशेष देखिएको छ। र विशेष गरी आज मीन राशि हुनेहरूले माताजीको आशीर्वाद लिएर माताजीको सरसल्लाह लिएर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अत्यन्त पवित्र व्रत एकादशी व्रतको महत्व कारण र लाभ बारे चर्चा गर्दै जाँदैछौ। एकादशी केवल एक व्रत मात्र होइन, यो शरीर मन र आत्माको शुद्धिकरणको महान साधनाको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिन विशेष तपाईँलाई म यसकै विषयमा चर्चा गर्नेछु। एकादशी तिथि के हो, एकादशी तिथि भन्नाले के बुझिन्छ, एकादशी भनेको कहिले कहिले आउँछ, कति कति दिनमा आउँदछ, एकादशी व्रत बस्नाले कुन देवता खुशी कुन देवता दुखी, एकादशीमा अन्न खान हुन्छ हुँदैन, खाए के हुन्छ भन्ने विषयमा पनि चर्चा म धार्मिक र वैज्ञानिक तरिकाले पनि भन्नेछु। चन्द्रमासको 11 तिथिलाई एकादशी भनिन्छ, यानि कि प्रतिपदादेखि 11 भनेको एकादशी, 11 तिथिलाई एकादशीको रूपमा हामीले भन्न सकिन्छ। हरेक महिनामा दुई पटक एकादशी आउने गर्दछ, एउटा शुक्ल पक्षको एकादशी एउटा कृष्ण पक्षको एकादशी आउने गर्दछ। यसरी वर्षभरि 24 एकादशी पर्दछन् र यदि कुनै वर्षमा अधिक मास पर्यो भने दुईटा एकादशी थपिएर 26 एकादशी पर्ने गर्दछ। शास्त्र के भन्छ भन्दाखेरि एकादशीम व्रतम कृत्वा सर्व पापै प्रमुच्यते, एकादशीको व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भएर जान्छ भनेको छ। भगवान विष्णु नारायणको कृपा विशेष प्राप्त हुन्छ एकादशी व्रत बस्नाले, पाप क्षय हुन्छ, पुण्य वृद्धि हुँदै जान्छ, मोक्ष मार्ग सहज हुन्छ, आफ्नो बाटो मृत्यु पर्यन्त मोक्ष मार्ग सहज हुन्छ सजिलो हुन्छ भन्ने कुरा देखाउँछ। शारीरिकको हिसाबबाट हेर्दाखेरि यस दिन पाचन शक्ति कमजोर रहन्छ भन्ने कुरा पनि हुन्छ। अन्न खाँदा शरीरमा विशेष गरी चाहिँ ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधात्मक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने कति राम्रो, क्रोध लोभ घट्ने विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ। शास्त्र अनुसार एकादशीमा अन्नमा पाप सक्रिय रहन्छ, अन्नमा कली आएर बस्ने, अन्नमा पाप आएर बस्ने र त्यो अन्न खाँदा पाप पनि खाने भएकाले विशेष गरी चाहिँ अन्न पच्न गाह्रो हुने, ग्यास अपच र आलस्य आउने, ध्यान जप पूजा पाठ गर्दाखेरि मन केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो वशमा आफ्नो कन्ट्रोलमा नरहने भनेर त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ, कोदोहरू यी कुराहरू त भइहाले। अन्न खाँदा के हुन्छ त भन्दा व्रत गर्नु, व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भावना भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन स्थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ। विशेष गरी चाहिँ यहाँबाट भनिएको छ एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है, यसमा पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा फलफूलहरू कुनै पनि फलफूलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्री मह मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आलुहरू त्यस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, त्यस्तै गरी साबुदानाहरू खान सकिन्छ, त्यस्तै गरी स्याउहरू नभुटेको स्याउहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरेको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिरा भइहाल्यो, बढी मसलायुक्त खानेकुरा हामीले खानु हुँदैन भनेर भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नको लागि असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाइ धुवाइ गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्, तपाईँको लागि असाध्यै राम्रो।
हुनेछ। विशेष गरी तपाईँले एकादशीको दिनमा पूजापाठहरू विशेष तरिकाले गर्नुपर्ने हुन्छ। पूजापाठ दैनिक रूपमा गर्ने गर्नुहोस्। एकादशीको दिनमा तुलसी पात नचोड्नुहोस्। तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मञ्जरीहरू टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने तपाईँले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईँले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने भान्जा भान्जी कोही हुनुहुन्छ भने घर नजिकै हुनुहुन्छ उहाँहरूलाई ज्वाइँ चलाएर बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किरानुहोस्। दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छन्। आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मानेर धर्म लिनु राम्रो हुँदैन। विशेष गरी चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिएकन व्रत बस्ने। एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ यानि कि फल फूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू हो। अब यसमा कसै कसैले के भन्नुहुन्छ भन्दा दिनभरि भोगे बस्दाखेरि शरीरलाई हेल्थलाई असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन 15 दिनमा हप्तामा 1 दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ अहिले बल्ल। तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले परा पूर्वकालदेखि नै एका अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ। हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ। तपाईँको चाहिँ 1 दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धै मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी चाहिँ जस्तै गरी मोक्षदा एकादशी, यस्तै गरी पुत्रदा एकादशी, जस्तै जया एकादशी, जस्तै गरी आमालक्की एकादशी, पापमोचन एकादशी, कामला एकादशी, निर्जला एकादशी, देवशयनी, पवित्र, इन्दिरा, रमा, उत्पत्तिका एकादशी, देव उठनी एकादशी, ठूला एकादशी भनिन्छ नि त, हो कि होइन? यसरी एकादशीहरू पनि लिन सकिन्छ। एकादशी व्रत भनेको धर्म स्वास्थ्य र आध्यात्मिक उन्नतिको अद्भुत संगम हो। विशेष गरी चाहिँ महिना महिनामा 1 दिन आत्मालाई विश्राम पनि दिनुपर्छ क्या हामीले। विशेष गरी चाहिँ महिना महिनामा हामीले 1 दिन आत्मालाई शुद्ध पार्ने, शान्ति पार्ने, अद्भुत पार्ने पनि भन्ने कुराहरू पनि देखाउँछ। एकादशी व्रत बस्नाले पितृलाई कतिको राम्रो हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। धेरैले सोध्नुहुन्छ एकादशी व्रत बस्यो भने हाम्रो पितृले खुसी हुन्छन् त भनी भन्नुहुन्छ, होइन? अब यसको विषयमा पनि म तपाईँलाई यही एकादशीको विषयबाट नै तपाईँकोलाई विशेष गरी जानकारी म गराउँछु। विशेष गरी शास्त्रीय के प्रमाण छन् भन्दा गरुड पुराण र पद्म पुराणमा स्पष्ट भनिएको छ एकादशी व्रतको पुण्य सिधै पितृलोकसम्म पुग्ने गर्दछ पनि भनेको छ। तपाईँले सुन्नुहोला ध्यान दिएर, यो चाहिँ गरुड पुराणमा पनि लेखा छ अनि यस्तै पद्म पुराणमा पनि यो प्रष्ट भनिएको छ यी एकादशी व्रत बस्नाले सिधै पितृलोक सम्बन्ध पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ। एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जति प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ। विशेष गरी पितृ दुःख नाश हुने, पितृलाई कतिको राम्रो हुन्छ त, होइन? हाम्रा दिवंगत आत्माहरू, हाम्रा चाहिँ पितृहरू परापूर्व कालदेखि आएका, कतिको नाश पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृले कतिको फाइदा पुर्याउँछ, यसले जलमल गर्छ है गर्दैन त, हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृहरूलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु। तपाईँले बुझि पनि राख्नु भएको छ। विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएमा, है, सबैको हुन्छन् भन्ने कुराहरू छैन। अकाल मृत्यु भएको छ, उमेर नपुगेको मृत्यु भएको छ, सानैमा बालकमा मृत्यु भएको छ, कर्म पुगेको छैन, नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ। एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ। उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ, है, तपाईँ कहीँ जाँदै हुनुहुन्छ, बाटोमा चक्काजाम भयो अथवा बाटोमा तपाईँको पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जसरी बाटो चाहिँ तपाईँको खुल्छ, खुलो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु, त्यसै गरी
तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ उद्धारको मार्ग बाटो खुल्नेछ, उहाँलाई उद्धार हुनको लागि सजिलो हुनको लागि बाटो खुल्नेछ। पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ, पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ। तृप्त भनेको आनन्द आनन्दले साथ जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ उहाँले। हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुराहरू विशेष गरी हो कि अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृदोष परेको हुन्छ त्यो पितृदोष पनि हट्छ त, कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु। घरमा बारम्बार समस्या अवरोध रोग अशान्ति सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ। पितृदोष भयो भने के हुन्छन् भन्दा घरमा बारम्बार समस्या आइरहने, परिवारमा झैझडा मनमुटाव भइरहने, जे काम गरेर अवरोध भइहाल्ने, रोग आउने अशान्ति हुने, एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने, अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने, सन्तानको प्रगतिहरू रोकिने, छोराछोरीको पढाइ रोकिने, बाधा आउने, उन्नति प्रगतिमा बाधा, विवाहमा बाधा, सन्तानमा बाधाहरू आउने, नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै बिस्तारै नाश हुन्छ। यो चाहिँ छिटो तुरन्तै नाश हुँदैन, बिस्तारै बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ। अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषय पनि तपाईँले ध्यान दिनुहोला। पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ, विद्या धन कीर्ति बढ्ने गर्दछ, वंशवृद्धि हुन्छ, घरमा सकारात्मक ऊर्जा फैलिन्छ। त्यही भएर हामी भनिन्छ देवताहरू सहे पनि पितृ खुसी पार्नुपर्छ, देवताले दिए तापनि पितृले हरियो लान सक्छन्। तपाईँलाई थाहा छ कि छैन, तपाईँले घरमा नारायण पूजा, सत्यनारायण पूजा, रुद्री पूजा, घर वास्तु, छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा छुट्याउनुहुन्छ, लगेर कतै बाँध्नुहुन्छ, कुलकुराइको ठाउँमा लगेर बाँध्नुहुन्छ, धुपबत्ती गर्नुहुन्छ, इष्ट देवता कुल देवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ। तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला, ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ। गौदान गरिसकेपछि गौदी तपाईँले लगेर ध्वजा उठाउने, धुपबत्ती गर्ने, फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नु भएको छ। यदि त्यस्तो गुरुबाहरूले तपाईँलाई गराउनु भएको छैन भने भन्नुहोला, गुरुबा फलानु गुरुले त भन्नुहुन्थ्यो, प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनुपर्छ अनि मात्रै पूजा गर्नुपर्छ, गोदान गरिसकेपछि भन्नुभएको छ। यो कुरो हो कि होइन गुरुबा भनेर सोध्नुभयो भने हो नानी हो बाबु भनिहाल्नुहुन्छ उहाँहरूले पनि है। सबै कुराहरू गुरुबाले सम्झिराख्नुहुन्छ भन्ने कुरा पनि छैन, बिर्सिन पनि सक्नुहुन्छ, त्यो भएर तपाईँले पनि सम्झाउन सकिन्छ हो कि होइन भन्नुहोस् त। त्यो भएर सम्झाउनु होला, तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्न म सक्छु तपाईँलाई विशेष गरी चाहिँ। अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त, श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा एकादशी व्रतले के हुन्छ त? यदि तपाईँ अशक्त हुनुहुन्छ, फेरि श्राद्ध कर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन, फेरि है नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न, कसैको तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न, तपाईँ जेलमा हुनुहुन्छ, तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँ जेलमा हुनुहुन्छ गर्नुभएको छैन, गर्न पाउनु भएको छैन, विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन, अहिले राम्रो विकसित मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ, घर गृहस्थी सबै कुरा चल्नु भएको छ, श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उही तपाईँले श्राद्ध गर्नुपर्छ। फेरि म गर्न पाइनँ, विदेशमा छु, घरमा गएर गर्छु, नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न। तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ, ड्युटी छ तपाईँको चाहिँ, अहिले छुट्टै प्रकारका ड्युटीहरू रहेको छन्, गर्न पाउनुहुन्न भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बस्नाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्ने गर्दछ। श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन, तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने चाहिँ। विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोग हुन्छ, यो विशेष वृद्ध हुनुहुन्छ होइन, 90-95 वर्षको बुवा हुनुहुन्छ, उठ्न बस्न सक्नुहुन्न, श्राद्ध गर्न सक्नुहुन्छ, आँखा देख्नुहुन्न, अशक्त हुनुहुन्छ भने, असहाय हुनुहुन्छ, अपाङ्गहरू कोही हुनुहुन्छ भने एकादशीको व्रत त बस्न सकिन्छ हामीले हो कि होइन, यो विशेष गरी तपाईँले गर्न सकिन्छ। अब कुन एकादशी पितृको लागि विशेष फलदायी हुन्छ त? एकादशी त मैले अहिले भने तपाईँलाई एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अरू 2 थपिन सक्छ, मल मासहरू 6 पर्यो भने 2 एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ। अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी, जस्तै इन्दिरा एकादशी,
पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो यो इन्द्र एकादशी चाहिँ। प्रिय योनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ। यो पितृ प्रीति तपाईँले इन्दिरा एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ। एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट सिधादान गरेर ब्राह्मणलाई अथवा जी तपाईँको भान्जाहरू कोही हुनुहुन्छ, ज्वाइँहरू कोही हुनुहुन्छ, जनै लाउने खालको ज्वाइँ चाहियो भने जनै लाउने खालको होइन, भान्जा मान्जीले भन्ने ज्वाइँ पनि लाउँदैन भान्जा मान्जीले होइन, भान्जाले ज्वाइँले ज्वाइँ पनि लाउनुहुन्न होइन, खानेकुराहरू जे पनि खानुहुन्छ, जप तप पूजापाठ केही छैन है, उही तपाईँको नामको मात्रै भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन। तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त, हो कि होइन? झोलीका देवता भन्दैमा सबै देव राम्रा हुन्छन् भन्ने कुरा पनि छैन। फेरि यसरी कुरा बुझ्ने होला, प्रष्ट रूपमा भन्छु, फेरि भान्जा भान्जी रिसाउन पाउनुहुन्न, जे पनि खाने, मास मन्दिराहरू पनि खाने होइन, तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अगाडि जे आउँछ झ्यापझ्याप पारा खाइहाल्ने पनि कति हुन्छ नि त, हो कि? नबार्ने सन्ध्या बन्दन भनेको जप बिहान बेलुका यसो सन्ध्या बन्दन नगर्ने, पूजापाठ नगर्ने है, दान दक्षिणा गरेर हुँदैन। यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन, टुपी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन। के भन्छ भन्दा, स्नाने दाने जपे होमे सन्ध्यायाम देवता अर्चने शिखाबन्धन बिना कर्म नकुरियत भई कथा अर्चने भनेछ। यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेर सबै कुराहरू नष्ट भएर जान्छन्, गरेको फल मिल्दैन भन्छ। यदि कपाल झरेको छ, तपाईँको शिर तालु रहेको छ, सिखै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा कुशको शिखा बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ। श्राद्ध गर्दाखेरि यदि कपाल नखोलिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखाएको छ प्रष्ट भन्दा तपाईँ नरिसाउनु होला, म तपाईँलाई भनेर खुलेर भन्छु। यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न, दाह्री कपाल गर्नुहुन्न भनेको एक छाकी नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिधादान गर्नुहुन्छ, अन्नदान गर्नुहुन्छ, त्यो भनेको विष्टा समान हुन्छ पितृको लागि भनेको छ। विष्टा भनेको फोहोर, विष्टा समान हुन्छ भनेको छ होइन। जसरी तर्पण दिनुभयो, जल दिनुभयो, दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान, पिप समान हुन्छ भनेको छ। तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई, तपाईँले पिप रगत विष्ठा दिने हो कि अन्न जल दिने हो? कपाल खौरिनुपर्छ हेर्नुहोस्, कपाल पनि खौरिनुपर्छ भनेर वैज्ञानिकले पनि भनेको छ। फेरि हेर्नुहोस् बेला बेलामा कपाल के खौरियो भने कपालमा रोग लाग्दैन, चर्म रोग लाग्दैनन् भनेर पनि भनेको छ। फेरि हेर्नुहोस् वैज्ञानिकले पनि भनेको छ, साइन्सले पनि भन्छ, हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थहरूले पनि भनिराखेका छन् कपाल खौरिनुपर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ। अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी हामी यतातिर थियौं। पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छ भन्दा इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पितृ उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ, अनि प्रेत योनिमा परेका पितृलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचन एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृ दोष नाश भएर जान्छ, अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्षदा एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले राम्रो हुन्छ। यसले यस्तै गरी चाहिँ विशेष गरी आमलकी एकादशी, जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि, त्यसलाई भन्छ आमलकी एकादशी। आमलकी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेको छु तपाईँलाई चाहिँ, म फलानो फलानो पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भने यसो जौ तिल पानी लिएर चाहिँ तुलसाको मठमा गएर संकल्प गर्नुहोस्। दाहिने हातको अधिकारमा जौ तिल हाल्नुहोस्, एउटा कुसाका टुक्रा दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस्, अनि जल लिएर ल म चाहिँ फलानो फलानो पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारौँ भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक कम्ती भयो, नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनुभएमा व्रतको चाहिँ यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दछ, द्वादशी पारण गर्ने, एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरी चाहिँ शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ, त्यसले गर्नुहुन्छ, मेरो श्रीमतीले गरिहाल्छन् नि, आमाले गरिहाल्नुहुन्छ नि, मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ।
इन्दिरा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ, किन्नुहोस्। पितृलाई विशेष त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँलाई फल दिन सक्छ। एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्तिहरू हुन्छ कि हुँदैन, यसको विषय पनि तपाईँलाई होला फेरि, होइन त? मनमा त उत्सुकता आइहाल्छ, हेर्नुहोस्, कुरा गर्दै गयो एकादशी व्रत बस्ने कि ग्रह शान्ति पनि हुन्छ त हाम्रो पनि भन्ने होला तपाईँलाई चाहिँ, होइन? तर एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्ति हुन्छ कि हुँदैन भन्दा यो पनि हुन्छ फेरि, तर निश्चित विधि र निरन्तरता सहित गर्नुपर्ने हुन्छ। यो चाहिँ एकादशी व्रत केवल एक धार्मिक कर्म होइन, यो ग्रह ऊर्जा सन्तुलन गर्ने साधनाको रूपमा पनि हामी मानिन्छ। अब एकादशी ग्रहको सम्बन्ध, एकादशी र ग्रहको सम्बन्ध कस्तो छ त भन्दा, यो जोडिएको सम्बन्ध छ। हेर्नुहोस् फेरि, एकादशी र तपाईँको चाहिँ नवग्रहको सम्बन्ध पनि यसमा जोडिएको छ। किन जोडिएको छ भन्दा, एकादशी चन्द्रमासको 11 तिथि हो। चन्द्र भनेको मन, व्यापारिक निर्णय, ग्राहक, नगद प्रवाह, एकादशी व्रतले दोष शान्ति हुने गर्दछ। बुध ग्रह व्यापारको मुख्य ग्रहको रूपमा पनि हामी मानिन्छ। बुध भनेको व्यापार, बोलचाल, हिसाब किताब, होइन, यो गर्ने त्यो गर्ने भन्ने, यसमा पनि बुध ग्रहको प्रभाव दिने हुन्छ। एकादशीको पूजा गर्दाखेरि के हुन्छ भन्दा, बुध ग्रहको मूल अधिक देवता, व्यापार वृद्धि, ग्राहक सम्झौता सुधार हुन्छ यसले चाहिँ। एकादशी व्रत बस्नाले बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने भयो, व्यापार पनि राम्रो हुने भयो, होइन, सम्झौताहरू पनि गराउँछ यसले, घर घरले कारोबार गर्नुहुन्छ भने यसले पनि राम्रो गराउँछ तपाईँको लागि चाहिँ। अब सूर्य भनेको प्रतिष्ठा, अधिकार, सरकारी कामहरू चाहिँ, नियमित एकादशी व्रत बस्नाले चाहिँ धर्म बल, प्रतिष्ठा र विश्वास पनि यसले बढाउँदछ। सूर्य भनेको विश्वास, प्रतिष्ठा, हिम्मत, जोश लिएर आउँछ सूर्यले, है कि? त्यस्तै गरी बिहिबार तपाईँको चाहिँ बृहस्पति भनेको चाहिँ तपाईँको चाहिँ गुरु, होइन, बृहस्पति भनेको चाहिँ तपाईँ गुरु, त्यसले चाहिँ गुरु वृद्धि, थायित्व, आशीर्वाद दिने गर्दछ। विष्णु भक्ति, गुरुबल, धन, बुद्धि र थायी व्यापार पनि यसले गराउने गर्दछ। व्यापारमा देखि नै प्रत्यक्ष लाभ भनेको के हुन्छ चाहिँ एकादशी व्रत बस्नाले भन्दा, फेरि मैले एउटा मात्र एकादशी व्रत बस्दा हुन्छ भनेको छैन है, फेरि यसरी तपाईँ भ्रम नपर्नु होला कि हरेक महिनामा दुईचोटि एकादशी आउँछन्, हरेक एकादशीमा व्रत बस्नुपर्छ तपाईँले, अनि हरेक एकादशीमा व्रत बस्नुभयो बल्ल यो फल मिल्छ। फेरि एउटा एकादशी व्रत बस्नु मिल्दै यो बित्तिकै यो फल मिल्छ भन्ने कुरा त होइन। त्यही भएर अड्किएका काम, रोकिएका काम छन् भने पनि एकादशी व्रत बस्नाले छुट्छ। गलत निर्णय पनि तपाईँको मनबाट कम हुन्छ, ग्राहक पनि बढ्दै जान्छन्, नगद प्रवाह पनि सुध्रिन्छ। भने नगद प्रभाव भनेको जुन कमाउनु त हुन्छ, बचत हुँदैन भने त्यसो पनि सुधार हुन्छ। विश्वास पनि यसले बलियो बनाउँछ। यी ग्रह सबै ग्रह शान्तिका विशेष गरी संकेत हुन्। कहिलेकाहीँ फल नदिएको जस्तो किन लाग्छ भन्दा, मैले अहिले पनि तपाईँलाई भनेको छु, एकादशी व्रत एक दुई पटक मात्र बसेर यसले फल दिँदैन। अनि एकादशी व्रत संकल्प नगरिकन, मैले अघि भने तपाईँलाई, कुश, जौ, तिल, कुश र जल लिएर तुलसाको मठमा गएर संकल्प गर्नु आफैले मनबाट, ल है मैले एकादशी व्रत बस्छु आजदेखि, भगवान मेरो सम्पूर्ण कामहरू सकारात्मक होस्, राम्रो होस्, पितृलाई राम्रो सुख होस्, आधेका ताकै काम सम्पूर्ण पूरा हुँदै जाउन् भनेर तपाईँले भन्नुपर्छ। संकल्प नगरिकन गरेको व्रत हुँदैन। जस्तै संकल्प भनेको के हो भन्दा उद्देश्य हो। जस्तै तपाईँ घरबाट निक्लिनु भयो, कहाँ जाने तपाईँलाई थाहै छैन, घरबाट निक्लिनु त अब त्यो मोडमा आएपछि कुन मोडतिर जाने भन्दा, अलपत्र हुनुहुन्छ तपाईँ, कहाँ हिँडेको थाहै छैन भने कहीँ पुग्नुहुन्छ तपाईँ, कहीँ पुग्नुहुन्न। जस्तै घरबाट निक्लिँदाखेरि तपाईँ, जस्तै म काठमाडौँ जाने हो आज, म बजार गएर आउनु छ अथवा सब्जी किनेर लिएर आउनु छ, टमाटर लिएर आउनु छ भन्दा, तपाईँ के हुन्छ, घरबाट सिधै तपाईँ कहाँ जानुहुन्छ, जे काम छ तपाईँको उद्देश्य, त्यो उद्देश्य ठाउँमा पुगेर त्यहाँबाट सामग्री खरिद अथवा भेटघाट के छ तपाईँको गरेर तपाईँ घर फर्किनुहुन्छ। त्यस्तै संकल्प भनेको त्यस्तै हो। म उदाहरण दिन खोजेको तपाईँलाई चाहिँ, होइन, संकल्प नगरिकन गरे कर्म कुनै पनि कर्म फल हुँदैन, यसले तपाईँलाई राम्रो गराउँदैन। अन्न खाएर पनि व्रत बस्दा यसले फल दिँदैन। द्वादशी पारण नगरिकन व्रत बस्दा पनि त यस्तो फल मिल्दैन। यस्तो अवस्थामा पूर्ण फल भने आउँदैन। हेर्नु, अन्न खानुभयो भने आउँदैन, द्वादशी पारण गर्नुभयो भने आउँदैन, होइन, विशेष गरी चाहिँ। व्यापारका लागि चाहिँ व्रत गर्ने सही विधान भनेको अत्यन्त जरुरी भनेको चाहिँ संकल्प तपाईँको चाहिँ गर्नुपर्ने हुन्छ। म फलानु व्यापारको उन्नति, ग्रह शान्ति र विघ्न नाशका लागि
एकादशी व्रत बस्दैछु मेरो पूर्ण होस् भन्नु पर्यो। अनि विष्णु नारायणको होइन कि सत्यनारायणको पूजा गर्नुपर्छ। ओम नमो भगवते वासुदेव आए तपाईँले पाठ गर्नु मन्त्र जप गर्ने सकिन्छ 1008 नभए 108 पटक भए पनि गर्ने। विष्णु सहस्र नाम पनि पाठ गर्नुहोस्। द्वादशीमा अन्न वस्त्र दक्षिणा व्यापार रोकावट हटोस् भनेर दान गर्नुहोस्। यसले तपाईँलाई विशेष ध्यान यसले तपाईँलाई विशेष तपाईँकोलाई प्रभावकारी गराउँछ। व्यापारका लागि भनेको चाहिँ आमालाई कि एकादशीले धन वृद्धि गराउने हो, मोक्ष र एकादशीले विघ्ननाश गर्ने हो, पापमोचनी भन्ने नामको एकादशीले ऋण दोष शान्ति गराउने हो, निर्जला एकादशीले सबै दोषमा अत्यन्त शक्तिशाली भएर दोषहरू नष्ट गराएर जान्छ, नराम्रोको चाहिँ नष्ट गराएर जान्छ भन्ने हो। व्यवहारिक पक्ष भएको मन शान्त सही निर्णय गराउँछ, लोभ कम घाटा कम हुन्छ, धैर्य बढ्ने व्यापारिक टिका हुन्छ। यसले शास्त्र र व्यवहार दुवै मिलेको फल दिने गर्दछ। एकादशी व्रतले व्यापार ग्रह शान्ति हुन्छ, विशेष गरी चन्द्र बुध गुरु बलियो हुने गर्दछन्, विशेष गरी सूर्य पनि बलियो हुने गर्दछ। निरन्तरता विधि र अनिवार्यता यो विशेष रहेको छ। निरन्तरता जस्तै तपाईँले म भन्छु कसैले भन्नुहुन्छ मलाई झुटो परो, मलाई सुत्केर परो, मैले व्रत बस्न हुन्छ हुँदैन भन्नुहुन्छ नि। जस्तै तपाईँलाई झुटो पर्यो सुत्केर पर्यो भने तपाईँले अरू अरू बेला त पूजा गर्नुहुन्थ्यो होइन, विष्णुको पूजा गर्ने भगवान्को पूजा गर्ने पूजा गर्नुहुन्थ्यो भने झुठो पर्यो भने तपाईँले के गर्ने भन्दा व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, त्यसलाई भन्दा ठाडो व्रत भन्छ, सुक्खा व्रत भन्छ। झुठो पर्यो भने के गर्ने व्रत बस्ने, सुत्केर पर्यो भने पनि व्रत बस्ने होइन। जस्तै गरी महिलाहरू रसोला हुनुभयो भने व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, मन्त्र जप गर्न हुन्छ फेरि ओम नमो भगवते वासुदेवाय यो मन्त्र कुनै पनि बेलामा तपाईँले जप गर्न मिल्छ, यो मिल्दैन भन्न मिल्दैन हामीहरूले चाहिँ होइन, किनकि शास्त्रमा जे छ त्यसको विषयमा विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी तपाईँले यसमा पनि विशेष ध्यान दिनुहोला, मैले तपाईँलाई आज विशेष चर्चा पनि गरेको छु। एकादशी व्रत बस्नु के हुन्छ, कस्ता कस्ता फाइदा हुन्छन्, बेफाइदा कस्ता हुन्छन्, के राम्रो के नराम्रो भन्ने विषयमा छलफल त मैले तपाईँहरूसँग गरेको छु। कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्दै जानुहोस्। फोन गर्नुहोस् दिनैभरि, मलाई प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँ आएर भेट्न सक्नुहुन्छ। मलाई घरबाट आउँदा फोन गर्दै गर्दै पनि तपाईँ आउन सक्नुहुन्छ, निर्धक्क भएर आउनुहोस्, तपाईँको समस्याको समाधान गराउने मेरो जिम्मा भयो। तपाईँलाई मार्ग देखाउँछु, म सही मार्ग देखाउँछु, यो यो गर्नुहोस्, यसो यसो गर्नाले यो यो फल हुन्छ है तपाईँलाई भनेर म तपाईँलाई सत्य तथ्य जानकारी भने अवश्य मेवा गराउनेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकियो गुरुबा भनेर भन्नुभएको छ। फेरि भोलि म तपाईँसँग गन्थन मन्थन अवश्य मेवा गर्ने नै छु, तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी म तपाईँलाई गराउने नै छु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुबाट विदा माग्ने बेला भइसकेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृउद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

बिहान 8 बजेको थाहा अपडेटमा संसदको नमस्कार। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोलामा हिजो आएको बाढ़ीका कारण नदी खोलाको पानीको सतह बढ़दा नदी किनारका दुई घरमा क्षति पुगेको छ। बाढ़ीका कारण अन्नपूर्ण गाउँपालिका 8 र 9 को सीमाना स्याउली बजारमा रहेको दिलीप गुरूङको घर र होटल पूर्ण रूपमा बगाएको छ। स्थानीय जगनपुनको रेस्टुरेन्टमा पनि क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मोदी खोलाको कटानका कारण नयाँ पुल घान्द्रुक सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै गरी बाढ़ीले किमरुङ खोलामाथि रहेको झुलुङ्गे पुल समेत बगाएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा पर्यटकको आवाजावतमा पूर्ण रूपमा प्रभावित भएको छ। गाउँपालिकाका अध्यक्ष केसीले किमरुङ खोलामा लेदु सहितको बाढ़ी आउँदा मोदी खोलामा पानीको सतह बढ़दा क्षति पुगेको बताउनुभयो। यसैबीच बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। अविरल वर्षासँगै आज बिहान अरणीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटीकोशी गाउँपालिका 2 को दारीमा पहिरो जाँदा यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। कान्ति लोकपथ अन्तर्गत मकनपुरको भीमफेदी गाउँपालिका 8 भर्याङ डाँडामा अस्ति खसेको पहिरोले पूर्ण रूपमा अवरूद्ध भएको सड़क अझै खुलेको छैन। मेची राजमार्ग अन्तर्गत इलामको गोलखर्का राजदोहाली सड़क खण्ड अवरूद्ध भएको दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका 9 स्थित हो। यसैबीच बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। अविरल वर्षासँगै आज बिहान अरणीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटीकोशी गाउँपालिका

0: जानकारी दिनुभयो। लुम्बिनी प्रदेश अन्तर्गत घोराही रूकुम सहित मार्ग अर्घखाँचीको साल झण्डी डोरपाटन सड़क खण्ड र मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको छत्रकोट गाउँपालिका 3 काउलेमा पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। संघीय संसद अन्तर्गतका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछन्। प्रतिनिधि सभाको अर्थ समितिको बैठक अहिले बिहान 8:30 बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष 2082-83 राष्ट्रिय योजना आयोगबाट भइरहेका मुख्य मुख्य काम कार्यवाही, 16 आवाधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरूको कार्य प्रगतिको अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभाकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कानून मन्त्रालयका सचिव विज्ञ सहितको उपस्थितिमा बैठक दिउँसो 1 बजे बस्ने तय भएको छ। दिउँसो 1 बजे नै कानून न्याय तथा मानवाधिकार समितिको बैठक पनि बोलाइएको छ। बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन उपर छलफल हुनेछ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बिहान 11:30 बजे बैठक बस्ने तय भएको छ। मधेस प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि बैठकमा छलफल हुने संसद सचिवालयले जनाएको छ। विराटनगर स्थित कोशी अस्पतालको जग्गामा बनेका संरचनामा डोजर चलेको छ। अस्पताल प्रशासनले आज बिहानै अन्य संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएका सटरहरूमा डोजर चलाएको हो। विराटनगर 7 अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, ब्लड बैंक, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए। ती संरचनाहरूले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएका थिए। व्यापारिक प्रयोजनको लागि भाडामा लगाएका 26 सटर डोजर लगाएर प्रयोग गर्न नमिल्ने बनाइदिएको अस्पताल प्रशासनले जनाएको छ। आज बिहानैदेखि मोरङका प्रहरी प्रमुख कविता कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला सहितको टोली खटिएको छ। बाक्लो मात्रामा प्रहरी परिचालन गरेर संरचना भत्काइँदैछ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउन लागेका हुन्। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत संघ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। आदिकविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्यार्पण तथा प्रभात फेरी लगायतका कार्यक्रम हुँदैछन्। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। उहाँको जन्मस्थल तनहुँको चुन्धी रमघामा पनि विशेष कार्यक्रम गरिँदैछ। विक्रम सम्वत 1871 असार 29 गते तनहुँको चुन्धी रमघामा जन्मनुभएका भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहित रामायण प्रस्तुत गरेर नेपाली भाषालाई ठूलो गुण लगाउनु भएको छ। उहाँले लेख्नु भएको रामायण अहिले पनि नेपालीको घर घरमा स्वर लहर हालेर पाठ गरिन्छ। पृथ्वी नारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको मानिन्छ। यसै गरी बधु शिक्षा उहाँको अर्को प्रसिद्ध कृति हो। प्रश्नोत्तर, भक्त माला, राम गीता, फुटकर रचना लगायत उहाँका कृति छन्। र अब मौसममा आज पनि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा मौसम बदली भई पानी परिरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षा हुनेछ। राति पनि कर्णाली र सुदूरपश्चिम बाहेकका सबै प्रदेशमा वर्षाको सम्भावना छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: यति त राम्रो जिपे ल्याएर पा

0: सोध्नुभयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला,
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न,
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमटियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।

0: त्यो त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 0 95 14 652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
6: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि, कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट। दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
6: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
5: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
7: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
5: 9860-81-20, प्रशासन शाखा 9844-900-008, 9868-63-90-40, लेखा शाखा 9847-86-32-60, कार्यालय टेलिफोन नम्बर 086-440-367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
8: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
9: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
7: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
9: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
9: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
5: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9847851234, ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।
10: चितिक्क परेर कहाँ जानु ला हो र
11: तल कहाँ? भोलि बिहाको तयारी गर्न पर्न होला बुढी माउ।
10: कसैको नजर नलागोस्।
11: त्यो त नभन्नु न, लागोस् भन्नु न।
10: लागोस् लागोस् लागोस्।

0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894993412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। झुङ्गो पेला खिम्रिदे, गरम ओबोटिनी जेउ पेला सुनो, भुरी कता ओचुदुरी जेउ आउ पेला क, वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना ताए, आउ ए गिने प्राकृतिक सम्पदा र चखेप्त जस खिम्नादे, वातावरण मिलेने ल घेप्ता असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल घे लागिने सज, जिनी गिनी लापरवाही सुनो, चाउसो खेलगेमा दुख,
6: वन
5: जङ्गल सर मेरा आयुरी बानी एमएल एमए ओछो छानेला लिउ सुतर पोतराले पार जगेर हटे
6: सलाई लाइटर्सी आउला मे सचाउने चिजराले जा बाङ्जा र यामाले पोल गेने या पिटौ चिज र रहे वन जङ्गल याल के भाबा या
5: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओछो छान्ने तैके बारीको चुरोट विधि ओरेको नै कोबाज
6: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दिने व्यवस्था चौसौ
5: गेसो छानेला खोलेल चाउसी खोलिए होलिदे गरिम गाई गेजो मेकेलाइजु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औले लायो
6: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली कुचिउला चिउली झ्याप्रा रहेछ चाउसो छिमी मे चाउसो सैलेकी खेले यहाँ
5: वन जङ्गल मेलाई गेमाइए मेला दिने पाँचजना खरनामदार मिलिदिए भने सानो छ मे गेस
6: बतास उचुलिजु बेला त हिजिङ्गे कोटल मेकी सताङ्गिनी हेन अखेमा छिन्नी मे चाउसो गेस यहाँ
5: मे लागिने निताई गे भने गे पछि सुन अरूले भने गे बस यहाँ
6: के छ थामला पोयाल हे लाग्यो किसङ्किनी गेपछोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिलो भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
2: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराहाई दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
2: 98479802802,
3: 98095826005
2: र 98103949040।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फुरा र दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कमतौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउ?
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
3: मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
4: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके, निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
5: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
4: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुट्खा खाएको खाइ गर्छन्, के होला र निको?
5: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
5: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
6: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
6: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: लौ उसो भए, म सामान लिन गइहाले।
6: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
6: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिटी क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, यथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 9865 78232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। जाजरकोटमा अस्थायी टहरो पुरिँदा एक वृद्धको मृत्यु, अविरल वर्षापछिको पहिरोले देशका विभिन्न स्थानमा सड़क अवरूद्ध।
1: विराटनगर स्थित कोशी अस्पतालको जग्गामा बनेका संरचनामा डोजर चल्यो, 26 अनधिकृत टहरा भत्काएर काम नलाग्ने बनाइएको दावी।
0: आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती मनाइँदै प्रभात फेरीदेखि कवि गोष्ठी लगायतका कार्यक्रम आयोजना।
1: अमेरिकालाई सहयोग गरे खाडीमुखलाई निशाना बनाउने इरानको चेतावनी, थाइल्याण्डको एक पबमा आग लागि हुँदा 27 जनाको मृत्यु।
0: जाजरकोटमा अस्थायी टहरो पुरिँदा एक वृद्धको मृत्यु, अविरल वर्षापछिको पहिरोले देशका विभिन्न स्थानमा सड़क अवरूद्ध।
1: विराटनगर स्थित कोशी अस्पतालको जग्गामा बनेका

0: स्पिनरलाई लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। जाजरकोटको भेरी नगरपालिका 2 राङसीमा पहिरोले अस्थायी डहरा पुरिँदा एक वृद्धाको मृत्यु भएको छ, 2 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हिजो साँझ करिब 7 घरमाथिबाट खसेको पहिरोले टहरा पुरिँदा 71 वृद्ध जसी कुमारी साईको मृत्यु भएको हो। घटनामा कुसे गाउँपालिका 5 दमदालाकी 35 सीता शाह थापा र उहाँकी 7 छोरी मेनुका थापा घाइते भएका छन्। स्थानीयले घाइते आमा छोरीको उद्धार गरेका छन्। उद्धार गरिएका सीता र मेनुका मृतक साईकी छोरी र नातिनी रहेको प्रहरीले जनाएको छ। जाजरकोट भूकम्पपछि घर भत्किएका उनीहरू सरकारले निर्माण गरिदिएको अस्थायी टहरमा बस्दै आएका थिए। घटनाको जानकारी पाए लगतै प्रहरी चौकी 5 काटियाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरूङ खोलामा हिजो आएको बाढ़ीका कारण मोदी खोलाको पानीको सतह बढ़दा नदी किनारका 2 घरमा क्षति पुगेको छ। बाढ़ीका कारण अन्नपूर्ण गाउँपालिका 8 र 10 को सीमाना स्याउली बजारमा रहेको दिलीप गुरूङको घर र होटल पूर्ण रूपमा बगाएको छ। स्थानीय जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो। उहाँका अनुसार मोदी खोलाको कटानका कारण नयाँ पुल घाँद्रुक सड़क पूर्ण रूपमा बन्द भएको छ। त्यसै गरी बाढ़ीले किमरूङ खोलामाथि रहेको झोलुङ्गे पुल पनि बगाएको अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा पर्यटकको आवाजावत पूर्ण रूपमा प्रभावित भएको छ। गाउँपालिका अध्यक्ष केसुले किमरूङ खोलामा लेदो सहितको बाढ़ी आउँदा मोदी खोलामा पानीको सतह बढ़दा क्षति पुगेको बताउनुभयो। यसैबीच बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू अवरूद्ध रहेका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान अरणीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारीमा पहिरो जाँदा यातायात पूर्ण रूपमा अवरूद्ध छ। कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका 8 भर्याङ डाँडामा अस्ति को पहिरोले पूर्ण रूपमा अवरूद्ध भएको सड़क अझै खुलेको छैन। मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राजदुवाली सड़क खण्ड अवरूद्ध छ। 2 दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका 9 स्थित उक्त सड़क खण्ड भाँचिएपछि सड़क बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। लुम्बिनी प्रदेश अन्तर्गत घोराई रूकुम शहीद मार्ग, अर्घाखाँचीको सालजण्डी फोरपाटन सड़क खण्ड र मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको छत्रकोट गाउँपालिका 3 काउलेमा पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ।
2: विराटनगर स्थित कोशी अस्पतालको जग्गामा बनेका संरचनामा डोजर चलेको छ। अस्पताल प्रशासनले आज बिहानै अन्य संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएका सटरहरूमा डोजर चलाएको हो। विराटनगर 7 अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेड क्रस सोसाइटी, ब्लड ब्याङ्क, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए। ती संस्थाहरूले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएका थिए। व्यापारिक प्रयोजनका लागि भाडामा लगाएका 26 सटर डोजर लगाएर प्रयोग गर्न नमिल्ने बनाइएको अस्पताल प्रशासनले जनाएको छ। आज बिहानदेखि मोरङका प्रहरी प्रमुख कवित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज बेराला सहितको टोली खटिएको छ। बाक्लो मात्रामा प्रहरी परिचालन गरेर संरचना भत्काइँदैछ। यसअघि असार 21 गते गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्तरगत अनुगमन गर्दै सरकारी जग्गामा रहेका अनधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए। अस्पताल प्रशासनले 7 र 15 दिनको समय सीमा दिएसँगै अधिकांश व्यवसायीले त्यहाँबाट सामान सारेका थिए।
0: आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाउँदैछन्। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। आदिकविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्यार्पण र प्रभात फेरी लगायत कार्यक्रम हुँदैछन्। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। उहाँको जन्मस्थान तनहुँको चुम्दी चुदी रम्घामा पनि विशेष कार्यक्रम गरिँदैछ।

0: विक्रम सम्बत 1871 असार 29 गते तनहुको चुदी रम्घामा जन्मिनुभएका भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको रामायण प्रस्तुत गरेर नेपाली भाषालाई ठूलो गुण लगाउनु भएको छ। वहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको मानिन्छ। त्यसै गरी वधु शिक्षा वहाँको अर्को प्रसिद्ध कृति हो। प्रश्नोत्तर भक्तमाला राम गीता फुटकर रचना लगायत वहाँका कृति प्रकाशित भएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
2: मार्बलका सिकेपछि प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रडक्टहरू नेट फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा गर्छ।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको अर्थ समितिको बैठक अहिले केही बेरमा बस्दैछ। बैठकमा आर्थिक वर्ष 2082-83 राष्ट्रिय योजना आयोगबाट भएका मुख्य काम कारवाही, 16 आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाको कार्य प्रगतिको अवस्थाबारे छलफल हुनेछ। प्रतिनिधि सभाकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कानून मन्त्रालयका सचिव विषय विज्ञ सहितको उपस्थितिमा बैठक दिउँसो 1 बजे बस्ने तय भएको छ। दिउँसो 1 बजे नै कानून न्याय तथा मानव अधिकार समितिको बैठक पनि बोलाइएको छ। बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान 11:30 बस्ने तय भएको छ। मध्यस प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने संसद सचिवालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकालाई सहयोग गरी खाड़ी मुलुकहरूलाई निशाना बनाउने चेतावनी दिएको छ। अमेरिकी आक्रमण बढ़िरहेका बेला इरानमाथि हुने कुनै पनि आक्रमणमा सहयोगी बनेमा खाड़ी मुलुकलाई निशाना बनाउने चेतावनी इरानले दिएको हो। बीबीसी फारसीका अनुसार अमेरिकाका तर्फबाट भएका हालैका आक्रमणहरूपछि इरानको विदेश मन्त्रालयले आज यस्तो चेतावनी जारी गरेको हो। विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून अन्तर्गत कुनै पनि आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अखडा प्रयोग गर्न नदिनु छिमेकी देशहरूको जिम्मेवारी भएको स्मरण समेत गराएको छ। इरानले आफ्नो विरूद्धको आक्रमणमा संलग्न हुने वा सहयोग गर्ने हरेक ठाउँलाई उसको सेनाले जवाफी कार्यवाहीमा निशाना बनाउने बताएको छ। इरानको सरकारी संचार माध्यममा जारी विज्ञप्तिमा विदेश मन्त्रालयले युद्धविराम सम्झौतामा हस्ताक्षर भएको, अहिले 25 दिनमा अमेरिकाले खुल्ला रूपमा सम्झौताका लगभग सबै प्रावधानको उल्लंघन गरेको उल्लेख गरेको छ। अमेरिकाले इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विज्ञान विभागका भवन र अन्य सरकारी सुविधाहरूलाई निशाना बनाएर आक्रमण गरेको विदेश मन्त्रालयको दावी छ। मन्त्रालयले यसलाई गम्भीर युद्ध अपराध भनेको छ। थाइल्याण्डको एक लोकप्रिय पबमा आगलागी हुँदा 27 जनाको मृत्यु भएको छ, 63 जना घाइते भएका छन्। थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चान भिराकुलले आगलागी भएको घटनास्थलबाटै टेलिभिजन मार्फत सम्बोधन गर्दै 27 जनाको मृत्यु भएको र घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाइएको जानकारी दिनुभएको छ। पबमा प्रस्तुति दिइरहेका एक संगीतकारलाई उद्धृत गर्दै प्रधानमन्त्री अनुतिनले बिजुली बन्द हुनुअघि मंच नजिकैको सर्किट ब्रेकरबाट धुवा निस्किएको, त्यसपछि ठूलो विस्फोटको आवाज सुनिएको र धेरैजसो पीड़ितहरू पबको पछाडि भागमा रहेको शौचालयमा भेटिएको बताउनु भएको छ।
4: अब खेल समाचार। इटालियन स्टार टेनिस खेलाड़ी जेनिक सिनरले लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन्। गैराती सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जर्मनीका अलेक्जाण्डर ज्वेरेवको कड़ा चुनौतीलाई पछ्याउँदै विश्व नम्बर 1 सिनरले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि जितेका हुन्। 3 घण्टा 46 मिनटसम्म चलेको 5 सेटको रोमाञ्चक भिडन्तमा सिनरले ज्वेरेवलाई पराजित गरे। यसअघि फ्रेन्च ओपनमा ग्रान्ड स्लाम उपाधि जितेर उच्च मनोबलका साथ रहेका नम्बर 2 वरियताका ज्वेरेवले खेलमा आक्रामक शुरूआत गरे। देखि खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक रह्यो, जहाँ कुनै पनि खेलाड़ीले एकअर्काको सर्भिस ब्रेक गर्न सकेनन्। अन्तत टाई ब्रेकरमा जोरेवले बाजी मार्दै पहिलो सेट आफ्नो नाममा गरे, तर सिनरले दोस्रो सेटको टाई ब्रेकरमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई एक एकको बराबरीमा ल्याए। त्यसपछिका तेस्रो र चौथो सेटमा भने सिनरले आफ्नो स्वाभाविक र आक्रामक बेसलाइन खेल प्रदर्शन गर्दै जोरेवको रक्षा पन्थीलाई ध्वस्त पारे र उपाधिमाथि कब्जा जमाए। यो जितसँगै सिनर र जोरेव बीचको भेटमा सिनरको रेकर्ड अझ बलियो बनेको छ।
0: अब मौसम, आज पनि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा मौसम बदली भई पानी परिरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभावका कारण आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना छ। राति पनि कर्णाली र सुदूरपश्चिम बाहेक सबै प्रदेशमा वर्षाको सम्भावना छ।
4: बिहान 9 बजेको थाहा खबर सकिने लागि जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: जाजरकोटमा अस्थायी टहरो पुरिँदा एक वृद्धको मृत्यु, अविरल वर्षापछिको पहिरोले देशका विभिन्न स्थानमा सड़क अवरूद्ध।
4: विराटनगर स्थित कोशी अस्पतालको जग्गामा बनेका संरचनामा डोजर चल्यो, 26 अनधिकृत चौरा भत्काएर काम नलाग्ने बनाइएको दावी।
0: आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती मनाइँदै प्रभात फेरीदेखि कवि गोष्ठी लगायतका कार्यक्रम आयोजना।
4: अमेरिकालाई सहयोग गरे खाडीमुलुकलाई निशाना बनाउने इरानको चेतावनी। थाइल्याण्डको एक पबमा आग लागि हुँदा 27 जनाको मृत्यु।
0: र इटालीका सिनरलाई लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: AIO
6: Yes,
5: AIO All in one mart, the best place for shopping.
6: के छ र हो खास त्यहाँ
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
3: All in one mart, helping make your life easier.
7: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
3: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै सबै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन्। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार विज्ञापन हो।

0: मा गाई रिसा फाल्नु पर्दा मिलाउ मिलाउ झगडा नगरौ बिना सिती दुखमा नपरौ मिलाउ मिलाउ झगडा नगरौ बिना सिती दुखमा नपरौ
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: पूर्वको मेची पश्चिमको महाकाली विश्वले बारेको
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिका
4: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ याद राखौ तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9881-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अपस्टेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा छैन, कहिलेदेखि भन्दासु दाना छैन कहाँबाट ल्याउने हो भनेर चिमुराले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894850571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, रिबान चुडीखेत, रोल्पा।
3: यति त राम्रो जिपे ल्याएर पास भयो, आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
4: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
3: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
4: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
3: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
4: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटी भिटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
3: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
4: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
3: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9858742011।
4: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
5: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
5: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
5: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
5: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
6: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले +2 पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि, कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट। दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
7: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
5: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
8: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
5: 9860812020, प्रशासन शाखा 9844900008, 9868363947, लेखा शाखा 9847086260, कार्यालय टेलिफोन नम्बर 0864403067। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलझला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान जलझला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
3: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
1: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
1: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
1: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-478-51-234, झिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 98-439-25-627। राम्रो वाला आत्मविश्वास को प्रतीक हो। त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रीम सबैका लागि सधैंका लागि।
5: भोलि बिहाको तयारी गर्न पर्छ होला बुढी माउ, त्यही माथि कलाकार पनि आउनु
6: राति साह्रै गराउनु
5: दायाँ होइन त्यस्तो त
6: कसैको
5: नजर नलागोस्, त्यो त नभन्नु न लागोस् भन्नु न
6: लागोस् लागोस्।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। जाजरकोटको भेरी नगरपालिका 2 राङसीमा पहिरोले अस्थायी टहरा पुनिदा 1 वृद्धाको मृत्यु भएको छ, 2 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हिजो साँझ करिब 7 बजे घरमाथिबाट खसेको पहिरोले टहरा पुनिदा 71 वर्षीय वृद्धा जसी कुमारी साईको मृत्यु भएको। घटनामा कुसे गाउँपालिका 5 दम दालाकी 35 वर्षीय सीता शाह थापा र उहाँकी 7 वर्षीय छोरी मेनुका थापा घाइते भएका छन्। स्थानीयले घाइते आमा छोरीको उद्धार गरेका छन्। उद्धार गरिएका सीता र मेनुका मृतक साईकी छोरी र नातिनी रहेको प्रहरीले बताएको छ। जाजरकोट भूकम्पपछि घर भत्किएपछि उनीहरू सरकारले निर्माण गरिदिएको अस्थायी टहरामा बस्दै आएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी 5 काटियाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यस्तै दोलखाको कालिन्चोक गाउँपालिका 1 क्याम्पोलमा पहिरोमा परेर 1 मृत्यु भएको छ, 1 गम्भीर घाइते भएका छन्। हिजो राति 9 बजे क्याम्पोल हेलेक पाथिलामा माइतबाट घर फर्कने क्रममा सड़कबाट माथि आएको पहिरोमा परि 4 महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको हो। पहिरोमा परेर उनकी 19 वर्षीय आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन्। हेटौडाको कर्रा खोलामा आएको बाढ़ीले आज बिहान 12 चक्के ट्रक बगाएको छ। बिहान 5:45 बजे हेटौडा 17 हटिया स्थित शिवम सिमेन्टबाट फर्किरहेको ट्रक ह्युम पाइप हालेर बनाएको कलभर्टमा पानीको बाब बढ़दा बगेको प्रहरीले बताएको छ। शिवममा ढुंगा अनलोड गरेर फर्कदै गरेको NA7KH775 नम्बरको 12 चक्के आइचर ट्रक चालक सहित बगाएको। चालक चितुवन रत्नगर 13 34 वर्षीय दीपक थिङ भने पौडिएर निस्कन सफल भएका छन्। ट्रक अहिले पनि खोलामै छ। विराटनगर स्थित कोशी अस्पतालको जग्गामा बनेका संरचनामा डुजर चलेको छ। अस्पताल प्रशासनले आज बिहानै अन्य संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाड़ामा दिएका सटरहरूमा डुजर चलाएको हो। विराटनगर 7 अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए। ती संस्थाले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाड़ामा लगाएका थिए। व्यापारिक प्रयोजनका लागि भाड़ामा लगाइएका 26 सटर डुजर लगाएर र प्रयोग गर्न नमिल्ने बनाइएको अस्पताल प्रशासनले बताएको छ। आज बिहानैदेखि मोरङका प्रहरी प्रमुख कवित कटवाल, सहायक प्रमुख जिल्लाधिकारी सरोज कोइराला सहितको टोली खटिएको छ। बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। यसअघि असार 21 गते गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गामा रहेका अनधिकृत संरचना तत्काल हटाउन निर्देशन दिनुभएको थियो। अस्पताल प्रशासनले 7 र 15 दिनको समयसीमा दिएसँगै अधिकांश व्यवसायीले त्यहाँबाट सामान सारेका थिए। र प्रयोग गर्न नमिल्ने बनाइएको अस्पताल प्रशासनले बताएको छ। आज बिहानैदेखि मोरङका प्रहरी प्रमुख कवित कटवाल, सहायक प्रमुख जिल्लाधिकारी सरोज कोइराला सहितको टोली खटिएको छ। बाक्लो मात्रामा प्रहरी

0: जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइरहेछ। यस अवसरमा भाषा साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाउँदैछन्। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। आदिकविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्यार्पण र प्रभात फेरी लगायतका कार्यक्रम हुनेछन्। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। उहाँको जन्मस्थल तनहुको चुदी रम्घामा पनि विशेष कार्यक्रम गरिँदैछ। विक्रम सम्वत 1871 असार 29 गते तनहुको चुदी रम्घामा जन्मिनुभएका भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको रामायण प्रस्तुत गरी नेपाली भाषालाई ठूलो गुण लगाउनु भएको छ। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा स्वस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको मानिन्छ। त्यसै गरी वधु शिक्षा उहाँको अर्को प्रसिद्ध कृति हो। प्रश्नोत्तर, भक्तमाला, राम गीता, फुटकर रचना लगायत उहाँका कृति प्रकाशित भएका छन्। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: Coming up next.
3: Karyakram Susheli.
4: सारङ्गीको तारदेखि टुङ्नाको झुनसम्म, हाकपारे र पालनदेखि देउडा र टप्पासम्म
5: कार्यक्रम सुसेली।
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली।
4: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
2: कार्यक्रम सुसेली।
6: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
7: 21 जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
8: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू: हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
9: AIO?
10: Yes, AIO, all in one mart, the best place for shopping.
11: के छ र हो खास त्यहाँ?
9: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
11: वाउ, कहाँ छ र यो?
9: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था।

0: त्यसलाईको छेउमा
1: All in one mart, helping make your life easier.
2: एकजना भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
3: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
3: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
2: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
3: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
2: कहाँ जाने दिदी उपप्रमुखलाई
4: ओहो
3: नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
3: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ
5: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
3: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले म निस्केँ है
5: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
2: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु हो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: ढोकढोक होइन ढोक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशेली।
3: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हातपारे र पालमदेखि देउरा र टप्पासम्म।
4: सुसेली
3: सुसेली
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली सुसेली।
4: चरी नाच्ने पाखा पर्वत, कृषि उपज खानी, जता हेर्यो उतै राम्रो, इलाम जिल्ला प्रकृतिको रानी, शीत थोपा चिया पातैमा, इलाम जाउँ सङ्घ साथैमा, इलाम जाउँ सङ्घ साथैमा। हार्दिक स्वागत अनि अभिवादन छ कार्यक्रम सुसेलीमा। सुसेली लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली दिने पछि यही समयमा प्रसारण हुने गर्दछ। हामी लोकगीत र दोहोरी गीत सुन्छौं सुनाउँछौं, त्यही गीतसँग, गीतका विषयसँग जोडिएका अनेक प्रसंगको वरपर सुसेली रहने गर्दछ। जहाँ भए पनि सुसेलीमा सँगसँगै रहनुहोला। हाम्रो नेपाल प्रकृतिको खानी, संस्कृतिको खानी, वीरता र ऐतिहासिक गौरव गाथाले भरिएको विगत छ। त्यसैले नेपाल विश्वका 10 अब्बल ठाउँमध्ये एउटा हो। तिनी अब्बलताभित्र अनेक त्यस्ता अब्बल ठाउँहरू छन्, संस्कृतिका खानीहरू छन्। जुन गाउँ पुग्यो त्यही गाउँ रमाइलो, जुन डाँडा पुग्यो त्यही डाँडाबाट हामी संसार च्याउन सक्छौ, स्वर्गानुभूति बटुल्न सक्छौ। त्यसैले नेपालको हर घर, नेपालको हर बाटो, नेपालको हर डाँडा, खोज, भन्ज्याङ र मैदान सबैका लागि, सधैँका लागि विशिष्ट छ। अझ घुम्न निस्कनेहरूको लागि त नेपाल स्वर्ग टेकै चाहिँ अनुभूति हुन्छ। र त वर्षेनी लश्करका लश्कर पर्यटकहरू हाम्रो देशमा आउनुहुन्छ। हामीले हाम्रै संस्कृति पढाएर पठाउनुपर्छ, हामीले हाम्रै प्रकृतिलाई उनीहरूसँगै चिनाइदिनुपर्छ। त्यसरी हामी नेपालको विविधीकरणमा नेपालको संस्कृतिको जानकारीलाई अन्यत्र पनि फैलाइरहेका छौं। हाम्रो संस्कृति, हाम्रो प्रकृति, हामीसँग भएको गौरव गाथा, इतिहासलाई विस्तृति गरिरहेका छौं। आज कार्यक्रम सुसेलीमा त्यही कुरा गर्दै गर्दै, घुम्दा घुम्दै प्रकृतिको रानी इलाम पुग्दैछौ। इलामका केही महत्वको कुरा अवश्य सुनाउनु छ। इलाम प्रस्तुत हुने गीती कोसेली छन्। कार्यक्रमको प्रारम्भमा, कार्यक्रमको मुखैमा आदरणीय कवि बुलुमुकारुङ र कुन्ती मोक्तानको यो स्वर सुनाउँछु। इलामे सहर च्याबारी राम्रो, त्यही पर्यो घर हाम्रो।

इलाम भन्ने बित्तिकै हामी चिया सम्झिन्छौ। चियाको इतिहास, चियाको शुरूआत इलामबाटै नेपालमा भएको भनेर चिया विज्ञहरूले भन्ने गर्नुहुन्छ। इलामका चिया कमानहरूमा चिया टिप्दै गरेका चिया बगानका मजदूरहरू, त्यहाँका किसानहरूले अझ त्यहाँको प्रकृतिलाई झनै सुन्दरता थपिदिनु भएको छ। त्यसो त इलाम कृषि उपजमा अब्बल छ भनेको, इलामले आफ्ना लागि चाहिने कृषि उत्पादन आफैले फलाएको छ भने त्यहाँबाट उत्पादन भएका कृषि उपज नेपालका अरू बजार, राजधानी काठमाडौँ र भारतसम्म पुग्ने गर्दछन्। समुद्री सतहबाट 300 मिटरदेखि 3637 मिटरसम्मको अग्लाइमा इलामको धरातल छ, इलामको भूमि छ। पूर्वमा मोरङ जिल्ला, पाँचथर जिल्ला, उत्तरमा पाँचथर जिल्ला र दक्षिणमा झापा जिल्लाले घेरिएको इलामको कुल क्षेत्रफल 1703 वर्ग किलोमिटर अनुमान गरिएको छ र विशेषत केही भित्री मधेस बाहेक इलाम पहाड़ै पहाड़ले घेरिएको छ। त्यसै कारण पहाड़को रानी पनि इलामलाई भन्ने गरिन्छ। इलाम प्रकृतिको खानी पनि हो। नेपालको सुदूरपूर्वमा अवस्थित पहाड़ी जिल्ला इलाम केही भाग भित्री मधेस बाहेक सबै पहाड़ले भरिएको छ। पहाड़ी जनघनत्व व्यापक छ। मनोरम प्राकृतिक भूबनोट, समशीतोष्ण हावापानी, होचा हरिया पहाड़हरू र उर्वर भूमिले ढाकिएको इलाम जिल्लालाई कृषकहरूको मेहनतले सम्पन्न र समृद्धशाली बनाएको छ। हामी समृद्धिको कुरा गरिरहेका छौं, इलामका मेहनती बलपाखुरीले इलामलाई त समृद्ध बनाइसक्नु भएको छ। चियासँगै 6 वटा अले प्रसिद्ध यो इलाम जिल्ला परम्परागत अन्न खेतीबाट क्रमशः आधुनिक कृषि व्यवसायतिर उन्मुख भइरहेको छ। अर्थात आलु, अलैंची, अदुवा, अकबरे खोर्सानी, अम्लिसो अथवा अम्लिसोको कुचो भारतको सिलगढ़ी, दार्जीलिङ निकासी हुन्छ भने ओलन अथवा दहीदूध विराटनगर हुँदै काठमाडौँसम्म पुग्ने गर्दछ। चिया विदेशी निकासी हुने गर्दछ। विदेशमा पनि तेस्रो मुलुक हुँदै युरोप पनि नेपालको चिया, इलामको चिया पुगेको छ। इलामको चिया भनेपछि सबै हुरुक्क हुने गर्दछन्, सबैले मन पराउने गर्दछन्। विभिन्न जाति जनजातिको बसोबास रहेको अलग धर्म र संस्कृतिको संगम स्थल इलाम कौतूहलपूर्ण प्रकृति, चिया र जंगलले ढाकिएको हरिया डाँडाकाँडा, हावापानीको विविधता, सरल जीवनशैली र आफ्नै कला र मौलिकतामा बनेका घरहरू बोकेर आफ्ना ठाउँमा, आफ्ना घरमा आउने पाहुना आगन्तुकहरूलाई स्वागत गर्न आतुर देखिन्छ। त्यसकारण इलाम पूर्वदेखि पश्चिमसम्मका नेपालीहरूको घुम्ने ठाउँमा, रोजा ठाउँमा पर्दछ भने विदेशी तेस्रो मुलुकका नागरिकहरू पनि उनीहरूले इलाम सुनेका थिए भने इलाम जानै खोज्दछन्। त्यसकारण इलाममा आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ। त्यसो त विभिन्न कृषि समूहहरूले, कृषि विकास कार्यालयहरूले कृषिको अब्बलता देखाउन, कृषिको उन्नति देखाउन पनि इलाममा विभिन्न किसानहरूलाई घुम्न लैजाने गर्नुहुन्छ। कृषि विद्यालयहरूले, कृषि विश्वविद्यालयहरूले पनि आफ्नो विद्यालयमा पढ़िरहेका विद्यार्थीहरूको निम्ति र अध्ययनकर्ता शोधकर्ताको निम्ति पनि इलाम घुम्न लग्ने गर्नुहुन्छ। इलामले आफ्नै परम्परागत शैलीबाट यतिभिन्न उन्नति गरेको छ। अहिले त आधुनिक विधि र प्रविधिले गर्दा इलामको कृषिमा झन गुणात्मक विकास भएको छ। यो विकास त्यसै भएको छैन, इलामको बल बाहुले त्यहाँका पौरखी हातहरूले माटोमा पसिना चुहाएका छन्। एक किसिम भनौं जीवन नै माटोलाई समर्पित गरेका छन् र इलामको माटो मलिलो भइदिएको छ। प्रकृतिले त उसै सुन्दरता उपहार स्वरूप दिएकै थियो। त्यो सुन्दरतालाई अधिकतम उपयोग गर्दै इलामी पाखुरीहरूले, इलामी मनहरूले इलामलाई प्रकृतिको रानी झैं बनाइदिनु भएको छ। कोही पनि इलाम जान भनेपछि मरिहत्ते गर्नुहुन्छ। इलाम सबैका निम्ति, सधैँका निम्ति रोजा ठाउँ भएको छ। प्रकृति र गरेका उन्नतिको मात्रै के कुरा, संस्कृति पनि उस्तै विच्छट्ट छ। गाउँ गाउँमा सांस्कृतिक उत्सवमय कार्यक्रम भइरहन्छ। इलाम गीतमा समेटिएको छ, इलाम कविताभित्र छ, इलाम गजलभित्र छ, कथा कथांश अरू लेख रचनामा इलाम सधैँ सधैँ मुखबाट फुत्तै आइहाल्छ। इलाम ओठ ओठमा झुन्डिएको छ, मनभित्रै बसेको छ, इलाम सम्झिन्छौ। यति बेला त्यही गौरव कोसेली यहाँलाई सुनाउँछु। पूर्वी रमाइलो जेता हेरे पनि पूर्वी रमाइलो, गौरव दर्पण र सृष्टि हिमाङ्क स्वरमा गौरव दर्पणले लेख्नु भएको यो गीत माला खनालले लय सम्मेलन गर्नुभएको, एकैछिन इलामेली त्यो हावा पनि यही गीतमा भएको छ।

जता हेरे पनि पूर्वै रमाइलो, अझ पूर्वमा पनि सुदूर पूर्व इलाम गइसकेपछि त्यो रमाइलोमा गुणान थपिन्छ भनेको हामी अधिक रमाइलो महसुस गर्ने गर्दछौं। इलाम पुगेपछि इलाम नाम जस्तै इलामी छ, त्यही सुन्दरता झैं त्यहाँका इलामका स्थानीयले पौरख गर्नुभएको छ। राजधानी काठमाडौँदेखि इलामसम्म 600 किलोमिटर सतही मार्गमा बस सेवा चलिरहेको छ। स्थल मार्गबाट पनि हामी इलाम पुग्न सक्छौ। इलाम जान काठमाडौँबाट विराटनगर वा भद्रपुरसम्म हवाई यात्रा पनि गर्न सकिन्छ। इलाम सदरमुकाम, इलाम नगरपालिकामा विमानस्थलको सुविधाले यसमा झन सुनमा सुगन्ध थपिन्छ। इलाम सबैको रोजा ठाउँ हो। इलाम पुगिसकेपछि हामी अनेक कुराको कल्पना गर्छौं। चियाका कमान, चियाका बगान घुम्ने चाहना हुन्छ भने त्यहाँ इलामेली गरेको खेतीपाती हेर्ने रहर त झनै हुने गर्दछ। इलाम पुगेपछि हामी धेरैले सुनेका छौं त्यहाँको सन्दकपुर प्रकृतिले भरिपूर्ण स्थल हो। छिन्तापू, मिक्लाचुङ, अन्तु, सिद्धिथुम्का, माङमालुङ जस्ता प्राकृतिक भू धरोतलहरू हामीले हेर्न पाएनौ भने सायद इलामको घुमाई पूर्ण बन्दैन। इलामका धार्मिक आस्थाका केन्द्रहरू माई पोखरी, गजुरमुखी, पाथीभरा पुगेनौ भने पनि हामीलाई कहाँ पूर्ण लाग्दछ र त्यहाँका अनेक वस्तुको बिक्री वितरण हुने हाट बजार गर्ने मुख्य बजारहरू पनि हुनैपर्छ। त्यसमा इलाम बजार, फिक्कल बजार, मंगलबारे बजार लगायत इलामका प्रमुख बजारहरू, पशुपति नगर, नयाँ बजार लगायतका बजारमा पनि घुम्नु नै पर्छ। यी सबै घुमे पनि हामीलाई सबभन्दा बढी लोभ श्री अन्तु डाँडाको, जसलाई हामी अन्तु डाँडा भन्छौ। सूर्यास्त र सूर्योदयको मनोरम दृश्य अन्तु डाँडाबाट हेर्न सकिन्छ। आगाको ठूलो फिलिङ्गु डल्लो झैं सूर्य उदाउने गर्दछ। उस्तै गरी अस्ताएको दृश्य पनि सबैका निम्ति, सधैँका निम्ति लोभलाग्दो हुन्छ। सूर्योदय दृश्यावलोकनको लागि नेपालकै सर्वोत्कृष्ट मानिने इलामको अन्तु डाँडा 2328 मिटरको उचाइमा अग्लिएको छ। कतिपयले यो थानलाई सूर्योदय दृश्यावलोकनको लागि दार्जीलिङको चर्चित टाइगर हिल भन्दा पनि उत्कृष्ट मान्दै आउनु भएको छ। आकाश फटाउँदै सूर्यका अनेक अनेक रूप देखिने यो अन्तु डाँडाबाट विश्वको तेस्रो उच्च हिमशिखर कञ्चनजंघा आँखै अगाडि देखिन्छ। टलक्क टल्किरहेको छ, मान्छे सँगै आँखा झिम्काए झैं लाग्ने गर्दछ। मनोरम दृश्यले गर्दा पनि मान्छेहरूलाई त्यहाँको प्रकृति लोभ लाग्छ। प्राकृतिक सुन्दरतालाई नजिकबाट निहाल्न र बिहानको पहिलो किरणलाई फोटोमा कैद गर्न त्यहाँ पुग्ने पर्यटकहरू कौतूहलताका साथ अन्तुमा झुम्मिने गर्दछन्। मनोरम दृश्यावलोकनको लागि असोज 15 देखि मंगसिरको 15 सम्मको मौसम एकदमै राम्रो लाग्ने गर्दछ। तर त्योभन्दा बाहेकका मौसममा पनि त्यहाँबाट सूर्योदय अवलोकन गर्न सकिन्छ। तर असोज 15 देखि मंगसिर 15 सम्मको सिजन यो मौसम साह्रै राम्रो हुने गर्दछ, जसले अझ आकर्षण थपेको छ। नेपालकै प्रख्यात स्याङ्जाको सिरुवारी र लमजुङको घलेगाउँ पछिको अन्तु डाँडाको पर्यटनलाई लिन थालिएको छ, जहाँ संस्कृति पनि उसै गरी मौलाइरहेको छ। स्थानीय जात जातिका सांस्कृतिक कार्यक्रमहरूले, त्यहाँका गीत बाजा, नाच र चाडबाडहरूले सबैलाई लोभ्याउँछ। कुनै बेला पूर्वाञ्चलका शासक भए पनि अहिले लोपोन्मुख अवस्थामा पुग्दै गएको लेप्चा जातिको बाहुल्य रहेको यो ठाउँको अर्को आकर्षण भनेको लेप्चाकै संग्रहालय पनि मान्न सकिन्छ। लेप्चा जीवनशैली झल्किने अनेकौं पुरातात्विक कला, संस्कृति, वेशभूषा आदि अवलोकनका लागि लेप्चा संग्रहालय समेत खोलिएको छ। संग्रहालयमा नेपाल भोटको युद्धमा प्रयोग गरिएका हात हतियारको समेत अवलोकन गर्न सकिन्छ। डाँडा नजिक अन्तु पोखरी छ। अन्तु पोखरीमा पर्यटकको लागि महोत्सवको अवसरमा डुंगा खियाउने व्यवस्था पनि गरिएको छ। बेला बेलामा त्यहाँ उत्सव महोत्सवको आयोजना भइरहने गर्छ। स्वच्छ वातावरण, चिसो हावा पनि अन्तु डाँडाको त्यो ठाउँको नेपालकै 11 अको लागि पनि प्रख्यात छ। इलाम 6 अ 7 अ हुँदै 11 अमा पुग्न सकेको छ। अबाट नाम आउने त्यस्ता उत्पादनहरू इलामले व्यापक गरेको छ। अन्तुको आफ्नै उत्पादन छ, आफ्नै परिचय छ। अलैची, अर्थोडक्स चिया, अदुवा, अकबरे खुर्सानी, ओलन वा दूध, आलु, अतिथि सत्कार र अन्तु पोखरी, अंकित फूल, अम्लिसो र अन्तु डाँडा इलामका यी 11 अ हुन्। डाँडा वरिपरि बाक्लो जंगल भएकाले त्यहाँ कालिज, बदेल, खरायो, काँडे भ्याकुर, दुम्सी, सालिक, स्याल, मृग, हलेसी, ढुकुर, चिल, लाटोकोसेरो जस्ता जीव जन्तु प्रशस्तै जंगलमा घुमिरहेका, उडिरहेका
हिँडिरहेका सराक सुरुक आवाज कानसम्म आउने गर्दछ अनि आँखै अगाडि देख्दा त मान्छे फुरुङ्ग हुने गर्दछन्। उच्च डाँडामा रहेको अन्तु डाँडाबाट दार्जीलिङ, भारतको खरसाङ, मिरिक, सौरेनी, सिलीगुडी, बागढुङ्गराको मनोरम दृश्यको पनि अवलोकन गर्न सकिन्छ। त्यसकारण के भनौं, अन्तु डाँडा त इलामको मात्रै होइन संसारकै स्वर्ग जस्तो भएको छ। त्यहाँ पुग्ने जो कोही पनि फेरि फेरि जान चाहन्छन्। अन्तु डाँडालाई छोडिआए पनि हर सपनीमा अन्तु देख्दा मान्छे फुरुङ्ग हुने गर्दछन् र पटक पटक अन्तु नै हेर्नको लागि जाने आन्तरिक र बाह्य पर्यटक पनि थुप्रै हुनुहुन्छ। त्यसकारण अन्तु डाँडासँग त्यो मोहनी छ, अन्तु डाँडासँग त्यो आकर्षण छ कि बुझ्न सक्दैनौ, तर मान्छेको मन अन्तु डाँडामै छ। अन्तु डाँडाले सबैलाई लोभ्याइरहेको छ अनि त्यहाँबाट देखिने चियाका कमानहरूले, चियाबारीहरूले त कस्तो मन फुरुङ्ग हुँदैन। प्रेमिल जोडीहरूको लागि, प्रेम पीडितको डोरी बाँड्नेहरूको लागि त इलाम अझै रोजाको ठाउँ हो।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
2: All in one mart, helping make your life easier.
3: हेलो
4: हेलो,
3: म हजुरको बैङ्कबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु.
4: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए ए नानी, छोरी.
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी.
5: हेलो हेलो, भन्नुहोस् त.
3: हेलो हजुर
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के हो के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
4: ल ल ल, म किन दिन्छु?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ.
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
6: नेपाल सरकार, विज्ञापन बोर्ड.
8: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्ने, अरू सामान पुऱ्याउनु छ.
9: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला. अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
8: यो त साइड जब दाइ, यो चाहिँ मेन.
9: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको.
8: सामान राम्रो छ, ढुक्क हुनुहोस्.
9: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको.
10: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
9: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल.
10: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है.
9: सुरक्षा घरको.
11: रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास.

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा तपाईं सुन्दै हुनुहुन्छ
0: कार्यक्रम सुसेनी।
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतपारे र पालमदेखि देउरा र टप्पासम्म।
3: सुसेली
4: सुसेली
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली
4: सुसेली।
5: तपाईँ हाम्रो कार्यक्रम सुसेलीमा फेरि स्वागत छ। हामी दैनिक यही समय सुसेली लिएर आउने गर्दछौ। आज चाहिँ हामी घुम्दै फिर्दै प्रकृतिको रानी, पहाड़को रानी अनि इलमेली पाखुरीहरूले उत्पादन गरेका अनेक अनेक कृषि उत्पादनको खानी इलाम पुगिरहेका छौं। काठमाडौँबाट झन्नै 650 किलोमिटर टाढा छ इलाम जिल्ला। इलाम भारतसँग जोड़िएको पूर्वी सिमाना पनि हो। इलामका अनेक प्रसंग छन्। ऐतिहासिक सन्दर्भदेखि सांस्कृतिक महत्व, प्राकृतिक छटाले त इलामको चर्चा गरिसक्दै छैन। इलाममा राई, लिम्बु, छेत्री, बाहुन, लेप्चा लगायत अन्य विभिन्न जात जातिको मिश्रित बसोबस्ती छ। तैपनि किराँती संस्कृतिले इलाम भरिएको छ। इलाम जिल्लाको नाम नै कसरी रहन गयो भन्ने विषयमा अनेक अनेक मतहरू पाइन्छन्। एउटा मतले यसो पनि भन्छ, लिम्बु भाषामा यी भनेको घुमाउरो र लाम भनेको बाटो, घुमाउरो बाटोहरू भएको ठाउँ भएकोले इलाम भनिएको हो भन्ने मत पनि पाइन्छ। त्यो भनेअनुसार इलामका गाउँठाउँहरूमा यस्ता बाटाहरू छन्, एउटा गाउँबाट अर्को गाउँ अथवा एउटा टोलबाट अर्को टोल, यीको तीन देखिए पनि जानलाई लामो समय लाग्छ। तल खोजमा खोल्चामा झरिकन फेरि उकालो चढ़िकन घुम्दै घुम्दै बाटो अर्को गाउँमा पुग्ने गर्छ। त्यसकारण साँच्चै नै लिम्बु भाषामा भनिए झैं यीको घुमाउरो लामको बाटो भने झैं घुमाउरा बाटाहरूले भरिएको छ इलाम जिल्ला। अघि हामीले श्री अन्तुको कुरा गर्यौं, जहाँ झुल्के घाम हेर्न असाध्यै रमाइलो लाग्ने गर्दछ। त्यो सँगै इलामका प्राकृतिक ठाउँहरू कति छन् कति। सन्दकपुर अर्को महत्वको स्थान हो। इलामको उत्तरी भागमा रहेको सन्दकपुर इलामको एउटा प्रमुख पर्यटकीय स्थल हो। सूर्योदय, सूर्यास्त, कञ्चनजंघा हिमाल, सगरमाथा हिमाल इलाम जिल्लाको पूरै भाग, तराईका अधिकांश भागहरू र भारतका प्रमुख ठाउँहरूको सन्दकपुरबाट अवलोकन गर्न सकिन्छ। कस्तुरी, रेड पाण्डा जस्ता वन्यजन्तु, भ्याकुर, प्यौरा र डाँफे जस्ता अनेकौं चराचुरुङ्गी समेत सन्दकपुरबाट देखिन्छ। माई खोलाको उद्गम स्थल समेत भएको यो ठाउँ धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ। इलामबाट माई पोखरी हुँदै माई मजुवा, खोर्सानी टारसम्म मोटरमा जान सकिन्छ। खोर्सानी टारबाट गोरुवाल डाँडा गुराँस खर्क हुँदै 5 घण्टा जति पैदलै हिँडेपछि सन्दकपुर पुगिन्छ। सन्दकपुरमा केबुल कारको प्रबल सम्भावना रहेको छ र त्यसलाई मूर्त बनाउन व्यक्तिगत र सामूहिक प्रयासहरू भइरहेका छन्। निजी लगानी र सरकारको प्रयासको अपेक्षा गरिएको छ। सन्दकपुर जस्तै सिद्धिथुम्का पनि इलामको अर्को महत्वको ठाउँ हो। सिद्धिथुम्कामा अवस्थित सिद्धिथुम्का डाँडाबाट सूर्यास्तको सुनौलो दृश्य, तराईका अधिकांश फाँट चुरेर महाभारत पर्वतका मनोरम पर्वतहरू श्रृंखलाहरू छर्लङ्ग देख्न सकिन्छ। लश्करका लश्कर डाँडा र हिमालहरू हेर्दा जो कोहीलाई पनि आनन्द नलाग्ने कुरै भएन। इलाम सदरमुकामबाट 3 घण्टाको पैदल यात्रा गरेपछि हामी सिद्धिथुम्का पुग्न सक्छौ। सिद्धिथुम्का झैं माङमालुङ पनि इलामको अर्को महत्वको ठाउँ हो। इभाङको थाप्लोमा रहेको जंगलको बीचमा अवस्थित माङमालुङ किराँतीहरूको महत्वपूर्ण धार्मिक ठाउँ हो। किराँत धर्मको जन्मस्थल मानिने यो माङमालुङमा नाग, सिंह, गरूड, बुढा नीलकण्ठ आदिको मूर्ति र ठूलो एउटै ढुङ्गामा विभिन्न आकृतिहरू देख्न सकिन्छ। माङमालुङ मातृका किराँतेश्वरको गुफा पनि छ र वर्षेनी ठूलो पर्व मनाइन्छ। इलामबाट राके हुँदै रविसम्म गाड़ीमा र 2 घण्टा पैदल हिँडेपछि माङमालुङ पुग्न सकिन्छ। माङमालुङ जस्तै छिन्तापु पनि इलामको अर्को जानै पर्ने ठाउँ हो। 11 किलोमिटरको लाली गुराँस, दुर्लभ वन्यजन्तु चराचुरुङ्गीहरू, अध्ययन अनुसन्धानका लागि महत्वपूर्ण मानिने पुतलीहरू, यात्रा गुम्बा र पाँचौले जस्ता महत्वपूर्ण जड़ीबुटीहरू, साथै विश्वमा दुर्लभ मानिएको रेड पाण्डा र कस्तुरी पनि छिन्तापुमा पाइन्छ। चिन्तापुरबाट कञ्चनजङ्घा हिमाल लगायत इलामका अधिकांश भागहरूको दृश्यावलोकन गर्न सकिन्छ। इलामबाट माई पोखरी हुँदै देउरालीसम्म सानो गाड़ीमा र 3 घण्टा पैदल यात्रापछि छिन्तापु पुग्न सकिन्छ। अहिले त प्रविधि र सुविधाका अरू विस्तारहरू पनि भइरहेका छन्। छिन्तापु जस्तै माई पोखरी अर्को घुम्ने ठाउँ हो, अर्को हेर्ने ठाउँ हो। यो माई पोखरी सोलुगुङ डाँडाको थुम्कामा अवस्थित 188 हेक्टर क्षेत्रफल, 750 मिटर व्यास र 9 कुना भएको सुन्दर पोखरी हो। पौराणिक कथा अनुसार चम्पकारण्य क्षेत्र मानिने यस ठाउँमा एकादश भगवतीको वासस्थान मानिन्छ र प्रत्येक वर्ष ठूलो एकादशी अथवा कार्तिकमा ठूलो मेला लाग्छ। चाप र गुराँसको जंगलको बीचमा अवस्थित यो पोखरी प्राकृतिक दृश्यावलोकन, धार्मिक पाठ पूजा र देवीको दर्शनका लागि महत्वपूर्ण मानिन्छ। इलाम बजारबाट 18 किलोमिटर दूरीमा रहेको माई पोखरी मोटर बाटोबाट पुग्न सकिन्छ र सुविधा सम्पन्न भइसकेको छ र पछिल्ला समय अझ भौतिक पूर्वाधारहरूको निर्माण भइरहेको छ। माई पोखरी जस्तै गजुरमुखी इलामको अर्को महत्वको ठाउँ हो, जहाँ इलाम घुम्दा हामीले छुटाउने नहुने ठाउँ। इलामका 4 खोला मध्ये देउमाई खोलाको किनारमा अवस्थित गजुरमुखी धाम महत्वपूर्ण धार्मिक स्थल हो। गजुरमुखी विचित्र किसिमको ढुङ्गाको ओढारमा गजुरमुखी भगवतीको आराधना गरिन्छ। कार्तिक पूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ। गजुरमुखी इलामबाट मंगलबारे हुँदै सानो गाड़ीमा 4 घण्टामा पुग्न सकिन्छ। ससाना मोटर बाटोहरू नागबेली झै घुम्दै घुम्दै विभिन्न ठाउँमा पुगेका दृश्य पनि इलाममा खुबै राम्रा लाग्छन्। त्यसो त इलाम पुगेपछि पाथीभराको सन्दर्भ छुटाउनै हुँदैन। मेची राजमार्गको कुटी डाँडा र हाँस पोखरीको थुम्कोमा अवस्थित पाथीभरालाई ताप्लेजुङको पाथीभराको बहिनीको रूपमा सानो पाथीभरा भन्ने गरिन्छ। रमणीय जंगलले ढाकेको पाथीभरा डाँडाबाट तराईका फाँटहरू, महाभारत श्रृंखला र कञ्चनजंघाको दृश्यावलोकन गर्न सकिन्छ। यातायातको सुविधा भएको यो ठाउँमा प्याराग्लाइडिङको प्रचुर सम्भावना पनि देखिएको छ। दैनिक हजारौं संख्याले पाथीभरा देवीको दर्शन गर्ने गर्दछन्। यसरी इलामका प्राकृतिक, धार्मिक र सांस्कृतिक स्थलहरू सबै महत्वपूर्ण छन्। त्यसो त इलामका इलाम बजार, पशुपति नगर अनि मंगलबारे लगायतका बजारहरू सँगै फिक्कलको पनि चर्चा हुने गर्दछ। फिक्कल कवितामा अरू लेख रचना र गीतमा पनि उसै गरी समेटिएको छ। इलाम बजार भन्दा पूर्व रहेको कृषिजन्य वस्तुहरू 6 वटै अको प्रमुख व्यापारिक केन्द्रको रूपमा विकास हुँदै गरेको इलामको पुरानो बजार हो फिक्कल बजार। यो मेची राजमार्गमा पर्छ। फिक्कल बजारको सेरोफेरोमा अनेक गीत बनेका छन्। तीनमध्ये एउटा गीतको केही अंश आज फेरि सुशेलीमा यहाँलाई सुनाउँदैछु। पाण्डव सुनवार र टीका भण्डारीको यो संयुक्त स्वर हितको माया भेटै भयो फिक्कलैको बजारैमा।

प्रेम पिरतीको कुरा जसरी नजरमा घुमिरहन्छ, इलाम पुगेको जो कोहीलाई पनि इलाम आँखा परिपरि आइरहन्छ। जस्तै फिक्कल बजारको कुरा हामी सम्झिरहन्छौ, त्यस्तै अरू धेरै बजारहरू इलाममा छन्। भेटघाट गर्ने प्रेम पिरती साट्नेहरू पनि तिनै बजारमा पुग्ने गर्दछन्। आइतबारै इलाम बजार, कुटी डाँडा, गजुरमुखी, गरूवा, गोदक, गोर्खेहाट, गोलाखर्क, चुरेघाटी, चुलाचुली, छिरुवा, जमुना बजार, इलाम जौवारी, तीन घरे, देउराली, ढाप, नयाँ बजार, नवमी बजार, जितपुर, नेपालटार, पञ्चमी बजार, सिद्धी थुम्का लगायतमा हाट बजार लाग्ने गर्छ। बिप्ल्याटे, मंगलबारे, माने भन्ज्याङ, रक्से, राँके, लसुने, कोलबुङ, शनिश्चरे, जोगमई, शुक्रबारे, हर्कटे, ठूलो बर्दु, कटुसे बजार लगायत इलामका थुप्रै बजारहरू पनि उस्तै घुम्न लायक छन्। इलामले थुप्रै त्यस्ता राष्ट्रको लागि महत्वपूर्ण योगदान गर्ने साहित्य कर्मीहरू, कलाकर्मीहरूलाई पनि जन्माएको छ भने राजनीतिमा पनि त्यस्ता अब्बल आफ्ना सन्ततिहरू इलामले हुर्काएको छ। रत्नकुमार बान्तवादेखि झरनाथ खनाल, सुभाष चन्द्र नेमाङ, केशव थापा, कुलबहादुर गुरूङ, लोकनारायण सुवेदी, भेनुपराज परसाई, पदमलाल विश्वकर्मा, कान्छा लावती, युवराज पौडेल, सूर्यबाला राई, शकुन्तला लेप्चा, निर्मला परसाई, टीकाराम सुब्बा अनि मणिकुमार लिम्बू, पदम प्रसाद भण्डारी लगायत अरू थुप्रै राजनीतिज्ञहरू इलामबाट जन्मी हुर्की केन्द्रीय राजनीतिमा हुनुहुन्छ। राजनीतिको कति त नेतृत्वमै पुगिसक्नु भएको छ। त्यसकारण इलाम कृषि उपजको लागि जति मलिलो छ, उर्वर त्यस्ता पौरखशील र कर्मशील सन्तति उत्पादन गर्न पनि इलाम माहिर छ। इलाम हरेक दृष्टिकोणले अब्बल मानिन्छ। इलाम अरू प्रकृति इतिहासका कुरामा अनि अरू संस्कृतिका कुरामा अब्बल छ। सांस्कृतिक हिसाबले पनि इलाम राजधानी भन्दा हुन्छ नै। त्यहाँ च्याब्रुङ ठटाई ठटाई, ढोल झ्याम्टा पिटी पिटी नाच्ने समूहका समूह गाउँ गाउँमा, बजार बजारमा भेटिनुहुन्छ। अझ अग्रज र पाकाहरूलाई भेट्यो भने त संस्कृतिका हराउने लायकका जानकारी पनि पाइन्छ। आदिवासी जनजाति र लिम्बू अनि लेप्चाको संस्कृतिको विशिष्ट पहिचान भएको इलाम जिल्लामा अन्य जातिको सांस्कृतिक उत्सवहरू पनि संरक्षित छन्। विभिन्न जातिहरूको विभिन्न समयमा पर्ने पर्व र चाडहरू नाचगान सहित बड़ो धूमधामसँग मनाइने गरिन्छ। इलाममा मनाइने पर्वहरूमा हिन्दू सनातन संस्कृति अन्तर्गतका विविध पर्वहरू, साथै लेप्चा जातिको नामुवन अथवा नयाँ वर्ष, लिम्बू जातिको उधौली उभौली, नेवार जातिको सपारू अथवा गाई जात्रा, किराँती राई जातिको साकेवा सिली लगायत पर्दछन्। यी पर्वहरू विशेष नाचगानको आयोजना गरी मनाउने गरिन्छ। केही नाचगानहरू निकै रोचक लाग्ने गर्दछन् र इलामका स्थानीय गाउँघरमा नाचिने ती नाचहरू, जात्रा र पर्वहरू अहिले इलाममा जन्मी हुर्की देश देशाभर फैलिएका इलामेलीहरूले पनि मनाई आउनु भएको छ। त्यसमध्ये धान नाच अथवा याराकमा पनि महत्वको नाच हो। मंगसिरमा परालबाट धान झार्ने कार्यबाट विकसित भएको लिम्बू जातिको धान नाच ज्यादै प्रसिद्ध छ। आजकल हरेक मेला, पर्व, खुशियालीमा भेला भएका बखत यो नाच नाचिने गरिन्छ। पुरूष र महिला एकपछि अर्को गर्दै हातमा हात समातेर पंक्तिबद्ध भई विशेष गीत पालमका साथ ताल मिलाएर नाचिन्छ। इलामको माई बेनी माघे संक्रान्तिमा यो विशेष नाचिन्छ भने गजुरमुखीमा कार्तिक पूर्णिमाको बेला, माई पोखरीमा कार्तिक ठूली एकादशीको बेला अनि अन्य अवसरहरूमा पनि, अन्य मेलाहरूमा र रूपाई जात्रामा पनि यो धान नाच नाच्ने चलन छ। गीत गाई गाई नाची नाची इलामेलीहरूले आफ्नो मनको धोको पूरा गरिरहनु भएको छ। गीतका जसै इलामका चियाका बगान छन्, गीतका बगान पनि इलाममा उसै गरी रहेका छन्। हेर्न पो सक्नुपर्छ, सुन्न पो जान्नुपर्छ, इलामसँग के छैन सब चिज छ। कार्यक्रम सुसेलीमा यति बेला त्यही सुस्केर यहाँलाई वरिष्ठ कवि आदरणीय भोपाल राई र हाम्रा लोकप्रिय गायक सूर्य थुलुङको यो स्वरमा

जसरी इलामको प्रकृति लोभलाग्दो छ, त्यही लोभलाग्दो प्रकृतिले सुनाएका, प्रकृतिले देखाएका बिम्बहरूलाई टिपेर हामी पनि प्रेम पिरतीका यिनै फूल फुलाउने गर्छौं। प्रेम पिरतीका पुष्प थुङ्गा फुलाउने ठाउँ पनि इलाम भएको छ। गीतका माध्यमले, कविताका माध्यमले, नाची नाची गाई गाई एउटा सभ्यता र सुसंस्कृतिका माध्यमले पिरती इलाममा साटिरहेको छ। त्यहाँ अनेक किसिमका ठाउँहरू, अनेक किसिमका गाउँहरू छन् जहाँ सांस्कृतिक फूलबारीको जसलाई उपमा दिन पनि सकिन्छ। अनेक रंगका फूलहरू फुलिरहेका छन्। च्याब्रुङ नाच, लाखे नाच, रोपाई जात्रा, गाई जात्रा, चण्डी नाच, मारुनी नाच अनि संगिनी नाच इलामका भित्री गाउँहरूमा रहेकै छ। त्यहाँको संस्कृति अझै जिउँदो जाग्दो छ। कन्यामको नागबेली सड़क, चिया बगानका कुरा त अझै बेग्लै छन्। यो छोटो भेटमा इलामका सबै कुरा हामी कहाँ सुनाउन सक्थ्यौं र इलामका धेरै धेरै सम्झना, सन्दर्भ, त्यहाँको प्रकृति, त्यहाँको इतिहास, त्यहाँको कृषि उत्पादन बाँकी नै थियो। आजलाई सुशेलीमा यही कुरा निवेदन गर्दा गर्दै समय सकिन लागेको छ। सुनिदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। बजेका गीत संगीतका आदरणीय सर्जक स्रष्टाहरूलाई सम्मान व्यक्त गर्दै आजलाई सुशेलीबाट छुट्टिने बेला गाई जोबारीमा लक्ष्मी जोशी र जितेन्द्र राईको स्वरमा सुनाउँदै सुशेलीको यो भेट, यो बसाई यत्तिकै टुङ्ग्याउँछु। हुन्छ त तपाईँलाई अनुकूल भयो भने इलाम जाँदै गर्नुहोला, इलामका कुरा सुनाउँदै गर्नुहोला। इलाम झै हाम्रा आआफ्ना गाउँ, आआफ्ना ठाउँ, इतिहास र प्रकृतिलाई मेसोप मिलाएर फुकाउँदै गर्नुहोला। सुशेली टुङ्गिन्छ, फेरि अर्को भेटमा बाँकी कुरा फुकाउला। नमस्कार।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: सन्चुकको नमस्कार। जाजरपुरको भेरी नगरपालिका 2 राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा एक वृद्धाको मृत्यु भएको छ। 2 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हिजो साँझ करिब 7 बजे घरमाथिबाट खसेको पहिरोले टहरा पुरिँदा 71 वर्षीय वृद्धा जसी कुमारी शाहीको मृत्यु भएको हो। घटनामा कुसे गाउँपालिका 5 दमदालाकी 35 वर्षीय सीता शाह थापा र उहाँकी 7 वर्षीय छोरी मेनुका थापा घाइते भएका छन्। स्थानीयले घाइते आमा छोरीको उद्धार गरेका हुन्। उद्धार गरिएका सीता र मेनुका मृतक साहेकी छोरी र नातिनी रहेको प्रहरीले जनाएको छ। जाजरकोट भूकम्पपछि घर भत्किएकाले उनीहरू सरकारले निर्माण गरिदिएको अस्थायी टहरामा बस्दै आएका थिए। घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी 5 कटियाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यस्तै दोलखाको कालिन्चोक गाउँपालिका 1 क्याम्पोलमा पहिरोमा परेर 1 शिशुको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। गैराती 9 बजे क्याम्पोल हेले पाथलीमा माइती घरबाट फर्कने क्रममा सड़कमाथिबाट आएको पहिरोमा परेर 4 महिनाकी नाबालिका अलिसा थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर उनकी 19 वर्षीय आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन्। हेटौँडाको कदा खोलामा आएको बाढ़ीले आज बिहान 12 चक्के ट्रक बगाएको छ। बिहान 7:45 हेटौँडा 17 हटिया स्थित शिवम सिमेन्टबाट फर्किरहेको ट्रक ह्युम पाइप हालेर बनाइएको कलभर्टमा पानीको बाह पर्दा बगेको प्रहरीले जनाएको छ। शिवममा ढुङ्गा अनलोड गरेर फर्कँदै गरेको N7765 नम्बरको 12 चक्के आइचर ट्रक चालक सहित खोलाले बगाएको हो। चालक चितवन रत्नगर 13 का 34 वर्षीय दीपक थिङ भने पौडिएर निस्कन सफल भएको प्रहरीले जनाएको छ। बागलुङमा घरको पर्खाल भत्कँदा 1 बालकको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका 2 सालमकोटमा घरको पर्खाल हिजो साँझ भत्किएर च्यापिँदा बढ़ीघाट गाउँपालिका 5 का 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। माउली घर सालमकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी नायक उपरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभयो। पर्खालले पुरिएर गम्भीर घाइते बनेका भण्डारीको उद्धार गरी बुर्तीबाङ अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाइ छ। विराटनगर स्थित कोशी अस्पतालको जग्गामा बनेका संरचनामा डोजर चलेको छ। अस्पताल प्रशासनले आज बिहानै अन्य संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएका सटरहरूमा डोजर चलाएको हो। विराटनगर 7 अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोगको निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए। ती संस्थाहरूले अस्पतालको जग्गामा सटलहरू निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएका थिए। व्यापारिक प्रयोजनको लागि भाडामा लगाएका 26 सटल डोजर लगाएर प्रयोग गर्न नमिल्ने बनाइदिएको अस्पताल प्रशासनले जनाएको छ। आज बिहानैदेखि मोरङका प्रहरी प्रमुख कविता कटवाल विराटनगर 7 अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोगको निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी

0: अधिकारी सरोज कोइराला सहितको टोली खटिएको हो। बाक्लो मात्रामा प्रहरी परिचालन गरेर संरचना भत्काइएको छ। स्थिति अनुसार 21 गते गृहमन्त्री सुजन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गामा रहेका अनधिकृत संरचना तत्काल हटाउन निर्देशन दिनुभएको थियो। अस्पताल प्रशासनले 7 र 15 दिनको समयसीमा दिएसँगै अधिकांश व्यवसायीले त्यहाँबाट सामान सारेका थिए। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु, नमस्कार।
1: यो दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
7: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: मम्मी दाजु क्यो, म त खाना खान नि सक्दिन।
2: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिस कि? जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
9: के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिक

0: जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैत हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका एउटी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओगोदिरी जेउ बेला सुनो भुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना ताए आउ ये जुनी प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्ना रे वातावरण मिलेने लघेप्पा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिएने सुनो नाखार नामे ल घे लागिने सज जिनी जिमी लापरवाही सुनो चाउस खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आरिन्दी बानी एमएलए छेला सोतर पोतरालाई पार्जे
3: मलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जबाङजा र यामाने पोल के नै यहाँ पिचौ चिज र रहे वन जङ्गल या के भए यहाँ
2: पिकनिक वनभोज बाटो मे सचाउँछु छिन्नी मे नै चाउँछु सहीदेखि खेमाले वन जङ्गल ओसो छाम्ने तैके बारीको चुरोट विधि ओरेको नै कोबाजे
3: नाङखार नाम ल लिजाऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्दैछ अनुगमन दुने व्यवस्था चाउसर गिरिए
2: गेसो छामेला खोलेर चाउसी खोलिए होइदिए तरिम गाई गेजो मेके लैजु अब नजिरे बने गेम एल गेजो मेके नलागे औले लायो के नाइए
3: वन जङ्गल स जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याप्रा र सताउँछु छिनी ने चाउसो सहिले के खेले यहाँ
2: वन जङ्गल मेला दुखे माइए मेला
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 9857821105,
2: 9479702,
3: 9805982605
2: र 9910939940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुची र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
6: चाहेद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हात जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 9857848123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
4: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन। होइन, के भएको छ र तपाईँलाई?
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त फाइल्सले साह्रै दुःख दिया छ।
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराहे दाँत गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
9: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसी, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: लौ उसो भए, म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
3: श्री स्वर्गोदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, तथा बसाई चराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबान चुडीखेत, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, जेति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: Tenebe toplu sar megahertz. Zalzala time check. यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645 78 232।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अविरल वर्षाले निम्त्याएका घटनामा विभिन्न ठाउँमा 3 जनाको मृत्यु। हेटौँडाको कर्रा खोलामा आएको बाढ़ीले 12 चक्के ट्रक बगायो।
0: लेन्दे खोलाको सतह बढ़ेपछि रसुवागढ़ी जलविद्युतको उत्पादन बन्द। आगामी 3 दिन देशका विभिन्न नदीमा आकस्मिक बाढ़ीको जोखिम।
1: आत्मदाह गरिएका गणेश नेपालीको परिवारले प्रहरीमा दियो जाहेरी। सोधपूछको लागि नियन्त्रणमा लिएका महानगर प्रहरी भने रिहा।
0: अमेरिकालाई सहयोग गरे खाड़ी मुलुकलाई निशाना बनाउने इरानको चेतावनी। थाइल्याण्डको एक पबमा आग लागि हुँदा 27 जनाको मृत्यु।
1: र इटालीका सिनरलाई लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यस्तै यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। जाजरकोटको भेरी नगरपालिका 2 राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा 1 वृद्धाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। जिल्ला प्रहरीकारले जाजरकोटका अनुसार हिजो साँझ करिब 7 बजे माथिबाट खसेको पहिरोले टहरा पुरिँदा 71 वर्षीय वृद्धा जस्ती कुमारी साईको मृत्यु भएको हो। घटनामा कुसे गाउँपालिका 5 दमदालाकी 35 वर्षीय सीता शाह थापा र उहाँकी 7 वर्षीय छोरी मेनुका थापा घाइते भएका छन्। स्थानीयले घाइते आमा छोरीको उद्धार गरेका छन्। उद्धार गरिएका सीता र मेनुका मृतक साईकी छोरी र नातिनी रहेको प्रहरीले बताएको छ। जाजरकोट भूकम्पपछि घर भत्किएपछि उनीहरू सरकारले निर्माण गरिदिएको अस्थायी टहरामा बस्दै आएका थिए। घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी 5 कटियाबाट प्रहरीको टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरेको छ। यस्तै दोलखाको कालिन्चोक गाउँपालिका 1 क्याङपोलमा पहिरोमा परी 4 महिने शिशुको मृत्यु भएको छ। उनकी आमा गम्भीर घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गैराती करिब 9 बजे गएको पहिरोमा परी 4 महिनाकी एलिना थामीको मृत्यु भएको हो। उनकी आमा 19 वर्षीय शर्मिला थामी गम्भीर घाइते भएकी छिन्। भीमेश्वर नगरपालिका 1 सुप्पा माइतीबाट घर फर्किरहेको बेला सुनखानी साङबा सड़क खण्ड स्थित क्याङपोलमा पहिरोले सड़क अवरूद्ध हुँदा अवरूद्ध भएकाले गाड़ीमा ओर्लिएर हिन्डियाबाट प्रहरीको टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरेको छ। यस्तै दोलखाको कालिन्चोक गाउँपालिका 1 क्याङपोलमा पहिरोमा परी 4 महिने शिशुको मृत्यु

0: को पहिरोमा परेको प्रहरीले बताएको छ। शर्मिलालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
1: बागलुङमा घरको पर्खाल भत्कन्दा एक बालकको मृत्यु भएको छ। ढोरपाटा नगरपालिका दुई सलामकोटमा घरको पर्खाल हिजो साँझ भत्किँदा च्यापिएर बडीटार गाउँपालिका पाँचका पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। माओली घर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभएको छ। पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तीबाङ प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाइ छ।
0: हेटौडाको कर्रा खोलामा आएको बाढ़ीले आज बिहान 12 चक्के ट्रक बगाएको छ। बिहान 7:15 बजे हेटौडा सत्र हटिया स्थित शिवम सिमेन्टबाट फर्किरहेको ट्राक हिउँ पाइप हालेर बनाएको कलबर्टमा पानीको बाप बढ़दा बगाएको प्रहरीले बताएको छ। शिवममा ढुङ्गा अनलोड गरेर फर्कते गरेको ना 7X765 नम्बरको 12 चक्की हाइसर ट्रक चालक सहित बगाएको हो। चालक चितुवन रत्नगर 13 34 वर्षीय दीपक थिङ भने पौडिएर निस्कन सफल भएको प्रहरीले बताएको छ।
1: लेन्देक खोलामा हिजो साँझ पानीको सतह बढ़दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हिजो साँझदेखि नै विद्युत उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा आजबाट पुनः विद्युत उत्पादन शुरू गरिने उहाँले जानकारी दिनुभयो। गत वर्ष असार 24 गते लिन्दे खोलामा आएको बाढ़ीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा क्षति पुर्याएको थियो। त्यसपछि मर्मत तथा पुननिर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न सक्ने आशंकामा सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको हो। रसुवागढ़ी हाइड्रो पावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ। भोटेकोशी नदीमा पनि पानीको बहाव बन्न थालेपछि रसुवागढ़ी भन्सार यार्डमा रहेका मालवाहक सवारी साधन तथा नयाँ आयातित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार हिजो साँझ आएको हल्का बाढ़ीले मैलुङ सड़क बाहेक अन्य स्थानमा उल्लेखनीय क्षति पुर्याएको छैन। मैलुङ सड़क खण्ड जोखिममा परेकोले किरूङ आवतजावत गर्ने सवारी साधनलाई पेत्रावती कालिका स्थान धुन्चे सेप्रोबेसी हुँदै रसुवागढ़ी पुग्ने साविकको सड़क प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
0: जल तथा मौसम विज्ञान विभागले आगामी 3 दिनसम्म देशका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने पूर्वानुमान गरेको छ। काठमाण्डु भक्तपुर ललितपुर काभ्रे प्लान्चोक र अन्य आसपासका जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको विभागका बाढ़ीविद विनोद पराजुलीले बताउनुभयो। यस्तै पाँचथर इलाम झापा मोरङ सुनसरी सप्तरी भोजपुर शंखुवासभा दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहु मकवानपुर बारा पर्सा रौतहट चितवन नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा कैलाली र आसपासका जिल्लामा साना नदीमा बाढ़ी आउने जोखिम छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा तथा मधेस प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य भूभागमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
1: गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिएको छ। नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको थियो। ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका स्थित तथा प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभयो। भट्टराईका अनुसार कानूनी प्रक्रिया शुरू गरिएको छ। नेपालीको सब पोस्टमार्टम गर्नेदेखि कसैमाथि मुद्दा चलाउने अवस्था देखिए सोही अनुसार अघि बढ़ने उहाँले बताउनु भएको छ। उहाँका अनुसार पीड़ित परिवारले कसैको नाम किटान गरेर जाहेरी दिएको छैन। हिजो मात्र नेपालीको परिवार र प्रशासनबीच नबुझी सहमति भएको थियो। गत बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग परिसर अगाडि मोटरसाइकलमा नगर प्रहरीले हुइलक गरेको विषयमा विवाद भएपछि पेट्रोल छर्किएर आत्मदाह गरेका नेपालीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो। तीनजना महानगर प्रहरीलाई सोधपूछको लागि नियन्त्रणमा लिएको भए पनि उनीहरू छुटिसकेका छन्। यो घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआईजी गोविन्द थपरियाको कमाण्डमा 5 सदस्यीय समिति बनाइएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो।

0: पानी स्वस्थ जीवन को आधार। हिमालयज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टाक ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। जेएनजी अभियन्ता माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गर्नुभएको छ। काठमाडौँको महाराजगंज स्थित सिथेन अस्पतालमा उपचाररत अन्सारीले आज सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गर्नुभएको हो। किर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा पुगेका अन्सारीलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो। प्रहरीको कुटपिटबाट घाइते भएका उहाँको सिथेन अस्पतालमा उपचार भइरहेको छ। अन्सारीले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिएको, पक्राउ पर्ची पनि नदेखाइएको तथा पक्राउको कानूनी हैसियतबारे कुनै स्पष्टता नरहेको दावी गर्नुभएको छ। अन्सारीले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आफूलाई पक्राउ गर्नुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्न माग गर्नुभएको छ। अस्पतालमा उपचार गराइरहेका उहाँलाई जबरजस्ती डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालयमा लैजाने प्रयास भइरहेको अन्य जेएनजी अभियन्ताहरूले बताएका छन्। गैर कानूनी रूपमा पक्राउ गरी अन्सारीलाई दबाव दिएको सूचनापछि अहिले मानवाधिकार आयोगको टोली अस्पताल जाने तयारीमा छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकालाई सहयोग गरी खाड़ी मुलुकहरूलाई निशाना बनाउने चेतावनी दिएको छ। अमेरिकी आक्रमण बढ़िरहेका बेला इरानमाथि हुने कुनै पनि आक्रमणमा सहयोगी बनेमा खाड़ी मुलुकलाई निशाना बनाउने चेतावनी इरानले दिएको हो। बीबीसी फारसीका अनुसार अमेरिकाका तर्फबाट भएका हालैका आक्रमणहरूपछि इरानको विदेश मन्त्रालयले आज यस्तो चेतावनी जारी गरेको छ। विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून अन्तर्गत कुनै पनि आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अखडा प्रयोग गर्न नदिन छिमेकी देशहरूको जिम्मेवारी भएको स्मरण पनि गराएको छ। इरानले आफ्नो विरूद्धको आक्रमणमा संलग्न हुने वा सहयोग गर्ने हरेक ठाउँलाई उसको सेनाले जवाबी कार्यवाहीमा निशाना बनाउने बताएको छ। इरानको सरकारी संचार माध्यममा जारी विज्ञप्तीमा विदेश मन्त्रालयले युद्ध विराम सम्झौतामा हस्ताक्षर भएको अहिले 25 दिनमा अमेरिकाले खुला रूपमा सम्झौताका लगभग सबै प्रावधानको उल्लंघन गरेको उल्लेख गरेको छ। अमेरिकाले इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विज्ञान विभागका भवन र अन्य सरकारी सुविधा निशाना बनाएर आक्रमण गरिरहेको विदेश मन्त्रालयले दावी गरेको छ। मन्त्रालयले यसलाई गम्भीर युद्ध अपराध भनेको छ।
2: थाइल्याण्डको एक लोकप्रिय पबमा आगलागी हुँदा 27 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चान भिराकुलले आगलागी भएको घटनास्थलबाटै टेलिभिजन मार्फत सम्बोधन गर्दै 27 जनाको मृत्यु भएको र घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाएको जानकारी दिनुभएको छ। पबमा प्रस्तुति दिएका एक संगीतकारलाई उद्धृत गर्दै प्रधानमन्त्री अनुतिनले बिजुली बन्द हुनु अघि मञ्च नजिकैबाट सर्किट ब्रेकरबाट धुवा निस्किएको, त्यसपछि ठूलो विस्फोटको आवाज सुनिएको र धेरैजसो पीड़ितहरू पबको पछाडि भागमा रहेको शौचालयमा भेटिएको उल्लेख गर्नुभएको छ।
1: अब खेल समाचार। इटालियन स्टार टेनिस खेलाड़ी जेनिक सिनरले लगातार दोस्रो पटक विम्बल्डन टेनिस उपाधि जितेका छन्। गैराती सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जर्मनीका अलेक्जाण्डर ज्वेरेभको कड़ा चुनौतीलाई पछ्याउँदै विश्व नम्बर एक सिनरले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि जितेका हुन्। 3 घण्टा 46 मिनटसम्म चलेको 5 सेटको रोमाञ्चक भिडन्तमा सिनरले ज्वेरेभलाई पराजित गरे। यसअघि फ्रेन्च ओपनमा ग्रान्ड स्लाम उपाधि जितेर उच्च मनोबलमा रहेका नम्बर 2 वरियताका ज्वेरेभले खेलमा आक्रमक शुरूआत गरेका थिए। खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक रह्यो, जहाँ कुनै पनि खेलाड़ीले एकअर्काको सर्भिस ब्रेक गर्न सकेका थिएनन्। अन्तत टाई ब्रेकरमा ज्वेरेभले बाजी मार्दै पहिलो सेट आफ्नो नाम गरे, तर सिनरले दोस्रो सेटको टाई ब्रेकरमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछिका तेस्रो र चौथो सेटमा पनि सिनरले आफ्नो स्वाभाविक र आक्रामक बेसलाइन खेल प्रदर्शन गर्दै ज्वेरेभको रक्षा पंक्तिलाई ध्वस्त पारे र उपाधिमाथि कब्जा जमाए। यो जीतसँगै सिनर र ज्वेरेभ बीचको भेटमा सिनरको रेकर्ड अझ बलियो बनेको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: अविरल वर्षाले निम्त्याएका घटनामा विभिन्न ठाउँमा तीनजनाको मृत्यु, हेटौँडाको कर्रा खोलामा आएको बाढ़ीले 12 चक्के ट्रक बग्यो,
1: लेन्दे खोलाको सतह बढ़ेपछि रसुवागढ़ी जलविद्युतको उत्पादन बन्द, आगामी 3 दिन देशका विभिन्न नदीमा आकस्मिक बाढ़ीको जोखिम,
2: आत्मदाह गरेका गणेश नेपालीको परिवारले प्रहरीमा दियो जाहेरी, सोधपूछको लागि नियन्त्रणमा लिएका महानगर प्रहरी भने रिहा,
1: अमेरिकालाई सहयोग गरे खाड़ी मुलुकलाई निशाना बनाउने इरानको चेतावनी, थाइल्याण्डको एक पबमा आग लागि हुँदा 27 जनाको मृत्यु,
2: र इटालीका सिनरलाई लगातार 2 पटक विम्बल्डन टेनिसको उपाधि।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 7 3 18 98 95 14 652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
2: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
2: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर, बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: मेलागी उमायुका लागि त सुनसरी गाउँपालिका योनि मस्तक जरुरी सूचना झुङ बेला खेमृदे गरम ओबोटरी जेउ बेला सुनौ फुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए आउ ये गिनी प्राकृतिक सम्पदा र प्रख्यक्त जस खेम्ना दे वातावरण मिले लगेता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनौ माछार नामले ल भे लागिने सज जिमी गिमी लापरवाही सुनौ चाउसो खेलगेमा दुख जिन्गेको ठेल मेलागी नाते जन धनी नि खेपा छिपिता उठो खोकाई वन जङ्गल सर मेरो आयुर्वेदी बानी एमएल एमए ओसो छानेला दिउँसोको फोटोग्राफले पार गरे हटे
1: सलाई लाइटर स्याउला मे सचाउने चिज्राले पूजा बाङ्जा र यामाने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भए
0: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मे नै चाउँछु सहीदेखि खेनाले वन जङ्गल ओसो छान्ने दाइके बारीको चुरोत विधि ओरेको नै
1: नान्थार नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बनी भूमि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
0: गेसो छामेला खोलेर चाउसी पोलिए होलिदे चरिम गाई गेजो निकेलाइजु अब नजिरे बनाए गेन एल गेजो निकेमा लागे औले लायो के माइए
1: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा सताउँछु छिमी ने चाउसो सहिले खेले
0: वन जङ्गल मेला दिगे माइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-470।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुच्चा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, एउनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
4: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578121105,
4: 98479802802,
3: 98095826605
4: र 98103940।
5: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
6: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
5: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
6: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
5: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
6: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
7: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
5: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
6: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
7: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
5: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
6: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
5: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
6: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
5: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन,
0: होइन, के भएको छ र तपाईँलाई?
9: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
0: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाँ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छालसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
10: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
11: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
12: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
12: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
13: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो धब्बाको उपचार गर्ने,
13: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
10: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
9: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
10: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
9: लौ उसो भए म सामान लिन गइहाले।
10: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
9: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
10: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
9: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित टावरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना चाहिँ छैन।
2: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
0: ओहो भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न सिकै, रुपा स्टोरबाट दाना लिएर आऊ त।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ थुडिखेल, रोल्पा।

0: जलजला ट्रयाक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

दिउँसो एक बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। राहदानी विभागले नयाँ प्रणाली मार्फत राहदानी वितरण सेवा शुरू गरेको छ। आज परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ प्रणाली मार्फत ओस्कार गुरूङ र निमेश शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गर्नुभएको हो। यसअघि 15 वर्षदेखि फ्रान्सेली कम्पनी आइडिमियाले नेपालको पासपोर्ट छाप्दै आएकोमा अब जर्मन कम्पनीले छापेका पासपोर्ट बजारमा उपलब्ध भएका छन्। नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको विभागले बताएको छ। करिब 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको मन्त्री खनालले बताउनुभयो। नयाँ प्रणालीको तयारीका लागि 2-3 दिनदेखि विभाग र वैदेशिक नियोगहरूमा पासपोर्ट वितरण कार्य बन्द गरिएकोमा नयाँ प्रणाली मार्फत आजैदेखि वितरण शुरू भएको छ। राष्ट्रिय योजना आयोगले मुलुकको आगामी 25 वर्षको विकास मार्गचित्र समेटिएको भिजन 2050 को अवधारणाको काम शुरू गर्ने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट र सचिव रविलाल पन्थले आयोगको आगामी कार्यदिशा, आयोगहरूको प्रभावकारिता र संरचनागत सुधारका विषयमा आफ्नो धारणा राख्नु भएको हो। भट्टले 16 आयोजनाको मध्यावधि समीक्षासँगै आगामी 25 वर्षका लागि भिजन 2050 निर्माणको प्रक्रिया अघि बढ़ाइएको बताउनुभयो। आयोगले मन्त्रालयहरूबीचको समन्वय अभावलाई अन्त्य गर्न र तथ्याङ्क कार्यालयसँगको सम्बन्धलाई थप सुदृढ बनाउन गृह कार्य गरिरहेको जनाएको छ। लेन्दे खोलामा हिजो साँझ पानीको सतह बढ़दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हिजो साँझदेखि नै विद्युत उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा आजबाट पुनः विद्युत उत्पादन शुरू गरिने बताउनुभयो। गत वर्ष असार 24 गते लेन्दे खोलामा आएको बालीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि मरम्मत तथा पुननिर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न सक्ने आशंकामा सुरूङतर्फ पानी लैजाने गेट बन्द गरिएको छ। रसुवागढ़ी हाइड्रो पावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ। भोटेकोशी नदीमा पानीको बहाव बढ़न थालेपछि रसुवागढ़ी भन्सार यार्डमा रहेका मालवाहक सवारी साधन तथा नयाँ आयातित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको छ। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सड़क अवरूद्ध भएको छ। पहिरोबाट सड़कमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन समेत अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो। पहिरोले सड़क क्षति भएको र खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प छ। लेदोसहितको पहिरो बगिरहेको हुँदा सड़क खुलाउन समस्या भइरहेको नायब उपरीक्षक त्वातीले बताउनुभयो। करिडोरको वैकल्पिक सड़क नहुँदा सड़क नखुल्दासम्म यात्रु त्यहीँ रहनुपर्ने बाध्यता छ। गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिएको छ। नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको थियो। ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बताउनुभयो। उहाँका अनुसार कानूनी प्रक्रिया शुरू गरिएको छ। नेपालीको सब पोस्टमार्टम गर्नेदेखि कसैमाथि मुद्दा चलाउने अवस्थादेखि यसोही अनुसार अघि बढ़ने बताउनुभयो। उहाँका अनुसार पीड़ित परिवारले कसैको नाम किटान गरेर जाहेरी दिएको छैन। हिजो मात्र नेपाली यात्रु त्यहीँ रहनुपर्ने बाध्यता छ। गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिएको छ। नेपालीको परिवार जाहेरी दिन

0: मृत्यु भएको थियो। तीनजना महानगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिइएको भए पनि उनीहरू छुटेका छन्। यो घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा 5 सदस्यीय समिति बनाइएको छ। र जेन्जी अभियन्ता माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गर्नुभएको छ। काठमाडौँको महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचाररत अन्सारीले आज सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गर्नुभएको हो। किर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा पुगेका अन्सारीलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो। प्रहरीको कुटपिटबाट घाइते भएका उहाँको त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्सारीले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै पनि जानकारी नदिएको, पक्राउ पुर्जे पनि नदेखाइएको तथा पक्राउको कानूनी हैसियत बारे कुनै पनि स्पष्टता नरहेको दावी गर्नुभएको छ। अन्सारीले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आफूलाई पक्राउ गर्नुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्न माग गर्नुभयो। अस्पतालमा उपचार गराइरहेका उहाँलाई जबरजस्ती डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालयमा लैजाने प्रयास भइरहेको पनि अन्य जेन्जी अभियन्ताहरूले आशंका गरेका छन्। गैर कानूनी रूपमा पक्राउ गरी अन्सारीलाई दबाव दिएको सूचनापछि अहिले मानव अधिकार आयोगको टोली पनि अस्पताल पुगेको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: नम्बर ल्याउने हो भनेर युवराले सुन्ने काम लाउन्न भने कस्तो दिमाग खराब।
1: ओहो भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमाग चुरी खेल्न नजिकै रुपा स्टोरबाट दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ, टुडीखेल, रोल्पा।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ बेला खिमरी दे गरम ओगोतिरी जेऊ बेला सुनो फुरी कता ओचुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये दिने प्राकृतिक सम्पदा र त खेप्त ज सक्षम नारी वातावरण मिलेने ल खेप्ता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ, यो सबै त बात रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बात रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बात रोगको उपचार हुन्छ। बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बात रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बात रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: दाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
2: 98479802,
3: 98095826605
2: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आन खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
6: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: टाउन, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन,
8: होइन के भएको छ र तपाईँलाई?
9: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराही दा सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
10: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुट्खा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-562-3660 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: ल उसो भए म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: दिउँसो 2 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। राहदानी विभागले नयाँ प्रणाली मार्फत राहदानी वितरण कार्य शुरू गरेको छ। आज परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ प्रणाली मार्फत ओस्कार गुरूङ र निमेष शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गर्नुभएको हो। यसअघि 15 वर्षदेखि फ्रान्सेली कम्पनी आईटी मीडियाले नेपालको पासपोर्ट छाप्दै आएकोमा अब जर्मन कम्पनीले छापेका पासपोर्ट बजारमा आएका हुन्। नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा संचालनमा ल्याइएको विभागले जनाएको छ। करिब 1 करोड नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको मन्त्री खनालले जानकारी दिनुभएको छ। यसै नयाँ प्रणालीको तयारीका लागि 2-3 दिन अघिदेखि विभाग र वैदेशिक नियोगहरूमा पासपोर्ट वितरण कार्य बन्द गरिएकोमा नयाँ प्रणाली मार्फत वितरण अब शुरू भएको हो। राष्ट्रिय योजना आयोगले मुलुकको आगामी 25 वर्षको विकास मार्गचित्र समितिको भिजन 2050 अवधारणा कार्य शुरू गर्ने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट र सचिव रविलाल पन्थले आयोगको आगामी कार्यदिशा, आयोजनाहरूको प्रभावकारिता र संरचनागत सुधारका विषयमा आफ्नो धारणा राख्नुभएको हो। भट्टले 16 योजनाको मध्यावधि समीक्षासँगै आगामी 25 वर्षका लागि भिजन 2050 यू निर्माणको प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। आयोगले मन्त्रालयहरूबीचको समन्वय अभावलाई अन्त्य गर्न र तथ्याङ्क कार्यालयसँगको सम्बन्धलाई थप सुदृढ बनाउन गृह कार्य गरिरहेको जनाएको छ। लेहेन्दी खोलामा हिजो साँझ पानीको सतह बढ़दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हिजो साँझदेखि नै विद्युत उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा आजबाट पुनः विद्युत उत्पादन शुरू गरिने उहाँले बताउनुभयो। गत वर्ष असार 24 गते लेहेन्दी खोलामा आएको बाढ़ीले आयोजनाको बाँध सहित विभिन्न चरणमा ठूलो क्षति पुर्याएको थियो। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सड़क अवरूद्ध भएको छ। पहिरोबाट सड़कमा क्षति पुगेकाले उक्त क्षेत्रमा यातायात सञ्चालन समेत अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक परीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। पहिरोले क्षति भएको सड़क खुलाउने प्रयास पनि भइरहेको बताउनु भएको छ। जेएनसी अभियन्ता माझी तन्सारले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गर्नुभएको छ। काठमाडौँको महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचाररत तन्सारले आज सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गर्नुभएको हो। किर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा पुगी तन्सारलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो। प्रहरीको कुटपिटबाट घाइते हुनुभएका उहाँको त्रिवेणी शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर।
2: आदरणीय रोल्पा बाफे आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणै रोल्पा।

0: साथै त्यस धेराले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ।

चेकचाक गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरचेक नगरौ, लेन अनुशासनको पालना गरौ। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ। घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना चाहिँ छैन, कहिलेदेखि भनिरहेको छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले भने
2: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, चुडिखेत, रोल्पा।

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो भुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नादे वातावरण मिले बेला खेप्पा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आइडेन्टी बानी एमएल एमएओ सोछामेला लिउसोकर पोतोरालाई पारदगे रहतै
3: सलाई लाइटर्सी आउला मे सचाउने चिज रालाई जा बाङजा र यामा देने पोल गेले या इतौ चिज र रहिदे वन जङ्गल याले के भबाय
2: पिकनिक वन भोज बाक मे सचाउँछु छिम्नी मेले चाउ सोसाई देखि खेनाले वन जङ्गल ओसो छाम्नी दैके बारीको चुरो विधि ओरेको नै कोबाजे
3: लान्थार नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनि हो कि ढाल्ने त अनुगमन दिने व्यवस्था चाउसन गिरिए
2: गेछो छामेला खोलेर चाउसी पोलिए हैरिदे तरिम गाई गेज मेके लैजु अब नजिने बनाए गेम एल गेज मेके नलाए औलेम लायो के लाइए
3: वन जङ्गल छ जुडिसी घेङबारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा सताउँछु छिनी ने चाउसो सैलेकी खेले यहाँ
2: वन जङ्गल मेला कि गेमाइए मेला
3: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा।

0: त हैरान परिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7318 9095 94 1452
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
6: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
6: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: नेलायु मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना झुङ बेला खेमरिदे गरम ओपोत्री जेउ बेला सुनो फुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिनी प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्ना रे वातावरण मिले बेला खेप्ता असर किएने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना रे भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चासो खेलगेमा दुख झिमुकेको ठेल मेला किनाटे जन धनी खेप्पा छेपी ताउदुओ खोकाई वन जङ्गल सज मेरा आयुरी बाली एमएल एमए ओछ छानेला लिउसोकर पोतरालै पार जगेर हटे
1: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालै जा बाङ्जा र यामाडेने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भाबाय
0: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसु सहीदेखि खेनाए वन जङ्गल ओछ छान्ने दैके बारीको चुरोट विधि ओरे बनै
1: नान्थर नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले त अनुगमन दिने व्यवस्था चाउसिए
0: गेछो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे अरूले
1: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा चाउसो छिनी मे चाउसो सहिले खेले यहाँ
0: वन जङ्गल मेलाई गेमाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
2: 98479802,
3: 98095826005
2: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
6: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन,
8: होइन के भएको छ र तपाईँलाई
9: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या। अरे काका, यस्तो लागि त घोराही दाँ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छालसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्दी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
10: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
11: हैया बद्दी, मेरो त दादु खिलो, के गर्ने होला अब।
12: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुधै गर्नुहोस् तपाईँले।
12: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
13: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो धब्बाको उपचार गर्ने,
13: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: झलझला टाइम्स। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98648 2 32।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: जेएनसी अभियन्ता अन्सारीलाई कुटपिट गरी नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी। विभिन्न संचार माध्यमका कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ।
3: राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न सुझाव। राहदानी विभागद्वारा नयाँ प्रणाली मार्फत राहदानी वितरण शुरू।
4: कास्कीमा बाढ़ीले पुल र होटल बगाउँदा पदमार्ग र सड़क ठप्प। घान्द्रुकमा पर्यटक अलपत्र।
3: इजरायलमा नेतन्याहू सरकारको 4 वर्ष कार्यकाल सकिँदै आगामी अक्टोबर 27 चुनाव हुने।
4: र नेपाल एक दिवसीय क्रिकेटमा 18 वर्षपछि आज जर्सीसँग भेट्दै।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। प्रहरीले जेएनजी अभियन्ता मजिद अन्सारीलाई कुटपिट गरी नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी परेको छ। आयोगका सूचना अधिकारी पवन कुमार भट्टका अनुसार जेएनजी मुभमेन्ट अलायन्सले आज उजुरी दिएको हो। अलायन्सले गत शनिबार किर्तिपुरको होल्डिङ सेन्टरमा खटिएर अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोली प्रधानमन्त्रीको कार्यालय गृह मन्त्रालयबाट समन्वय गरी पठाइएका प्रतिनिधि बताउने ओजस्वी थापा विरूद्ध उजुरी दिएको हो। उजुरीमा संविधानमा उल्लेखित मानवाधिकारको उल्लंघन गरेको दावी गरिएको सूचना अधिकारी भट्टले जानकारी दिनुभयो।
4: विभिन्न संचार माध्यमका कार्यालयहरूको गेटमै शंकास्पद रूपमा गाड़ी पार्किङ गरी पत्रकारहरूको आवाजाउतमा अवरोध तथा त्रास सृजना गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। महासंघले आज बिहान 7 बजेदेखि तीनकुने स्थित कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वर स्थित अनलाइन खबर र मध्य बानेश्वर स्थित हिमालयन टेलिभिजनको कार्यालय प्रवेशद्वारमै गाड़ी पार्किङ गरिएका कारण पत्रकार तथा कर्मचारीहरूलाई कार्यालय प्रवेशमा समस्या भएको थियो। महासंघले विज्ञप्ति जारी गर्दै संचार गृहको गेटमा राखिएका गाड़ी तत्काल हटाई संचारकर्मी र संचार संस्थाको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोरदार माग गरेको छ। यस्तै महासंघले संचार माध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न दोषीमाथि आवश्यक कानूनी कार्यवाही गर्न ध्यानकर्षण गराएको छ। ती गाड़ी प्रहरीले ट्रेन लगाएर अहिले हटाएको छ।
3: राहदानी विभागले नयाँ प्रणाली मार्फत राहदानी वितरण शुरू गरेको छ। आज परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ प्रणाली मार्फत ओस्कार गुरूङ र निमेश शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गर्नुभएको हो। यसअघि 15 वर्षदेखि फ्रान्सेली कम्पनी आईडी मियाले नेपालको पासवर्ड छाप्दै आएकोमा अब जर्मन कम्पनीले छापेका पासवर्ड बजारमा आएका छन्। नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राजधानी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। अब करिब 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको मन्त्री खनालले जानकारी दिनुभयो। उहाँले हाललाई सुचारू गरेको प्रविधि परीक्षण पश्चात सही रहेको बताउनुभयो। यदि कुनै समस्या सिर्जना भए समाधानका लागि सरकारी निकाय तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।
6: हाललाई मूल रूपमा अहिले जुन प्रविधि छ त्यसको हामीले सबै परीक्षण गर्दाखेरि प्रविधि एकदम ठिक ठाउँमा देखिन्छ, तर प्रक्रियागत केही समस्याहरू हुन सक्छन् भन्ने चाहिँ हाम्रो बुझाइ छ। नयाँ प्रणालीमा गएको कारणले यत्रो ठूलो डेटा माइग्रेसन नयाँ सिस्टम हुँदै गर्दा केही न केही सामान्य प्राविधिक चुनौती आउन सक्छन्, तर त्यसका बावजुद पनि पासपोर्ट विभाग परराष्ट्र मन्त्रालय चाहिँ स्ट्यान्ड बाईमा छ र त्यसलाई समाधान गर्दै हामी अगाडि बढ्छौं।
4: राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवको आयोजनाहरूको संख्या घटाएर अधिकतम 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले राष्ट्रिय गौरवका आयोजनामा देखिएका नीतिगत कानूनी र व्यावहारिक जटिलताहरू औंल्याउँदै आयोजनाहरूको पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। आयोगले गौरवका आयोजनाहरूको संख्या बढ़ीमा 10 मा सीमित गरी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न सिफारिश गरेको छ। साथै निर्माण सामग्रीको सहज आपूर्तिका लागि छुट्टै कानून निर्माण गर्नुपर्ने र एक निर्माण व्यवसायले एउटा प्याकेज भन्दा बढ़ी ठेक्का नपाउने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो। सदस्य सचिव पन्थका अनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै र स्पष्ट कानूनी तथा नीतिगत व्यवस्था नहुँदा अन्य सामान्य आयोजना सरहकै प्रक्रियामा गुज्रनुपर्ने बाध्यता छ, जसले गर्दा आयोजनाहरूको प्रगति सन्तोषजनक हुन सकेको छैन।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको
8: प्रोडक्टहरू
4: कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो। सदस्य सचिव पन्थका अनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै र स्पष्ट कानूनी तथा नीतिगत व्यवस्था नहुँदा अन्य सामान्य आयोजना सरहकै प्रक्रियामा गुज्रनु

0: अरूभन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन

0: नेपालको एकमात्र द्वितीय सेवा डिस्को स्टेशन खुशीको कनेक्शन यो हो हा संचार नेटवर्क समयको आवाज समयको आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 स्थित कुमरुङ खोलामा आएको बाढ़ीका कारण मोदी खोलाको बहाव बढ्दा पुल, होटल र सड़कमा ठूलो क्षति पुगेको छ। बाढ़ीले अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8-10 को सीमा स्थित स्याउली बजारमा रहेको दिलीप गुरूङको घर तथा होटल पूर्ण रूपमा बगाएको हो। बाढ़ीका कारण केमरुङ खोलामाथिको झुलुङ्गे पुल पनि बगेको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने उक्त पुल बगेसँगै नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़कको केही भाग मोदी खोलाले कटान गरेपछि सड़क सम्पर्क पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क अवरूद्ध भएपछि पर्यटकीय गाउँ घान्द्रुक घुम्न तथा अन्नपूर्ण आधार शिविर एबीसी पद यात्रामा गएका करिब 300 पर्यटक अलपत्र परेका छन्। पैदल यात्रा सम्भव भए पनि आफ्नै सवारी साधनमा गएका पर्यटकहरू घान्द्रुकमै रोकिएका छन्। घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरूङले साना सवारी साधन सञ्चालनका लागि वैकल्पिक मार्गको खोजी भइरहेको जानकारी दिनुभयो। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले घान्द्रुक तथा एबीसी पदमा पदयात्रामा गएका पर्यटकलाई सुरक्षित आवतजावत गराउन स्थानीय प्रशासन र प्राविधिक टोली स्याउली बजारमा खटिएको बताउनुभयो।
1: नेपाल बैंक लिमिटेडले इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। बैंकले आगामी साउन 1 गतेदेखि आफ्नो इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो। बैंकले एक सार्वजनिक सूचना जारी गर्दै ग्राहकहरूलाई डिजिटल बैंकिङ सेवाका लागि नयाँ बैंकिङ माध्यम प्रयोग गर्न आग्रह गरेको छ। हाल इन्टरनेट बैंकिङ मार्फत उपलब्ध हुँदै आएका अधिकांश सेवाहरू अब मोबाइल बैंकिङ एप तथा आधिकारिक डिजिटल लगइन प्लेटफर्म मार्फत सहज रूपमा प्रयोग गर्न सकिने व्यवस्था बैंकले गरेको जनाएको छ। बैंकका अनुसार डिजिटल सेवा थप सुरक्षित, आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले इन्टरनेट बैंकिङ सेवा बन्द गरी नयाँ प्रणालीमा सेवा केन्द्रित गरिएको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। इजरायलमा आगामी अक्टोबर 27 चुनाव हुने भएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको सरकारले 4 वर्ष संसदीय कार्यकाल पूरा गरेपछि निर्धारित समयमै चुनाव हुन लागेको हो। क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाव र भ्रष्टाचार सम्बन्धी मुद्दाबीच द टाइम्स अफ इजरायलले उक्त चुनाव हुन लागेको जनाएको हो। वर्तमान नेसेट अर्थात संसदको 4 वर्ष कार्यकाल जुलाई 17 समाप्त हुँदैछ। निर्धारित समयमै आम चुनाव हुन लागेकाले यो सन् 1988 यताकै पहिलो नियमित संसदीय निर्वाचन हुनेछ। सत्तारूढ़ गठबन्धनले संसदीय कार्यतालिका पूरा गरी संविधान अनुसार निर्वाचन गराउन आग्रह गरेपछि निर्वाचन नीति तय गरिएको हो। निर्वाचनमा सहभागी हुने राजनैतिक दलहरूले आफ्ना उम्मेद्वारहरूको अन्तिम सूची आगामी सेप्टेम्बर 7 भित्र बुझाइसक्नुपर्नेछ। सन् 2022 दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै पुनः सत्तामा फर्केका प्रधानमन्त्री नेतान्याहूले सन् 2023 अक्टोबरमा हमासले गरेको आक्रमणपछि तीव्र राजनैतिक दबाव सामना गरिरहनु भएको छ। वहाँ विरूद्ध सन् 2019 चलिरहेको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनवाई पनि जारी छ। उक्त मुद्दामा दोषी ठहरिए जेल सजाय हुन सक्ने अवस्था छ।
1: अब खेल समाचार। नेपाल क्रिकेट टोलीले आज जर्सीसँग पहिलो एक दिवसीय खेल खेल्दैछ। नेपाल र जर्सी बीचको खेल नेपाली समयअनुसार आज 4:15 बजेदेखि शुरू हुनेछ। नेपालले 18 वर्षपछि जर्सीको सामना गर्न लागेको हो। यसअघि नेपालले सन् 2008 जर्सीमा आयोजना भएको आईसीसी विश्व क्रिकेट लीग डिभिजन 5 जर्सीसँग खेलेको थियो। उक्त खेलमा नेपाल 6 विकेटले विजय भएको थियो। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजको

0: फेरि स्वरूप जर्सीसँग खेल्न लागेको हो। जर्सी विरूद्ध नेपालले अन्तिम खेल असार 31 गते खेल्नेछ। यो सिरिजपछि नेपाल नेदरल्याण्डस जानेछ। नेपाल नेदरल्याण्डस र नामिबिया सम्मिलित सिरिज जुलाई 21 शुरू हुँदैछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जेएनजी अभियन्ता अन्सारीलाई पक्रेको घटनामा मानव अधिकार आयोगमा उजुरी। विभिन्न संचार माध्यमका कार्यालयको गेटमै पार्किङ गरिएका शंकास्पद गाड़ी हटाइयो।
0: राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न सुझाव। राहदानी विभागद्वारा नयाँ प्रणाली मार्फत राहदानी वितरण शुरू।
1: कास्कीमा बाढ़ीले पुल र होटल बगाउँदा पदमार्ग र सड़क ठप्प। घानरूकमा पर्यटक पनि अलपत्र।
0: इजरायलमा नेतन्याहू सरकारको 4 वर्षे कार्यकाल सकिँदै आगामी अक्टोबर 27 चुनाव हुने।
1: र नेपाल एक दिवसीय क्रिकेटमा 18 वर्षपछि आज जर्सीसँग भेट्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाइ जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडी, दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15, दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15, दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावक अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
4: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हाल्देऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, कि बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, रिबाङ, चुडिखेत।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

रोल्पा आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यावसायिक तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दासो दाना छैन कहाँबाट ल्याउने हो भनेर चिउराले सुन्ने काम नहुन्न भने
2: बुनु जाऊ है दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9857 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडेखेत रोल्पा।

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर भुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतिनी जेउ बेला सुनो, फुरी कटास ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए जुनी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी, वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल भे लागिने सज, जिमी जिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख, जन धनी खेता छेती ताउजुगो खोकाई वन जङ्गल सज मेरा आदिवासी बानी एमएल एमएला सोतर पोतरालाई पार्जगेर हटाए
3: सलाई लाइट दर्स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा रेने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल गे भए
2: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्ने मेलै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो दिदी ओरे बने कोबाजे
3: नाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने ढालले च अनुगमन दिने व्यवस्था चाउसर्की दिए
2: गेछो छामेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गे जम्के लैजु अब नजिरे बनाए गेङ्गेल गे जम्के नलाए औले लायो के नाइए
3: वन जङ्गल जुलिसी घेङबारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमे ने चाउसो सहिरेकी खेले
2: वन जङ्गल मेला दिमाइए मेला
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
0: यति त राम्रो जिपे ल्याएर पास भयो, आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमटियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटी डिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदा।

0: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हातखिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9887819020 प्रशासन शाखा 9844900008 9868639047 लेखा शाखा 9847086320 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको,

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथी सर्च गरेर तपाईँले सामाजिक सञ्जाल फेसबुकबाट पनि कार्यक्रम लोकसारथीलाई सुन्न सक्नुहुन्छ। कार्यक्रम लोकसारथी विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै आइरहनु भएको छ। अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु। हामीलाई यति बेला प्रिया मगरले प्राविधिक साथ दिइरहनु भएको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भेंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिलाचार्यले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो स्काई 90.4 MHz तमघाज गल्मीबाट सुषमा मल्लले साथ दिइरहनु भएको छ। रेडियो छत्रभूमि 93.6 MHz पौधी अम्राई गल्मीबाट प्रकाश आचार्यले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छापसाङ्जाबाट कृष्ण बस्यालले साथ दिइरहनु भएको छ। रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गोडिया भरले साथ दिइरहनु भएको छ। रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट साथ मिलिराखेको छ। प्राविधिक साथी तिलु राणा भट्टराईको रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट गोडिया भर सामुदायिक रेडियो दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चेडाई, रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट नम्रता नेपालीले साथ दिइरहनु भएको छ। रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठले साथ दिइरहनु भएको छ भने हामीलाई रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलपरासीबाट दुर्गा पौडेल, रेडियो फेमस एफएम 94.3 MHz कवलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्च कोशीपारीबाट नकुल घरती, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz विनुमाया राई रूकुम पश्चिम चौरजहारीमा, रेडियो आफ्नो एफएम 90.4 MHz मनिषा डागी, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो मेनस्याम एफएम 103.4 MHz तेराथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो झन्कार 97.5 MHz बाट अनिता रसाइली अनु, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भए, रेडियो आफ्नो एफएम 90.4 MHz बाट मनिषा डागी, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो मेनस्याम एफएम 103.4 MHz

यसैक्रममा रेडियो प्रभु 102.3 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। यसैक्रममा रेडियो हामीलाई भरोसा 104.9 MHz दाङगोराईबाट साथ मिलिराखेको छ। स्टोरी पुनको भने रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट गोरख डागी रेडियो मानसरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीमा हामी छौं। रेडियो मुर्के चुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म सुन्दै आइरहनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराए 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। तपाईँले फोन डायल गर्नुभयो भने हामी तपाईँसँग आज अन्ताक्षरी खेल्नेछौ। लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। र कार्यक्रमको नियमको बारेमा तपाईँलाई जानकारी गराउनु पर्दा, पहिलो कुरा, कार्यक्रम तपाईँले सुनेर बुझेर मात्रै फोन डायल गर्नुहोला। कार्यक्रमको बारेमा जानकारी लिएर मात्रै फोन डायल गर्नुहोला। हिजो एक दुईजना साथीहरूले आफ्नो अपेक्षा राख्ने बेलामा पनि भर्खरै सुनेको हुन्छ अनि फोन लगाएको हुन्छ अनि तपाईँले फोन काटिदिनुहुन्छ भन्ने जुन कुरा गर्नुभएको छ, त्यो यो कार्यक्रममा अन्य कार्यक्रममा त्यो तपाईँले भनेको लागू होला। तर यो कार्यक्रममा यो कार्यक्रमको आफ्नै नियम छ, आफ्नै कार्यक्रमको सञ्चालनको पद्धति छ। त्यो पद्धतिभित्र तपाईँले भन्नुभएको कुरा किन पर्दैन भने कार्यक्रम सुनिसकेपछि कार्यक्रमको बारेमा बुझ्नु तपाईँको पनि दायित्व हो। हामीले अधिकार खोज्दै गर्दाखेरि आफ्नो कर्तव्यलाई पनि बिर्सनु हुँदैन है। तसर्थ तपाईँले आफ्नो तपाईँलाई कार्यक्रममा सहभागिता जनाउन पाउनु तपाईँको अधिकार अन्तर्गत पर्छ भने कार्यक्रमलाई बुझेर सुन्नु तपाईँको कर्तव्य अन्तर्गत पर्छ। त्यसैले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा हुन्। हामी सबैले यसलाई पालना गर्नुपर्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रम सुनेर बुझेर सहभागिता जनाउनु भयो भने तपाईँ आफ्नै लागि राम्रो हुन्छ, हाम्रो लागि होइन। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 98 68 39 40 मा फोन डायल गर्नुहोला। कार्यक्रमलाई सुनेर बुझेर फोन डायल गर्नुहोला। र आज लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्नेछौ। पहिलो साथीले जुनसुकै अक्षरबाट लोकविधाका गीत गाउनु होला भने त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुपर्ने हुन्छ है। यो कुरा म तपाईँलाई जानकारी गराए। फटाफट फोन डायल गर्नुहोला। 98 68 39 40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। र गीत थेगोबाट शुरू गरेर एक टुक्का पूरा गाउनुहोला। यो कुरा पनि म तपाईँलाई जानकारी गराए। 98 644 17 298 मा तपाईँले म्यासेज पनि गर्न सक्नुहुन्छ। 98 644 17 298 मा म्यासेज गरेर कार्यक्रममा भनौँ न सहभागिता म्यासेजको माध्यमबाट पनि गर्न सक्नुहुन्छ। यसरी कार्यक्रम सुन्ने साथीहरूलाई जसलाई कार्यक्रममा भनौँ न सुनेर मात्रै साथ दिनुहुन्छ ती साथीहरूले म्यासेज गर्नुहुन्छ। फोन गर्न चाहने साथीहरूले 98 68 60 39 40 को नम्बरमा फोन डायल गर्नुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोकभाका राख्छौ। मैले त्यहाँ पूर्वेली लोकभाका सर्वप्रथम हामी राख्छौ। धेरैजना साथीहरूले पूर्वेली लोकभाका बजेन भन्नुभयो होइन। तसर्थ हामी पाएसम्म जानकारी भएसम्म हामी कुनै पनि भाकालाई छुटाउने काम चाहिँ गर्दैनौ है। सकेसम्म हामी समावेश गरेकै हुन्छौ। र तथापि तपाईँको अपेक्षाको लागि धन्यवाद। पूर्वेली लोकभाकाहरू पनि हामी क्रमशः बजाउँदै जानेछौ। सबै भेगका लोकभाकाहरू बजाउँदै जानेछौ भन्दै यो गीत तपाईँको लागि राख्छौ। गीतपछि फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: किसानी दाईको हालो रजुवा, विष्णु खत्री र बिमा कुमारी दुराको आवाजमा रहेको गीत राखिसकेका छौ। मैले पूर्वेली गीत भनेको थिएँ, तर शनिबारको गीत हाम्रो प्राविधिक मित्रले बजाउनु भएछ। आज पठाएको गीत अब यसपछि बजाउनु हुनेछ जस्तो लाग्यो मलाई। 9868309440 फोन गर्नुहोला। पहिलो साथीले जुन सुकै अक्षरबाट पनि गीत गाउन पाउनुहुन्छ भने त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुहोला। यति बेला पहिलो साथी नमस्कार हजुर, नमस्कार हजुर, हेलो। प्राविधिक मित्र साथीको आगमन भएको छ कि छैन? 9868309440 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट?
1: रुमान
0: कुमार अर्घेखाँचीबाट बोल्दै हुनुहुन्छ होइन? के छ रुमानजी खबर तपाईँको? अनि यति बेला के गर्दै हुनुहुन्छ? बाख्रा चराउँदै प्रोग्राम सुन्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ आज। के छ, कुन गीत गाउनुहुन्छ? तपाईँ त पहिलो साथी हुनुहुन्छ कि अरे होइन? हुन्छ, थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला, लगाउनुहोस्।
1: मुक्ति पाइन्छ भनिन्छ, तिमी पाछ गरिया माया बढाउँ भनिराख्छु बारम्बार मैले नि, म त तिम्रै मान्छे हो जहिले नि, पिपलुलाई जान चढाउँ शनि दशा लागे नि, मुक्ति पाइन्छ भनिन्छ।
0: यो फोन हामी काट्न बाध्य भयौँ। पबाट थेगोबाट सुरु गर्नुहोस् भनेको छु मैले, भावबाट सुरु गर्नु भएको छ। अब यस्तै यस्तै गर्दा हो हामीले चाहिँ तपाईँहरूको फोन काट्नुपर्ने। मैले जबकि उहाँलाई उहाँ आइसकेपछि मैले भनेको छु गीत थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला, तर उहाँले थेगोबाट होइन गीतको भावबाट सुरु गर्नु भएको छ। अब यसलाई हामीले मान्ने कि नमान्ने भन्ने कुरा आउँछ है। नियम नै हो, कुनै पनि खेल खेल्ने बेलामा, कुनै पनि खेल खेल्दै गर्दाखेरि तपाईँ पनि फुटबल अथवा भलिबल खेल अथवा क्रिकेटमै तपाईँले चाहिँ आउट हुनुभयो अथवा कुनै कारणवश बाहिरिनु भयो भने तपाईँलाई पनि बाहिरै निकाल्ने हो कि होइन? त्यो कारणले गर्दाखेरि अन्ताक्षरी भनेको एउटा खेल जस्तै हो। त्यो खेलमा तपाईँहरू भनौँ न चिप्लिनु भयो भने तपाईँ स्वतः आउट अर्थात बाहिरिनु हुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। अर्को साथी हुनुहुन्छ, कृपया थेगोबाट सुरु गर्नुहोस् भन्दै गर्दाखेरि थेगोबाटै सुरु गर्नुहोस्। गीतको भावबाट अगाडि पछाडिबाट सुरु गर्न पाइँदैन है, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट?
2: म सुनिल बिसी, उदयपुरबाट।
0: उदयपुरबाट सुनिल बिसी, के छ सुनिलजी खबर तपाईँको?
2: मेरो ठिकै छ दाइ, पानी परिरहेछ, प्रोग्राम सुन्दै बसिरहेछ है।
0: कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ होइन?
2: हजुर।
0: अनि कुन रेडियोबाट सुन्नुभयो?
2: मैले आफ्नो एफएम 104.8 MHz,
0: आफ्नो एफएम 104.8 MHz कार्यक्रम सुन्दै हुनुहुन्छ होइन दा?
2: हजुर हजुर।
0: ल, आजको कार्यक्रम कस्तो लागिराखेको छ तपाईँलाई?
2: हजुर एकदम राम्रो, रमाइलो
0: होइन, के भन्नु छ?
2: हजुर प्राय दाईहरूले राम्रो राम्रै कार्यक्रमहरू लिएर आइरहनु भएको छ, खासै त्यस्तो खोट लाउनु पर्ने खासै त्यस्तो छैन, नहोस्
0: तर नियम अनुसार त चल्नु पर्यो हामी पनि तपाईँ पनि होइन?
2: हजुर हजुर हजुर एकदम, त्यो त पर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अब नियम अनुसार कतिपय साथीहरू आइदिनुहुन्न, सहभागिता हुनुहुन्न, त्यसपछि हामी त बाहिर भनौँ न पठाउनै पर्ने हुन्छ होइन?
2: हजुर, अब जे पनि त्यही हो नि, अब आफ्नो नियमअनुसार चलेन भनेदेखि अब अब कोही कोही अब अन्जानमै पनि त्यस्तो हुनुहुन्छ, कोही चाहिँ अब त्यस्तै उसले पनि आउनुहुन्छ होइन, बुझेर आउनु होला भन्छ।
0: त्यही त, हुन्छ, आज कुन गीत गाउनुहुन्छ?
2: हुन्छ, म एउटा गाउँछु नि है।
0: ओके, हुन्छ, थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला, तपाईँलाई पनि मैले भने है त।
2: ए हवस्, हुन्छ, म प्रयास गर्छु।
0: ल गर्नुहोस्।
2: रातो टीका देउतालाई पुजेसी माया मिठो जिन्दगी पुजेसी डालीको फुल नहल्लाउ
0: ला उहाँले पनि नियम पूरा गर्न सक्नु भएन यसको थिएको भनेको डालीको फूल नहल्लाउ हल्ला एसी झर्छ भनेर सुरु गर्नु भएको भए असाध्यै राम्रो हुन्थ्यो मैले के भनेको छु तपाईँहरूलाई थिएकोबाट सुरु गर्नुहोस् एक टुक्का पूरा गाउनुहोस् भनेको छु है पहिला थिएकोबाट सुरु गर्नु पर्यो जस्तै तपाईँले यही गीतलाई गाउनु पर्यो भने डालीको फूल नहल्लाउ हल्ला एसी झर्छबाट सुरु गरेर त्यो थिएकोमा गाइने पूरा टुक्का गाएर अनि बल्ल रातो टीका देउतालाई पुजेसी भनेर यसरी टुक्का सुरु गर्ने हो है यति भनेपछि तपाईँले सायद बुझ्नु भयो होला होइन मैले बुझाइदिएको छु ठेगोबाट सुरु गरेर एक टुक्का पूरा गाउनुहोला म तपाईँलाई आग्रह गर्छु 98-644-17-298 म्यासेज गर्नुहोला 98-68-60-39-40 फोन गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट अञ्जना सुनार के छ अञ्जनाजी खबर तपाईँको हाम्रो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ यति बेला यति बेला बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन ल आज कुन गीत गाउनुहुन्छ ल ठेगोबाट सुरु गर्नुहोला एक टुक्का पूरा गाउनुहोला सुरु
3: गर्नुहोस् उनलाई माया गरेको

0: राखे अन्याय नै गरे फुललाई माया गरेको ओइले घर जुनलाई माया गरेको बाँधो भित्र छर्यो फुललाई माया गरेको रुँदै हिँड्न पर्यो फुललाई माया गरेको ओइले घर जुनलाई माया गरेको बादल भित्र उनलाई माया गरेको रुँदै हिँड्न पर्यो उनलाई माया गरेको रुँदै हिँड्न पर्यो यति नै
1: उनलाई माया गरेको रुँदै हिँड्नु पर्यो होइन हुन्छ कार्यक्रममा आउनुभयो अब य अक्षरबाट अब आउने साथीले गीत गाउनु पर्यो होइन त ठिक छ अब य अक्षरबाट अब आउने साथीले गीत गाउनुहुनेछ भन्दै अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा अञ्जना उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला अब य अक्षरबाट गीत गाउनका लागि आउनुहोला म तपाईँलाई आग्रह गर्छु हामीलाई केशरी राणाले म्यासेज गर्नु भएको छ उहाँले भन्नुहुन्छ म पनि कार्यक्रम सुन्दैछु दाई असाध्यै राम्रो छ भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ केशरी राणालाई भनौँ न म्यासेज गर्नु भएकोमा अब अर्को साथी हुनुहुन्छ य अक्षरबाट गीत गाउनको लागि भन्दै थिए तर उहाँको फोन डिस्कनेक्ट भइसकेको कुरा हामीलाई जानकारी प्राप्त भएको छ ब्याकग्राउन्ड टोन हल्का चाहिँ बजाइराख्नु होला है प्राविधिक मित्रहरू यति बेला अनि फटाफट फोन डायल गर्नुहोला 9868309440 फोन आएको संकेत बत्ती बालेर दिनुहोला यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सदीक्षा तामाङ के छ सदीक्षा हालखबर यति बेला के गर्दै हुनुहुन्छ नि
2: कार्यक्रम सुन्दै बसिरहेको
1: कुन रेडियोबाट सुन्नुभयो
2: लालीगुराँस रेडियो लालीगुराँसबाट
1: ए हिजो तपाईँले फोन गर्नुभएको थियो कि नै अपेक्षा राख्नेमा
2: छैन
1: के छ तपाईँको अपेक्षा कार्यक्रम प्रति भन्नु त
2: कार्यक्रम प्रति अब के भन्ने साथीहरूले प्रोग्राम कार्यक्रम नसुनिकन फोन गर्नुहुन्छ कार्यक्रमको थाहा नभइकन होइन अनि कार्यक्रम सुनेर फोन गरिदिनु होला कार्यक्रमको नियम अनुसार फोन गर्नुहोला भन्न चाहन्छु है
1: अब हेर्नुहोस् त हामीले दुईजना साथीलाई जानकारी दिँदा दिँदै पनि उहाँहरू नियम अनुसार सहभागी हुन सक्नु भएन यसमा त हाम्रो के लाग्छ र होइन र
2: हजुर हो
1: हुन्छ कार्यक्रममा आउनु भएको छ कुन अक्षर परेको छ जानकारी छ नि
2: याबाट होइन
1: हुन्छ याबाट गीत गाउनुहोस्
2: हुन्छ यो चोखो माया मर्दैन

0: तरनु है माटी कै छ आत्मा क्या गरनु है यो तको माया मर्दैन तिम्रो अनन्त रागले मुटु भरी लेख्या छ ज्योतिषीले सिनामा हेर्नु पर्दैन तिम्रो नाम त रागले मुटु भरी लेख्या छ ज्योतिषीले सिनामा हेर्नु पर्दैन यति नै
1: तिम्रो नाम त चिनामा मुठभरि लेख्या छ होइन ज्योतिषीले चिनामा हेर्नु पर्दैन होइन त त्यही त नि गीतले यस्तै भन्यो होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनुहोला न अक्षर पार्नु भएको छ अब रातिको लागि अहिलेको लागि विदा गर्छौ नमस्ते
0: नमस्ते
1: अब तपाईँ न अक्षरबाट गीत सोच्दै गर्नुहोला हामी पनि एउटा गीत राख्छौ गीत सोचे तपाईँको माझमा फेरि आउनेछौ तबसम्मका लागि यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत गर्छु कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज अन्ताक्षरीको खेल खेलिराखेका छौं। तपाईँले फोन डायल गर्नुहोला 9868 60 39 40 मा। व्याकरण टोन बजे छैन है प्राविधिक मित्रहरू, व्याकरण टोन त नरोकिदिनु न, व्याकरण टोन त बजाइराख्नुपर्छ है। 9868 60 39 40 मा यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु भन्दै थिए, फोन आएको छैन, नबाट गीत गाउनको लागि आउनुहोला। त्यति जेल म म्यासेज लिन्छु, म्यासेज धेरै साथीहरूले म्यासेज पनि गर्नुभएको छ, म्यासेज पनि लिनु पर्यो क्या अरे। यति बेला म्यासेज आएको छ, उहाँले लेख्नुहुन्छ, म पनि सुनिरहेको छु, अमर बहादुर बुढा मगर छेडाघाट नगरपालिका वन नम्बर 4 बाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अमर बहादुर बुढा मगरलाई। यसै गरी अर्को म्यासेज लेख्नु भएको छ उहाँले, फगामबाट वीर बहादुर सुन्दैछु, कार्यक्रम असाध्यै राम्रो रमाइलो लाग्छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा नमस्कार, म अर्घखाँचीबाट प्रकाश कुँवर, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज छ हामीलाई लेख्नु भएको छ, उहाँले तेलाथुमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, कल्पना तामाङले म्यासेज गर्नुभएको हो, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नुहुन्छ, कल्पना राई खोटाङबाट हो, कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो छ कार्यक्रम भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज रहेको छ हामीसँग, सुनसहरीबाट सुषमा मगर हो, रमाइलो छ कार्यक्रम, म पनि सुन्दैछु भन्नुभएको छ, नबाट गीत गाउनको लागि साथी आउनु भएको छ। नमस्कार हजुर।
1: हजुर दाजु
0: नमस्ते। नमस्ते, बोल्नुभयो कहाँबाट?
1: बागलुङदेखि शर्मिला परियार।
0: शर्मिला परियार बागलुङ कुन ठाउँबाट? हजुर
1: बगतुङ डाँडा।
0: अनि के गर्दै हुनुहुन्छ यति बेला बागलुङमा शर्मिलाले?
1: यतिखेर कार्यक्रम सुन्दै बसिरहेको भन्नुपर्छ।
0: कार्यक्रम सुन्दै बस्दै गरिरहनु भएको छ होइन?
1: हजुर हजुर।
0: लाज कुन गीत गाउनुहुन्छ, कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई? अनि ठेकोबाट सुरु गर्नुपर्छ, अनि बल्ल एक टुक्का पुरा गाउनुपर्छ है त? हुन्छ ल, सुरु गर्नुहोस्।
1: नपठाऊ हे मायामा दोरी दोरी सुगन्ध मनको कसुरी किन कहाँ पन्छ।
0: कबाट आउने गीतलाई नबाट गाइदिनु भयो शर्मिला परियार आउनु भएको थियो, नबढाउ है मायामा दूरी, यो त टुक्क भयो, किन कहाँ पाइन्छ र माया हजार हजारमा, यस्तै यस्तै गीत छ, यो किन कहाँ पाइन्छ हो, यो ठाउँबाट गाउनु भएको भए मिल्थ्यो, तर कबाट परेको भए है, नबाट त नबाटै गाउनु पर्यो नि। 9868 60 39 40 मा फोन गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। नबाट गीत गाउनुहोला, नबाट थुप्रै गीतहरू छन् होइन, तर ठिकोबाटै शुरू गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला, म तपाईँलाई आग्रह गर्छु। 9868 60 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। के छ साथी हुनुहुन्छ? हुनुहुन्न भन्नुभएको छ, नबाट गीत गाउनको लागि फटाफट फोन डायल गर्नुहोला, 9868 60 39 40 मा फोन डायल गर्नुहोला, ठिकोबाट शुरू गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला, म तपाईँलाई आग्रह गर्छु। फटाफट फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, नमस्कार हजुर भन्दै फोन काटिदिनुभयो। केही छैन, पालो तपाईँको हो, अब तपाईँको फोन लाग्न सक्छ, फोन हान्नुभयो भने नवाचक गीत गाउनको लागि आउनुहोला। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? नाम के भन्नुभयो? तपाईँको आवाज सानो आयो हजुर। के विश्वकर्मा भन्नुभयो? तपाईँको आवाज आएन हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, साथीको आवाज आएन हामीसँग, के गर्ने? उहाँको मोबाइलमा समस्या हो अथवा लाउड स्पिकर गरेर बोल्नु भयो त्यो हामीलाई जानकारी भएन, तर लाउड स्पिकर सही नगरिदिनुहोला, एयरफोनको प्रयोग पनि नगरिदिनुहोला। त्यसो गर्नुभयो भने तपाईँ र म बोलेको आवाज हामी राम्रोसँग सुन्न सक्छौं। यो कुरा म तपाईँलाई जानकारी गराए। 9868-6040-40 अर्को सहभागी नमस्कार हजुर।
2: नमस्कार दादा,
0: को बोल्नुभयो कहाँबाट?
2: म गोर्खा हजुरकोटबाट मुना घिमिरे कान्छी भन्नुपर्छ।
0: गोर्खा हजुरकोटबाट मुना घिमिरे कान्छी बोल्दै हुनुहुन्छ होइन?
2: हजुर हजुर।
0: के छ मुनाजी हाल खबर तपाईँको?
2: सबै ठिकै छ, हाम्रोतिर यतातिर त रोपाई सुरु हुँदैछ, पानी परिरहेको अवस्था छ भन्नुपर्छ है।
0: ला कुन रेडियोबाट हामीलाई सुन्नु भयो?
2: मैले बन्दीपुर रेकनबाट।
0: लाज गीत गाउनुहुन्छ, कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई होइन?
2: थाहा छ, न अक्षर परेको छ होइन र?
0: ल न अक्षरबाट गीत गाउनुहोस्।

Yeah, we need

0: यति भन्नुपर्छ है
1: तिम्रै यादले बिच आयो होइन हुन्छ अब आउने साथीले य अक्षरबाट गीत गाउनु पर्यो होइन त
0: हजुर हजुर
1: हुन्छ फेरि फेरि आउनु होला अहिलेको लागि विदाय गर्छौ नमस्ते
0: नमस्कार
1: टेलिफोन सम्पर्कमा मुना घिमिरे आउनु भएको थियो गोर्खा अजुरकोटबाट उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो य अक्षरबाट गीत गाउनका लागि आउनु होला 9868309440 को नम्बरमा फोन गर्नुहोला 9864472998 मा म्यासेज गर्नुहोला एकजना साथीको कल लिन्छौ त्यसपछि तपाईसँग हामी म्यासेज पनि लिन्छौ यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको पनि फोन काटिएको छ तपाईले फोन डायल गरिसकेपछि कार्यक्रमतिरै ध्यान केन्द्रित गरिदिनु भयो भने सायद तपाईँको फोन काटिँदैन यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर
2: नमस्कार हजुर
1: को बोल्नुभयो कहाँबाट
2: म बागलुङदेखि सागर छेत्री
1: सागर छेत्री बागलुङ कुन ठाउँबाट हजुर
2: बडीघाट गाउँपालिकादेखि
1: ल बडीघाट गाउँपालिकाबाट बोल्नुभयो अनि के छ हाल खबर तपाईँको
2: ठिकै छ पानी परेको छ त्यही भन्नुपर्छ
1: अनि यतातिर पनि घाम लागिराखेको थियो के अरे अघि म अहिले स्टुडियोमा छु पानी परेको छ कि घाम लागेको छ अहिले केही थाहा हुन्न मलाई होइन
2: हजुर हजुर
1: अनि कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट सुन्नुभयो बागलुङमा रेडियो स्काईबाट सुन्नुभयो आज कुन अक्षर परेको छ थाहा छ कि छैन तपाईँलाई एकदमै य अक्षर परेको छ थेगोबाट सुरु गर्नुहोला एक टुक्का पुरा गाउनुहोला है त
2: हजुर हजुर
1: ल त सुरु गर्नुहोस्
2: हजुर यसै छ मन मेरो धमिलो धमिलो मन मिसाउ अमिलो यसै छ मन मेरो धमिलो धमिलो मन मिसाउ अमिलो कहिले जान्न सको र करिमाको यो खेल
1: टुक्का आएन होइन
2: हजुर हजुर
1: त्यही त के भन्नु ए सम्झिनु भएको थियो ठिक छ अब अन्यान्य बसाईमा आउने बेलामा टुक्का सहित गाउने गरी आउनु होला आजलाई हामी तपाईलाई अब भनौँ न समावेश अब अन्ताक्षरी कार्यक्रममा नियम अनुसार पूरा गर्नु भएन क्या अरे होइन थाहै सकियो अरे तपाईँलाई होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनुहोला अहिलेको लागि विदा गर्छौ है त नमस्ते सागर छेत्री आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440मा फोन गर्नुहोला य अक्षर परेको छ तपाईँलाई य अक्षरबाट गीत गाउनका लागि फोन गर्नुहोला हामीलाई यति बेला फोन आएको छ कि छैन ए छ भन्नुभएको छ नमस्कार हजुर नमस्कार हजुर
3: नमस्कार
1: को बोल्नुभयो कहाँबाट
3: म देवघाटबाट भूपेन्द्र खनाल बोलेको
1: भूपेन्द्र खनाल देवघाट कुन ठाउँबाट हजुर
3: देवघाट म देवघाटबाटै भनौँ
1: ए पाँच नम्बर ए देवघाट पाँच नम्बर टाउनसुकबाट बोल्नुभयो कि यता कुन कुन के छ नि महेश आश्रमतिरबाट बोल्नुभयो कि गलेश्वरबाट बोल्नुभयो कि भन्ने हो कि ए टाउनसुकबाट बोल्नुभयो होइन आज कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रमको बारेमा जानकारी छ नि अलिअलि छ आज कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई ल यबाट लोकविधाको गीत गाउनुहोला थेगोबाट सुरु गर्नुहोला एक टुक्का पुरा गाउनुहोला है त हुन्छ सुरु
3: गर्नुहोस्
1: मैले चलचित्रको गीत भनेको छैन लोकविधाको गीत गाउनुहोला थेगोबाट सुरु गर्नुहोला एक टुक्का पुरा गाउनुहोला भन्दा भन्दै अब चलचित्रको गीत गाउनुहुन्छ भने त हाम्रो भन्नु त के नै छ र हजुर, होइन? हामी त नियमपूर्वक गाउनु भए सहभागी समावेश गराउने हो, नभए त बाहिर पठाउने हो, हाम्रो काममै त्यही हो, होइन? त्यो कारणले गर्दाखेरि अब म्यासेज लिन्छु। म्यासेज आएको छ, तीनवटा म्यासेज मलाई प्राप्त भएको छ, कार्यक्रम सुनेर हामीलाई पठाउनु भएको छ। म्यासेजमा लेख्नु भएको छ, रमिता बिसी हो, कार्यक्रम धेरै राम्रो छ, म पनि कार्यक्रम सुन्दैछु गंगादीपबाट भनेर म्यासेज गर्नु भएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ रमिता बिसीलाई। संजीव लिम्बू हो, तेराथुमबाट कार्यक्रम सुन्दैछु। ए सन्दीप मबुहाम भन्नुभएको छ, तेराथुमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज हामीलाई प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ, राकेश खनाल तेराथुमबाट हो, रेडियो मेन्स्याम एफएमबाट कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र अब के छ साथी हुनुहुन्छ हुनुहुन्छ, नमस्कार हजुर।
4: नमस्ते,
1: को बोल्नुभयो कहाँबाट? बिन्दु कुवार बोल्दै हुनुहुन्छ, के छ बिन्दुजी हाल खबर तपाईँको?
4: एकदमै ठिक ठाक छु भाइ, हजुरलाई कस्तो छ? मेरोमा ब्यालेन्स अत्यन्तै कम छ, म गीत गाउँछ।
1: लगाउनुहोस् ल, मलाई पनि ठिक छ, गाउनुहोस्।
4: इसाई छानी रे माया यो संसार को रीता हैन छैन बन्दिन पीर पीरा कै हो तिमी गीता फुल हो माया यो संसार होइन छैन बन्दिन
1: उहाँले गीत त राम्रै गाउनु भएको हो होइन, तर के गर्नुभयो भन्दाखेरि यो संसारको रीता हो यो गीतको थेगो, अनि उहाँले चाहिँ बीचबाट यस्तै छ निर्माया अझ यसले थाहा पाउँदैन कि भनेर टुक्का गाउनुभयो, टुक्का गाइसकेपछि यो संसारको रीता भनेपछि फोन काटिन्छ कि भनेर फेरि यस्तै छ निर्माया यो संसारको रीता भनिदिनुभयो कि, यसरी झुक्काउने काम त नगर्नु न हो, हाम्रो नियमित मित्र नै हुनुहुन्छ बिन्दु कुवरजी, होइन? यसरी झुकाउनु त हुँदैन पो, होइन? झुकाउनु भयो भने त पाप लाग्छ, होइन? त्यस्तो पाप त नगर्नु नगर्नु होला भन्छु। यति बेला अर्को साथी, नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो कहाँबाट? सरिता राई, के छ सरिताजी हाल खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ, के गर्दै हुनुहुन्छ यति बेला उदयपुरमा? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ, कुन अक्षर परेको छ? ल यबाटै गाउन पाउनुहुन्छ।

0: छुट्ने कुरा नगर निर्माया, तिमी छौरा यो मुटुको डुकडुकी चल्छ होइन, यादै यादमा तन मन जल्छ होइन, छोड्नुभयो हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँका लागि खुल्ला गरेका छौ, फोन डायल गर्नुहोला नम्बर तपाईँका लागि। म्यासेज आएको छ एउटा होइन, म म्यासेज लिन्छु, अब कार्यक्रमको अन्तिम अन्तिमतिर पनि छौ, विदा हुने बेलामा बल्ल मात्रै गीत बजाउला भन्ने कुरा भयो क्यारे होइन, र हामीलाई म्यासेज गर्नु भएको छ, उहाँले लेख्नुहुन्छ, नमस्कार दादा, म रितम पुलामी रेडियो बन्दीपुरबाट कार्यक्रम सुन्दैछु, देवघाट गाउँपालिका वार्ड नम्बर 2 कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ रितम पुलामीलाई, कार्यक्रममा सहभागिता म्यासेजको माध्यमबाट हुनुभएकोमा म्यासेज गर्नुहोस्, तपाईँको म्यासेज पनि वाचन गर्नेछु 9864419844172928 मा। अर्को म्यासेज प्राप्त भएको छ, म्यासेजमा लेख्नु भएको छ, सानु लामा हो तेराथुमबाट, म पनि कार्यक्रम सुन्दैछु, जो जो लामा छ तपाईँलाई पनि जो जो लप्पा कार्यक्रम सुन्दै रहनु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्छु तेराथुमबाट सानु लामालाई। अब तपाईँ पनि फोन गर्न सक्नुहुन्छ छ अक्षर भाषा गीत गाउनका लागि। अर्को साथी हुनुहुन्छ, के छ हुनुहुन्छ हुनुहुन्छ, नमस्कार हजुर,
1: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
1: जीवन सांकेतिक मगर,
0: जीवन सांकेतिक मगर, के छ जीवनजी खबर तपाईँको? एकदम सन्चै छौ, के गर्दै हुनुहुन्छ यति बेला?
1: यति बेला बाटोमा हेर्दै, हजुर हाम्रो कार्यक्रम सुन्दै भन्नुपर्छ,
0: बाटोमा हेर्दै कार्यक्रम सुन्दै हुनुहुन्छ होइन,
1: हजुर,
0: कुन अक्षर परेको छ तपाईँलाई जानकारी होला क्यारे?
1: जानकारी छ, छ अक्षर परेको छ,
0: ल छ अक्षर बाट गीत गाउनुहोस्,
1: हजुर म सुरु गर्छु,
2: न्यौरेर हात मार्यो माल कानमा फुल सिउरेर, छमछम नाचिदिउ न्यौरेर हात मार्यो माल कानमा फुल सिउरेर, आज र मैले घाँसै र काटे सुना माया बनाइको सिलाउनी, नाउनु गएको नाउँमै भाका सुना माया कसरी मिलाउने, थम थम नाचिदिउरेर हात मारु माल कानमा फुल सिउरेर,
0: छम छम नाचिदेउ निउरेर हातमा रुमाल कानमा फुल सिउरेर होइन,
1: हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरि आउनुहोला, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते,
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा अब हाम्रो स्टुडियोको घडीमा यति बेला 52 मिनट गइसकेको रहेछ होइन, अब म केही म्यासेज लिन्छु, अब फोन त म लिन्न है, फोन म लिन्न, म्यासेज मात्रै लिन्छु, 3 म्यासेज आएको छ, अब 6 न्युरे र बाट हो क्यारे, र बाट कुन गीत आउँछ त, र बाट रुमाल धुप रानी बनैमा भन्ने गीत बजाउन खोज्नु भएको रहेछ हाम्रो प्राविधिक मित्रले होइन, त्यही गीत हो, ल रानी बनैमा, ल ठिक छ, यही गीत रहेछ, आयुषा गौतम लगायतका कलाकार साथीहरूको, खेमसेन्चुरी आयुषा गौतम लगायतका कलाकार साथीहरूको, यही गीत छोड्ने

0: छौ र अब म्यासेज लिन्छु म, चारवटा म्यासेज मलाई प्राप्त भएको छ र चारवटा उहाँले लेख्नुहुन्छ आराय रिया विष्टा गुल्मी बाचा कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज हामीलाई छ, उहाँले लेख्नुहुन्छ जुना मगर हो सुनसहरी बाचा कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो लाग्छ कार्यक्रम भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। बनिसारा बिसी हो र नगरपालिका दश बाचा कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा कृष्ण घरती रोल्पा बाचा कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो छ कार्यक्रम, सबैलाई सम्झिएको छु भन्नुभएको छ। अब कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो, सहभागिता जनाउनुभयो, कतिपय साथीहरूले नियमपूर्वक नै खेल खेल्नुभयो, कतिपय साथीहरू सक्नु भएन, होइन निराश नहुनुहोला, प्रयास जारी राख्नुहोला। कार्यक्रमलाई राम्रोसँग बुझ्नुभयो भने, त्यही अनुसारको कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो भने तपाईँ सक्नुहुन्छ, नसक्ने होइन भन्दै आजको लागि सुझाव सल्लाह वा प्रतिक्रिया तपाईँको अपेक्षा छन् भने 9864172998 फोन गरेर तपाईँले राख्न सक्नुहुन्छ। 9864172998 फोन गरेर राख्नुहोला भन्दै लौ त आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दभावहरू व्यक्त गर्छु र हाम्रो प्राविधिक मित्र प्रिया मगर, रेडियो जलजलाका मित्रलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दै म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।
1: पछि नलाग्नु है, ढुङ्गा ल्याइदिन्छु म त।
2: खानी देउन मायाको छेरकाले, पानी खोज्दै आइपुग्यो।

0: जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
1: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
0: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
1: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
0: सस्तो र गुणस्तरीय

0: गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
0: के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैत हुन्छ
1: ए हो र बाबु यो कहानी छ र बाबु यसका सेवा सुविधाहरू के छन्
0: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने चरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिल्नेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123
0: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना झुङ बेला खेमरिदे गरम ओगोतिरी जेउ बेला सुनो भुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र चखेत जस खेम्नादे वातावरण मिलेने लखेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिएने सुनो नाखार नामे ल भे लागिने सज जिनी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल सज मेरा आदिवरी बानी एमएल एमए ओछो छानेला दिउँसोकर पोतोरालाई पार जगेर हटाए
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा ढेने पोल घेने या इतौ चिजर रहे वन जङ्गल याद के भए
2: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्ने मेलै चाउँछु सहीदेखि खेनाले वन जङ्गलले ओछो छान्ने दाइके बारीको चुरोट विधि ओरेको नै कोबाजे अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन।

0: आत्रोपको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हर्जिकिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
1: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, चिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटिएको घरमा तुलसीपुर दाङ,
2: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 9857821105,
2: 9479802,
3: 9805982605,
2: र 9810939940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच।

0: बाल बालिकामा देखिने चिड़चिड़ापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर 98578443173, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: डाङ बाथरोम एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पढाइ हुने संकाय र विषयहरू, शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभ आरम्भ, विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि, कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट। दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129903.4 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
3: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र शारीरिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
2: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
4: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
2: 98601890020, प्रशासन शाखा 98449000008, 98683690 40, लेखा शाखा 98746-32-60, कार्यालय टेलिफोन नंबर 086-440-367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव, रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
6: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
7: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
6: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
6: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
2: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9847851234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
6: एसी त राम्रो जीपे ल्याएर पास भयो, आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला,
8: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न,
6: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ,
8: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि, सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ, विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या,
6: ए हो र अब म त्यही जान्छु आईटी पढ्नका लागि।
8: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल, लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
6: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
8: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
6: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857842011,
8: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
9: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन,
10: होइन के भाषा र तपाईँलाई
9: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
10: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भने, अरे काका यसको लागि त घोराहे दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
11: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
12: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना न नहुने, पिसाब फुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
10: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-03, 98-65-44-83-83।
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
13: भैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
14: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
15: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
14: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
15: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
14: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
15: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबै हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-5-63-367 र मोबाइल नम्बर 98-4-78-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
10: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
7: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
10: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
7: ल उसो भए म सामान लिन गइहाले
10: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
12: उत्पादक प्रभु लघु उद्योग
16: घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
17: श्री स्वर्गदारी महापर्वको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
16: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
18: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
17: आफ्नो घर वरपर सधैँ सफा राख।